0: भएर लागि परेको बताउनु भएको छ। बिहिबार ललितपुरमा आयोजित विकास बहस सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले उक्त दावी गर्नु भएको हो। मन्त्री खनालले नागरिकमा परिवर्तन प्रतिको आकांक्षालाई सम्बोधन गर्न सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्ने पनि बताउनुभयो। उहाँले मुलुक समृद्ध बनाउने साझा लक्ष्यमा पुग्नका लागि मूर्त र दिगो विकास साझेदारीको प्रयासहरूलाई अघि बढ़ाउन आवश्यक रहेको समेत बताउनुभयो।
1: विश्व वातावरण दिवस प्रत्येक वर्षको जुन 5 तारीकको दिन विश्व स्तरमा मनाइन्छ। विघ्नदो विश्व वातावरणलाई मानव जाति र प्रकृति अनुकूल स्वस्थकर बनाइराखी प्रकृति र पृथ्वीको बचाउ गर्नका लागि सकारात्मक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइन्छ। प्राकृतिक प्रकोप र विनाशलाई टार्ने वातावरण मैत्री विश्व स्तरीय कार्ययोजना र ऐन नीति कार्यान्वयन गर्न र गराउन विश्व वातावरण दिवसको भूमिका हुने गर्दछ।
0: मध्य प्रदेशमा 16% बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ। मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियान मार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो। स्वास्थ्य निर्देशनालय मध्य प्रदेशले 136 स्थानीय तहमध्ये 133 स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा 283,308 बालबालिकाको स्वास्थ्य अवस्था मूल्यांकन गरिएको थियो, जसमध्ये 35,886 जना कुपोषित, 8,771 जना शीघ्र कुपोषित र 233,182 जना सामान्य अवस्थामा रहेको तथ्याङ्कमा उल्लेख छ।
1: चालू आर्थिक वर्ष 2082-83 को प्रथम 10 महीना अर्थात साउनदेखि वैशाखसम्ममा नेपालको कुल वैदेशिक व्यापार वस्तु अघिल्लो वर्षको सोही अवधिको तुलनामा 14.75% बढ़ेर 19,41,61 करोड़ पुगेको छ। कुल व्यापारमा निर्यात तथा आयातको योगदान क्रमशः 12.82% र 87.18% रहेको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महीनाको तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालको कुल निर्यात 14.25% बढ़ेर 2,48,96 करोड़ पुगेको छ भने कुल आयात 14.82% बढ़ेर 16,92,64 करोड़ पुगेको छ।
0: लामो समयदेखि अलमलमा रहँदै आएको खिम्ती जलविद्युत केन्द्रमा नेपाल विद्युत प्राधिकरणको आधा स्वामित्व स्थापित गराउन सरकारले पुनः पहल थालेको छ। 2077 नै सो केन्द्रमा 50% स्वामित्व प्राधिकरणको स्थापित भइसक्नुपर्नेमा हालसम्म अन्यल पूर्ण अवस्थामै रहन पुगेको छ। निर्माण स्वामित्व र हस्तान्तरण मोडेलमा वैदेशिक लगानीमा निर्मित स्व आयोजनाको प्रवर्धक संघको सम्झौता अनुसार 20 वर्षमा आधा र त्यसको 20 वर्षपछि पूरै स्वामित्व प्राधिकरणमा थत आउनुपर्ने हुन्छ।
1: वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली नागरिकको संख्या हालसम्म 69,23,443 पुगेको छ। त्यसमध्ये अधिकांश पुरूष रहेका छन् भने केही महिला छन्। विवरण अनुसार महिला 7.1% र पुरूष 92.9% रहेका छन्।
0: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत आर्थिक विधेयक 2083-84 त्रुटि नै त्रुटि देखिएका छन्। एक पछि अर्को गर्दै त्रुटि सच्याउनुपर्ने अवस्था सिर्जना भएपछि अर्थ मन्त्रालयको तयारी र अर्थमन्त्री डाक्टर सोरिम वाग्लेको कार्यशैलीमा प्रश्न उठेको छ। संसदमा दर्ता भइसकेको विधेयक मार्फत पटक पटक संशोधन गर्नु परेपछि यो सामान्य प्रशासनिक कमजोरी मात्र हो वा नियतवश गरिएको चलखेल हो भन्ने आशंका समेत उब्जिएको छ।
1: तीन साताको अवरोधपछि जेठ 6 खुकुलो बनाएको चिया निर्यातमाथि भारतले पुनः अवरोध शुरू गरेको छ। भारतीय चिया बोर्ड टी बोर्ड अफ इण्डियाले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायीले निर्यात रोक्न थालेको चिया उद्यमीहरूको भनाइ छ। भारतको कोलकाता पुगेका नेपाली चियाका कन्साइन्टमेन्टबाट हरेक बोराको नमूना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइन शुरू गरिएको उनीहरू बताउँछन्। परीक्षण प्रतिवेदन नआएसम्म चिया बिक्री तथा वितरण नगर्न निर्देशन दिइएको छ।
0: अब शेयर बजार बिहिबार धितोपत्र बजारको कारोबार रकम 5 अर्ब भन्दा मुनि खुम्चिएको छ। अघिल्लो कारोबारको दिन 5,73,00,00,000 रूपियाँ भन्दा बढ़ीको 1,35,00,00,000 भन्दा बढ़ी किस्ता धितोपत्रकार भएकोमा बिहिबार 4,70,00,00,000 रूपियाँ भन्दा बढ़ीको 1,06,00,00,000 भन्दा बढ़ी किस्ता धितोपत्र कारोबार भएको हो। कुल कारोबारमा सर्वाधिक हिस्सा जलविद्युत समूहले ओगटेको छ। नेप्सेका अनुसार जलविद्युत समूहको बिहिबार मात्र 1,90,00,00,000 रूपियाँ भन्दा बढ़ीको शेयर कारोबार भएको छ। बिहिबार सर्वाधिक रकमको कारोबार हुने धितोपत्रमा भने एभरेस्ट पैको ऋणपत्र रहेको छ। एभरेस्ट पैको 8.5% ब्याजदर रहेको र 3,02,000 भन्दा बढ़ी किट्टा ऋणपत्र 34,01,00,000 रूपियाँ भन्दा बढ़ीमा कारोबार भएको छ।
2: नेपाल अब पालो हाम्रा चेलीहरुको सात महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरुको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईको डिगो राष्ट्रको खेल तपाईको हातमा आज नै डाउनलोड गर्नुहोस्
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब विदेशका खबर। उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने संकेत स्वरूप आणविक बमका लागि आवश्यक इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ। राज्य संचालित संचार माध्यमले सार्वजनिक गरेका विवरण अनुसार नेता किम जोङले देशको आणविक शक्तिलाई तीव्र गतिमा विस्तार गर्न लक्ष्य दोहोर्याएका छन् जसले कोरियाली प्राय द्वीपमा सुरक्षा चिन्तालाई थप बढ़ाएको छ। दक्षिण कोरियाली सेनाले सार्वजनिक गरिएको स्थललाई युरेनियम सम्वर्धन संयन्त्रका रूपमा मूल्यांकन गरेको जनाइएको छ। दक्षिण कोरियाको संयुक्त सैनिक मुख्यालयले उत्तर कोरियाको आणविक गतिविधिमाथि निगरानी गर्न संयुक्त राज्य अमेरिकासँग नजिकको समन्वय भइरहेको जानकारी दिएको छ। यद्यपि उक्त स्थल सम्बन्धी थप विवरण भने सार्वजनिक गरिएको छैन। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामाथि आक्रमणमा ज्यान गुमे इरानसँग कायम रहेको युद्ध विराम अन्त्य गर्ने विषयमा विचार गर्न सक्ने संकेत गरेका सरकारी अधिकारीहरूका अनुसार उनले तेहरानलाई यस्तो घटनाको जिम्मेवार ठहरिएमा कूटनीतिक तथा सैन्य नीति पुनः समीक्षा हुन सक्ने स्पष्ट पारेका हुन्।
1: अब खेल र खेलाड़ीका खबर। प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलको कीर्तिमान शतकको सहयोगमा नेपाल बिहिबार मलेसियालाई 167 रनको फराकिलो अन्तरले हराएर एसियाली खेलकूद छनौट प्रतियोगिता अन्तर्गत समूह ए विजेता बनेको छ। नेपालले पहिलो खेलमा चीनलाई हराएको थियो। मलेसिया हारपछि समूह उपविजेताका रूपमा भने अगाडि बढ़ेको छ।
0: अब कला तथा मनोरञ्जन। भूटान नेपाल र सिक्किमका समकालीन कलाकारलाई एकै मञ्चमा प्रस्तुत गर्ने अन्तर्राष्ट्रिय कला प्रदर्शनी रियो आइडेन्टिटी एण्ड कन्टिन्युटी आगामी अगस्त महिना पाटन म्युजियममा आयोजना हुने भएको छ। पूर्वी हिमालय क्षेत्रको साझा सांस्कृतिक पहिचान परम्परा र निरन्तरतामा केन्द्रित उक्त प्रदर्शनी रियो कलेक्टिभ अफ सिक्किमको आयोजनामा हालै भारतको सिक्किम स्थित गान्तोकमा सम्पन्न भएको थियो।
1: अब विचार विश्लेषण। बजेटमा मध्यम वर्गको भ्रम शीर्षकमा हरिरोकाको विचार कान्तिपुर दैनिकमा छापिएको छ। नेपालको सन्दर्भमा सरकारले पक्षपोषण गर्ने वर्ग भनेको उच्च मध्यम वर्ग नै हो, जसको संख्या कुल जनसंख्या 15-20% रहेको अनुमान गरिएको छ। तर सरकारका नीति निर्माताले बुझ्न जरूरी छ लगभग 82-84% श्रमिकहरू अनौपचारिक क्षेत्रमा काम गर्छन्। ती अनौपचारिक क्षेत्रभित्र आजको चर्चित आईटी सेक्टरमा लगभग 1,00,000 नेपाली युवा कार्यरत छन्। त्यसमध्ये 83.5% 20-29 वर्ष उमेर समूहका स्वरोजगार अर्को अर्थमा अनौपचारिक क्षेत्रमा क्रियाशील छन्। लगभग 13% नेपाली एआई प्रयोग गर्छन्। अरू बाँकी रहेको क्षेत्रमा 80% कृषिमा भर पर्दछन्।
0: नागरिक सचेतनासँगै सरकारको जिम्मेवारी शीर्षकमा रमेश प्रसाद गौतमको विचार हिमालय टाइम्समा छापिएको छ। मतदाता शिक्षा अन्य मुलुकमा अभ्यासका रूपमा ल्याइएको पाइन्छ। उक्त शिक्षा दीर्घकालीन नागरिक शिक्षाको अभिन्न अंगका रूपमा विकसित मुलुकहरूमा आफ्ना पाठ्यक्रममा समावेश गरिएका छन्। विद्यालय तहमा पनि मतदान प्रक्रियाको जानकारी हुनु अत्यन्त जरूरी छ। समाज र राष्ट्रपति राजनीतिक नेतृत्वको स्पष्ट दायित्वबारे यथार्थ बोध नभई हुँदैन। नागरिक चेतना विकासबाटै कुशल नेतृत्वको चयन हुन सक्ने हो। जहाँ असल र चरित्रवान नागरिक हुन्छन् त्यहाँ असल नेतृत्वले प्रश्रय पाउँछ। नागरिक अधिकार र कर्तव्य सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि नागरिक सशक्तिकरण नभई हुँदैन। नागरिक शिक्षालाई राजनीतिक सभाकक्षदेखि शिक्षालय कक्षा कोठासम्म प्रबल ढंगले पुर्याउने प्रयास गर्नु सरकारको दायित्व हो।
1: हवस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
6: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
7: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
8: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
6: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
8: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
7: सुन्नुहोस् त,
6: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
9: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
8: अनुरोध
6: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैसै रूपन्देही। सम्पर्क नम्बर 98472181750।
5: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
6: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
7: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
8: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
6: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
10: यति बेला बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 22 गते शुक्रबार, सन् 2026 जून 5 तारीक अधिक जेठ कृष्ण पक्षको पञ्चमी तिथि, आज विश्व वातावरण दिवस।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको साथ किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: तराईमा अत्यधिक गर्मी सँगै तातो लहरको जोखिम, घाममा नहिन्न खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अपनाउन आग्रह।
0: बैंकको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर, वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम, कर र भन्सार जाँच पास यसपटक पनि विवादमा।
1: पशु मल मूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेतीका लागि राम्रो विकल्प, विदेशबाट फर्किएका तथा स्वदेशमै अवसर खोज्ने युवालाई पनि आय आर्जनमा जोड्न सकिने।
4: प्रोत्साहन स्वरूप कृषकहरूलाई अर्थोक त दिन सकिएन, कमसे कम कम्पोस्ट मलहरूमा 1 किलोमा 10 रुपियाँ, 1 किलोमा 5 रुपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन।
0: लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्ध विराम हिजबुल्लाद्वारा अस्वीकार, लेबनानबाट इजरायल फिर्ता आउनुपर्ने माग।
1: र राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान, फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकको बराबरी।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं।

0: गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: काया कैरनमा अब खबरको सिलसिला। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहर, हिट वेभ तथा अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्। विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा यो भन्दा बढ़ी रहने सम्भावना छ। हिजो भैरवाको तापक्रम 41 डिग्री र नेपालगंजको 40 डिग्री सेल्सियस थियो। मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा तीन दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ। विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, बर्दाघाट, सुस्ता पश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, मौतरी, धनुषा, सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ। यस्तै कञ्चनपुर, कैलाली, नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई मौसमको अवस्थाबारे थाहा पाइराख्नु भनेको छ। तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने लगायतका लक्षण देखिन सक्ने भएकाले त्यसबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चर्को घाम लागेको समयमा घर बाहिर ननिस्कन, बाहिर जानु परे छाता वा टाउको ढाक्ने व्यवस्था गर्न, हल्का रंगका खुकुला कपड़ा लगाउन, प्रशस्त पानी तथा झोल पदार्थ पिउन र ताजा तथा स्वस्थकर खाना खान सुझाव दिएको छ। साथै खेतबारी तथा अरू बाहिरी काम बिहान वा साँझको चिसो समयमा गर्न, बाल बालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ। शैक्षिक संस्थाहरूलाई समेत आवश्यकता अनुसार बिहान वा साँझको समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले सुझाव दिएको छ। पहाड़ी र हिमाली भेगका केही ठाउँमा भने हिजो जस्तै आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किने दिन आज परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणमा प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयले हिजो मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको हो। परराष्ट्र मन्त्री खनालको यो पहिलो द्विपक्षीय औपचारिक विदेश भ्रमण हुनेछ। भ्रमणका क्रममा शनिबार नयाँ दिल्लीको हैदराबाद हाउसमा उहाँका भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ। त्यस भोलि नै मन्त्री खनालले भारत सरकारका केही केन्द्रीय मन्त्रीहरूसँग भेटवार्ता गर्नुहुनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि उहाँको शिष्टाचार भेटवार्ता हुने सम्भावना छ। यसैबीच रासोपा सभापति रवि लामिछानेले नेपालमा समृद्धिको नयाँ ढोका खुल्ने बताउनु भएको छ। नयाँ दिल्लीको आईटीओको पेरेलाल भवनमा हिजो आयोजित नेपाली समुदायसंघको अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै वहाँले आफू समृद्धिको ढोका खोल्ने उद्देश्यसहित भारत आएको बताउनुभयो। साथै वहाँले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ताप्रति सन्तुष्टि र उत्साह व्यक्त गर्नुभयो।
1: विगतमा तरलता अभाव भएर दबावमा पर्ने गरेको नेपालको बैंकिङ प्रणाली केही वर्ष यता भने अधिक तरलताले समस्यामा छ। नेपाल राष्ट्र बैंकका अनुसार अहिले 12 खर्ब भन्दा बढ़ी लगानी योग्य रकम तरलता बैंकिङ प्रणालीमा थुप्रिएर बसेको छ। यो भनेको अधिक तरलताको अवस्था हो। यता ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा यसको चौतर्फी असर परिरहेको छ। अर्थतन्त्रको सुस्थता र निजी क्षेत्रले कर्जा लगानी गर्न नसक्दा बैंकिङ क्षेत्रमा तरलता धेरै बनेको छ। तरलता बढ़ाउनका लागि रेमिटेन्सले सहयोग गरिरहेको छ। चालू आर्थिक वर्षको साउनदेखि चैतसम्मको अवधिमा मात्र 11 खर्ब 55 करोड़ अमेरिकी डलर रेमिटेन्स नेपाल भित्रिसकेको छ। अमेरिकी डलरको मूल्य बढ़दै जाँदा तरलता बढ़न झनै सहयोग पुगेको खबर कारोबारले लेखेको छ।
2: आन्तरिक राजस्व कम भएर सरकारले वैदेशिक अनुदान तथा ऋणबाट बजेट बनाइरहेको अवस्थामा विदेशी दात्र निकायबाट नेपालमा आउने अनुदान घटेको छ। सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्दा स्रोत अभावले विकास आयोजना प्रभावित भइरहेको अवस्थामा विकास

0: हिस्सेदारले दिने अनुदानमा पनि गिरावट आएको हो। सरकारले चालू आर्थिक वर्ष 2082-83 53,44,69,00,000 रूपियाँ विदेशी अनुदान लिने लक्ष्य लिएको थियो। चालू आर्थिक वर्ष सकिन डेढ़ महिना बाँकी रहँदा जेठ 20 गते बुधबारसम्म 20,91,00,000,000 रूपियाँ मात्र अनुदान प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको 39% मात्र हो। सरकारको लक्ष्य अनुसार मासिक सरदर करिब 4,45,00,000,000 रूपियाँका दरले 10.5 महिनामा 46,76,00,000,000 रूपियाँ अनुदान आउनु पर्थ्यो, तर अहिलेसम्म करिब 21,00,000,000,000 रूपियाँ मात्र अनुदान प्राप्त भएको छ। वैदेशिक अनुदान लक्ष्य भन्दा 26,00,000,000,000 कम शीर्षकको खबर नागरिकमा छ।
1: विद्युतीय गाड़ी ईभीमा फेरबदल गरिएको करका दरहरू र बजेटको मुखमा भन्सारबाट जाँचपास गरिएका गाड़ीको विषय यसपटक पनि विवादमा परेको छ। आर्थिक वर्ष 2083-84 को बजेट वक्तव्य सार्वजनिक हुनुअघि करको दर हेरफेर सम्बन्धी सूचना चुहिएको आशंकामा कोरोला र रसुवागढ़ी नाकाबाट भन्सार जाँचपास गरिएका 776 विद्युतीय गाड़ीको सशस्त्र प्रहरी बल एसएसपीले नियन्त्रणमा एपीएफले नियन्त्रणमा लिएको छ। ती गाड़ी कास्कीको हेम्जा, पर्वतको कुस्मा, मुस्ताङको जोमसम तथा कोरोला र रसुवाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका गाड़ीमा सबैभन्दा बढ़ी बीवाईडीका छन्। नेपालमा बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इकले ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण नेपालमा विद्युतीय गाड़ीको बढ़दो माग सम्बोधन गर्न आयात गरिएको जनाएको छ। आउँदो आर्थिक वर्षका लागि ल्याइएको बजेटमा विद्युतीय गाड़ी ईभीको भन्सार शुल्क लगायतका नाकामा लाग्ने दस्तुरमा हेरफेर गरिएको छ। 776 विद्युतीय गाड़ी सशस्त्र प्रहरीको नियन्त्रणमा, कर र भन्सार जाँचपास यसपटक पनि विवादमा। मुस्ताङका भन्सार प्रमुख भन्छन्, मैले नियम अनुसार जाँचपास गराएको हुँ, केही इस्यु छ जस्तो लाग्दैन। कान्तिपुरमा खबर छ। काया कैरनमा पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही घाल, भित्ताले नै लिन्छन् स्वादको मिठा, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम, घाममा नहिन्न खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अप्नाउन आग्रह, राष्ट्रपा सभापति लामिछाने आज स्वदेश फर्कने, परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, बैंकको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर, वैदेशिक अनुदान लक्ष्य भन्दा 26,00,000,000,000 कम, कर र भन्सार जाँचपास यसपटक पनि विवादमा लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी प्रसंग, सरकारले आउँदो आर्थिक वर्षको बजेटमा रासायनिक मलतर्फ अहिलेसम्मकै उच्च बजेट छुट्याएको छ। किसानले वर्षेनी अभाव झेल्दै आएको रासायनिक मलमा सरकारले 32.46 अर्ब रूपियाँ बराबर रकम विनियोजन गरेको हो। चालू आर्थिक वर्षमा मलका लागि 28.82 अर्ब रूपियाँ विनियोजन गरिएको थियो। रासायनिक मल सरकारको प्राथमिकतामा परे पनि यसको विकल्प र प्रोत्साहनका कार्यक्रम ओझेलमा परेका छन्। पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेती उत्पादनका लागि एउटा राम्रो विकल्प हुन सक्छ अनि कतिपय उद्यमी र किसान आफैले पनि कम्पोस्ट मल बनाउने र बेच्ने काम गर्दै आएका छन्। थप जानकारी सहित साथी मदन पौडेल।
5: स्याङ्जाका लोकनाथ डुम्रे अहिले काठमाडौँको चन्द्रागिरीमा बसोबास गर्नुहुन्छ। उहाँले विगतमा झण्डै 13 वर्ष दक्षिण कोरियामा बिताउनुभयो। त्यहाँ मल कारखानामा काम गरेका डुम्रेले देश फर्केपछि पशुपालन र मलको क्षेत्रमा सम्भावना देख्नुभयो। अहिले मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध भएर कम्पोस्ट मल बनाउने र बेच्ने गर्नुहुन्छ। उहाँलाई दार्चुलाका भानु धामी लगायत अरू साथीहरूको पनि साथ सहयोग छ।
6: पशुपालनमा हामीसँग 50 गाईहरू र 20 बाख्राहरू छन्। कृषि पनि गरिरहेका छौं र हाम्रो सबभन्दा अझ अहिले मुख्य प्रायोरिटीमा रहेको चाहिँ कम्पोस्ट मल हो र हामीले त्यो कम्पोस्ट मल पनि गराउने गरेका छौं।
5: 18 रोपनी जग्गा भाडामा लिएर पशुपालन तथा मल उत्पादन हुँदै आएको छ अनि आवश्यक प्रक्रिया र विधि पूरा गरी उत्पादन भएको कम्पोस्ट मलले गुणस्तर पनि कायम गरेको छ। यस्तो मल किलोमा 20 रूपियाँ पर्छ। सरकारले अनुदान दिने गरेको रासायनिक मल अनि आफूहरूले उत्पादन गर्ने गरेको कम्पोस्ट मल बारे किसानको बुझाइमा फेरि उद्यमी किसान डुम्रे
6: 20 रूपियाँ किलोमा उपलब्ध गराउँदा पनि कसै कसैले के भन्नुहुन्छ भने यो चाहिँ अलिकति महँगो भयो, अर्को डीएपी चाहिँ युरिया चाहिँ लाग्छ कि लाग्दैन भन्नुहुन्छ। डीएपी र युरिया र यो कम्पोस्ट मलमा धेरै फरक छ। अहिले नेपालमा डीएपी र युरिया पाएको पनि सरकारले अनुदान दिएर हो। यदि अनुदान हुन्थेन भने त्यसको मूल्य र हामी जसरी पनि हामी लड्न सक्थ्यौं। त्यसले गर्दाखेरिमा उहाँहरूलाई बुझाउन पनि र उहाँहरूले बुझ्न पनि अझै समयहरू लाग्ला। जतिले प्रयोग गर्नुभएको छ उहाँ सन्तुष्ट हुनुहुन्छ।
5: पशु मलमूत्र, पात पतिङ्गर, घर तथा कल कारखाना र तरकारी बजारबाट निस्कने फोहोर, काठको धुलो लगायतलाई मिलाएर व्यावसायिक रूपमा कम्पोस्ट मल उत्पादन गर्न सकिन्छ। सरकारले कम्पोस्ट मल र यसमा लागेका वा लाग्न चाहनेलाई प्रोत्साहन गर्नुपर्ने खाँचो छ भन्नुहुन्छ फेरि उद्यमी किसान लोकनाथ डुम्रे।
6: प्रोत्साहन स्वरूप कृषकहरूलाई अर्थोक त दिन सकिएन, अहिले भत्ता त दिन सकिएन भने कमसे कम कम्पोस्ट मलहरूमा 1 किलोमा 10 रूपियाँ, 1 किलोमा 5 रूपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन। कृषकहरूले नै यो देशहरूमा एउटा ऊर्जा दिन्छन्, यो देशहरूमा कृषकहरूले रोजगारी बढाउँछन् र उनीहरूको उत्साहले गर्दा देशको विकासमा जोड पुग्छ।
5: कम्पोस्ट मल रासायनिक मलको विकल्प हो। अहिले रासायनिक मलको बढ्दो माग, सरकारको उच्च लगानी र माटो बिग्रदै गएको अवस्थामा माटोलाई सन्तुलन राख्न आयातित मलको मात्रा घटाउँदै जाने र देशभित्र उत्पादन भएको विभिन्न अर्ग्यानिक मलको प्रयोग बढाउनु पर्ने खाँचो छ, जसबाट देशभित्र अवसर खोज्ने, विदेशबाट फर्किएका र आय आर्जन गर्न चाहनेलाई जोड्ने मात्र होइन माटोको स्वास्थ्य सुधारमा पनि टेवा पुग्नेछ।
1: काठमाडौँको चन्द्रागिरी नगरपालिका 15 रहेको मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध किसान लोकनाथ डुम्रेसँग कृषि, पशुपालन र कम्पोस्ट मल बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला विदा सुविधा, दुरूपयोगको व्यापक गुनासो र आलोचनाबीच सरकारले ती कर्मचारीको विदा बारे अध्ययन थालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 3 दिनभित्र कर्मचारीको विदा सम्बन्धीका विवरण बुझाउन निजामती किताबखानालाई निर्देशन दिएको छ। किताबखानाको प्रारम्भिक विवरण अनुसार तलबै विदामा 731 कर्मचारी छन्। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विदाका सम्बन्धमा हिजो मन्त्रालयमै बैठक डाक्नु भएको थियो। मन्त्रालय, आयोग, विभाग, केन्द्रीय स्तरका निकायका कर्मचारी, प्रशासन महाशाखा शाखा प्रमुखहरूलाई मन्त्रालयमा डाकेर उहाँले विदा सम्बन्धी विवरण माग गर्नुभएको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: तीन साताको अवरोधपछि यही जेठ छमा खुकुलो बनाएको चिया निर्यातमाथि भारतले फेरि अवरोध शुरू गरेको छ। भारतीय चिया बोर्ड टी बोर्ड अफ इण्डियाले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायले निर्यात रोक्न थालेको चिया उद्यमीहरूको भनाई छ। भारतको कोलकाता पुगेका नेपाली चियाका कन्साइनमेन्टबाट हरेक बोराको नमूना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइन शुरू गरिएको उनीहरू बताउँछन्। परीक्षण प्रतिवेदन नआएसम्म चिया बिक्री तथा वितरण नगर्न निर्देशन दिएको छ। यसअघि वैशाख 18 भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर एसओपी लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि 21 दिनसम्म निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ऱ्याण्डम स्याम्पलिङ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात फेरि शुरू भएको थियो। तर अहिले फेरि गोदाममै पुगेर नमूना परीक्षण गर्न थालिएपछि व्यवसाय अन्यलमा परेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले बताउनुभयो। कोलकाता पुगेका आधा दर्जन भन्दा बढ़ी ट्रकबाट नमूना संकलन गरिएको एक साता भन्दा बढ़ी भइसक्दा पनि अधिकांशको प्रतिवेदन आएको छैन। करिब 50,000 किलो नेपाली चिया अहिले भारतीय गोदाममै थन्किएको छ। कान्तिपुरमा भारतीय चिया बोर्डले गोदाममै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध शीर्षकको खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
8: हाम्रा सेवाहरू
9: ओपीडी सेवा,
8: विशेषज्ञ ओपीडी सेवा,
9: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
9: फिजियोथेरापी सेवा,
8: अकुपंचर सेवा,
9: योग परामर्श सेवा,
8: क्रियाकल्प सेवा,
9: पूर्वकर्म पञ्चकर्म सेवा,
8: छार सूत्र सेवा,
9: जलौका सेवा,
8: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
9: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
8: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। मोसाङको स्याङ गाउँमा बस्ने सुकबहादुर थकालीका लागि त्यो भाले घोडा केवल एउटा पशु थिएन, त्यो परिवारको आय आर्जनको आधार, दैनिक जीवनको सहयात्री र घरको सदस्य सर थियो। तर पछिल्लो 6 महिनादेखि घोडाको दाहिने आँखामाथि पलाएको ट्युमरले उहाँको मनमा चिन्ताको बादल मडारिएको थियो। शुरूमा सामान्य गाठो जस्तो देखिएको ट्युमर विस्तारै ठूलो हुँदै गयो। आँखाको सेतो भागसम्म असर देखिन थालेपछि थकालीलाई घोडाको भविष्यको चिन्ताले सताउन थाल्यो। हिमालको कठोर भूगोलमा घोडा घुमाउन भनेको धेरैका लागि जीविकोपार्जनको महत्वपूर्ण साधन गुमाउनु हो। मुस्ताङमा घोडा र खच्चर केवल यातायातका साधन होइनन्, त्यहाँको जीवनशैलीका अभिन्न पात्र हुन्। सड़क पुगेका ठाउँमा समेत दुर्गम बस्ती, उकालो ओह्रालो बाटो र पर्यटकीय पदमार्गमा आज पनि यिनै पशु भरपर्दा सहयात्री बनेका छन्। मुक्तिनाथ जाने तीर्थयात्रीदेखि गाउँसम्म खाद्यान्न ढुवानी गर्ने काममा घोड़ा र खच्चरको भूमिका अझै उत्तिकै महत्वपूर्ण छ। कृषि तथा पशु सेवा कार्यालय परिसरमा भएको एउटा शल्यक्रियाले मुस्ताङ मात्र होइन समग्र हिमाली पशु स्वास्थ्य सेवामा नयाँ अध्याय थपेको छ। करिब डेढ़ घण्टा चलेको शल्यक्रियामा 8 वर्षे भाले घोड़ाको आँखामाथिको ठूलो ट्यूमर सफलतापूर्वक निकालियो। सीमित स्रोत साधन, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थिति बीच सम्पन्न यो शल्यक्रियालाई हिमाली क्षेत्रमा अश्व प्रजातिमा गरिएको सम्भवत पहिलो जटिल ट्यूमर शल्यक्रियाका रूपमा हेरियो।

0: गरिएको छ। विशेष कुरा के थियो भने शल्यक्रियाका क्रममा मानिसमा प्रयोग गरिने आधुनिक एनेस्थेसिया प्रविधि सरको बेहोस पार्ने विधि अपनाइएको थियो। पशुलाई सुरक्षित रूपमा बेहोस पारेर गरिएको उपचारले मुस्ताङमा पनि विशेषज्ञ स्तरको पशु चिकित्सा सेवा सम्भव रहेको प्रमाणित गरिदियो। गोर्खा पत्रमा घोडाको जटिल शल्यक्रिया सफल शीर्षकको खबर छ।
1: अब विदेशको खबर। लेबनानी हिजबुल्लाह समूहका प्रमुख नाइम कासिमले लेबनान र इजरायली राजदूतहरूले घोषणा गरेको सशर्त युद्ध विरामलाई स्वीकार्न नसकिने बताउनु भएको छ। उहाँले वृहत युद्ध विराम र पूर्ण इजरायली फिर्तीको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ आक्रमणको चेतावनी दिनुभएको छ। अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिहरूले सशस्त युद्ध विरामका लागि सहमति जनाए लगतै हिजबुल्लाहको प्रतिक्रिया आएको हो। लेबनानका राष्ट्रपतिले यो सहमतिलाई लड़ाईको दिगो अन्त्यको लागि अन्तिम मौका भन्नुभएको छ। हिजबुल्लाहले भने इजरायल लेबनान वार्तालाई अस्वीकार गरेको छ। इजरायली सेना लेबनानी क्षेत्रभित्र तैनात गरिएको छ र इरान समर्थित लड़ाकू समूह हिजबुल्लाहले इजरायलमाथि आक्रमण जारी राखेको छ।
0: अब खेल सम्बन्धी खबर। कुशल भुर्तेलले लगातार दोस्रो शतक बनाएपछि नेपालले एसियन गेम्स पुरूष छनौट क्रिकेटमा हिजो मलेसियालाई 167 रनले पराजित गरेको छ। सिंगापुरमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै नेपाल समूह एको विजेता बनेको हो। यसैबीच नेपालले एसिया महिला प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले हिजो भूटानमाथि 51 रनको जित निकाल्दै क्वार्टर फाइनल तय गरेको छ।
1: राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा काठमाडौँमा चलिरहेको 16 राष्ट्रपति रनिङ स्किल खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान बनेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा हिजो भएको छात्र 4x400 मिटर रिले दौड़मा गण्डकी प्रदेशले जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको हो। गण्डकी अतीत थापा, आर्यन राणा मगर, अंकित राणाबाट र श्रुति भण्डारीले 3:27.9 दूरी पार गर्दै नयाँ कीर्तिमान बनाएको हुन्। प्रतिस्पर्धामा बागमती प्रदेश दोस्रो भएको छ, सुदूरपश्चिम प्रदेश तेस्रो भयो। यस्तै छात्रा 4x400 मिटर रिलेमा बागमती प्रदेश पहिलो भएको छ, लुम्बिनी प्रदेश दोस्रो र सुदूरपश्चिम प्रदेश तेस्रो भएका छन्। यस्तै फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकले बराबरी खेलेका छन्। गैराती स्पेनको म्युनिसिपल दे रियाजो रियंगशालामा सम्पन्न खेल 1-1 गोलको बराबरीमा टुङ्गो को हो। अब स्पेनले अन्तिम तयारी खेल पेरू विरूद्ध खेल्नेछ। विश्वकपमा स्पेन समूह यसमा छ जहाँ उसले केप भर्डे, साउदी अरेबिया र उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ। इराक पनि समूह आईमा छ जहाँ नर्वे, फ्रान्स र सेनेगलसँग समूह चरणमा खेल्नेछ। क्यानाडा, मेक्सिको र अमेरिकाको संयुक्त आयोजनामा फिफा विश्वकप आउँदो जेठ 28 गतेदेखि शुरू हुँदैछ। काया कैरनमा अब केही खबर संक्षेपमा। जीवनको अधिक समय न्यायको इजलासमा बिताएका पूर्व न्यायाधीशहरू नै सरकारी आयोगले थालेको सम्पत्ति छानबिनसँग डराएका छन्। इमानको कमाई गर्वसाथ देखाउन सक्नुपर्नेमा आफूहरू आयोगलाई सम्पत्ति विवरण बुझाउन बाध्य नभएको तर्कसहित विज्ञप्ति नै निकालेर छानबिनबाट उम्कने कोशिश गरेका भन्दै आजको नयाँ पत्रिकाले खबर लेखेको छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको छ। महामन्त्री धवल शमशेर राणा सहित 187 जनाले पार्टी परित्याग गरेका छन्। महामन्त्री राणा सहित मुकुन्द श्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ लगायतले पार्टी छाड्नु भएको हो।
1: सगरमाथा क्षेत्रमा हराइरहेका नेपाली गाइड दावा शेर्पा हिलारी 6 दिनपछि जीवित फेला पर्नु भएको छ। ओखलडुंगाका 56 वर्षीय दावा जेठ 15 सगरमाथाको अत्यन्त खतरनाक डेथ जोन क्षेत्रमा हराउनु भएको थियो।
0: करिब 4 लाखले कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गरेका छन्। 21 दिन समय थप्दा पनि अपेक्षा अनुसार क्रियाशील सदस्यता अध्यावधि नभएको कांग्रेसले जनाएको छ।
1: विश्वले वातावरण दिवस मनाइरहँदा नेपालमा भने वातावरण र जलवायुको मुद्दा ओझेलमा परेको विज्ञहरूले बताएका छन्। सरकारले हालै ल्याएको बजेटले आर्थिक वृद्धिलाई प्राथमिकता दिँदा त्यस्तो अवस्था सृजना भएको दावी गरिएको खबर नागरिक दैनिकले लेखेको छ।
0: क्यान्सर उपचारमा अत्यावश्यक मानिने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधिको फेरि अभाव भएको छ। बजारमा औषधि अभाव देखिएपछि बिरामी मर्कामा पर्दै आएको क्यान्सर उपचारमा संलग्न अस्पतालहरूले जनाएका छन्।
1: र संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले पूर्व राष्ट्रपतिद्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी सुझाव संकलन गरेको छ। काया कैरनमा अब पालो उखानको।
0: पीपलका रूखमा सल्लाका हाँगा।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम। घाममा नहिँड्न, खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अपनाउन आग्रह।
1: बैंकको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर, वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम, कर र भन्सार जाँच पास, यस पटक पनि विवादमा।
0: पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेतीका लागि राम्रो विकल्प, विदेशबाट फर्किएका तथा स्वदेशमै अवसर खोज्ने युवालाई पनि आय आर्जनमा जोड्न सकिने।
1: लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्ध विराम हिजबुल्लाद्वारा अस्वीकार, लेबनानबाट इजरायल फिर्ता हुनुपर्ने माग।
0: र राष्ट्रपति रनिङ सेल्ज खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान, फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकको बराबरी।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। ठूला बड़ा नेताहरूले अब सम्पत्ति विवरण बुझाउनु पर्ने प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना नेताको घरमा नेता र उनकी श्रीमती छिन्। श्रीमतीले पत्रिका पढ़िरहेकी छिन्। पत्रिकामा लेखिएको छ, सम्पत्ति जाँच बुझ आयोगद्वारा सम्पत्ति विवरण बुझाउनु सूचना जारी। त्यो देखेर नेता भन्दैछन्, नेता हुनु अघिको सम्पत्ति विवरण बुझाम भने लाज लाग्छ, नेता भएपछिको बुझाम भने डर लाग्छ। खै के गरौं के केन्द्रमै। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउनलाइसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
3: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
4: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
2: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
3: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर, कपिलवस्तु।
2: प्रोप्राइटर नोने थारू।
4: सम्पर्क नम्बर 98144950 र 98773193।
5: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
6: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
7: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
6: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
7: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
6: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
5: सुन्नुहोस् त,
7: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
8: वन डडेलो लगाऊ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
6: अनुरोधक
9: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिलवस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 98470 83438 तथा समस्त वन उपभोक्ता समिति परिवार।

0: नमस्कार सामुदायिक रेडियो बुद्ध आवाज को बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबर सँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईं यो खबर एफएम ब्याण्डको 89.6 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.buddhawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट लुम्बिनीमा मन्त्री परिषद पुनर्गठन, एमालेका 4 र जसपाका 1 गरी 5 नयाँ मन्त्री नियुक्त, जेठ 25 गते शपथ ग्रहण कार्यक्रम तय। कपिलवस्तुमा सर्पको टोकाईबाट एक किशोरीको ज्यान गयो, टिकटक आईडी समेत वेटिङ फर डेथ नामबाट खोलिएको संयोग। सिपयुक्त जनशक्ति र उद्यमसँग जोड्नुपर्ने जीसस कपिलवस्तुका प्रमुख आचार्यको जोड, पछिल्लो समय महिलाहरू मात्र नभई पुरूषहरू पनि हिंसाको शिकार हुन पुगेको मेयर थापाको भनाई। हिजो रोल्पामा जीव दुर्घटना, 3 जनाको मृत्यु। पछिल्लो 24 घण्टामा विपज्जन्य घटनामा 5 जनाको ज्यान गयो, विस्थापित सुकुम्बासी युवकको मृत्यु। र नवलपरासीमा अवैध भरुवा बन्दुक र विस्फोटक पदार्थ सहित एकजना प्रहरीको नियन्त्रणमा प्युठारमा गोरुको मुख जमीनमा गाडेर निर्दयी व्यवहार गर्ने थापा पक्राउ।
1: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: अब समाचार विस्तारमा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्री परिषद पुनर्गठन गर्दै नयाँ कार्यविभाजन गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा 168 को उपधारा 9 बमोजिम प्रदेश प्रमुख समक्ष मन्त्री परिषद पुनर्गठनका लागि सिफारिश गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा 5 जना नयाँ मन्त्रीलाई समावेश गरिएको छ। नेकपा एमालेबाट 7 जना र जनता समाजवादी पार्टी जसपाबाट 1 जना मन्त्री नियुक्ति गर्दै मन्त्रालयको जिम्मेवारी समेत तोकिएको छ। पुनर्गठित मन्त्री परिषद अन्तर्गत एमालेबाट तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा दिल्लीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिएको छ। यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेश कुमार अग्रवालले सम्हाल्दै आउनुभएको थियो। अग्रवालको स्थानमा अहिलेलाई मन्त्री नियुक्ति गरिएको हो। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण जेठ 25 गते सोमबारका लागि तय भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर 1 मालटोल स्थित 16 वर्षीय रिया वर्माको विषालु सर्पको टोकाईबाट मृत्यु भएको छ। हिजो अस्ति मध्यरातमा उहाँलाई घरमै विषालु सर्पले टोकेको थियो। उपचारका लागि कपिलवस्तु अस्पताल पुर्याइएको थियो। त्यसपछि थप उपचारका लागि सर्पदंश उपचार केन्द्र गोरुसिङे लगिएको थियो। त्यहाँ पुग्दा उहाँको मृत्यु भइसकेको थियो। तौलिसोनाथ संस्कृत माध्यमिक विद्यालयमा एससी पास गर्नुभएको उहाँको कक्षा एघारमा पढ्ने सपना अधुरै रहेको छ। वेटिङ फर डेथ नामबाट टिकटक आईडी खोल्नुभएको उहाँको मृत्यु समेत संयुक्त नै भएको जस्तो देखिएको छ। जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले सिम्पीका तालिमलाई उत्पादन र उद्यमसँग जोड्न सके मात्रै तालिमको वास्तविक उपलब्धि देखिने बताउनु भएको छ। बुधबार उद्यमशीलता परामर्श कार्यशालामा बोल्दै उहाँले तालिमपछि सहभागीहरूलाई व्यवसाय सञ्चालनका लागि आवश्यक वातावरण, बजार पहुँच र प्राविधिक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने धारणा राख्नु भएको थियो। यस्तै प्रमुख जिल्लाधिकारी जनार्दन गौतमले सिपयुक्त जनशक्ति नै आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र दक्षतालाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ। घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले तालिम प्राप्त व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यालयले विभिन्न सिपमूलक तथा उद्यमशीलता प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। कार्यक्रममा सहभागीहरूले तालिम पछिका अनुभव, व्यवसाय सञ्चालनका चुनौती तथा सम्भावनाहरूबारे आफ्नो धारणा राखेका थिए। घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले सिप विकास तालिम प्राप्त सहभागीहरूसँग अन्तर्क्रिया तथा उद्यमशीलता परामर्श कार्यशाला गरेको छ। बुद्धभूमि नगरपालिका दुई स्थित होटल इटालियन कपिलवस्तुमा आयोजित कार्यक्रममा विगतका आर्थिक वर्षहरूमा विभिन्न सिप विकास तालिम प्राप्त गरेका सहभागीहरूलाई उद्यमशीलता विकास, व्यवसाय सञ्चालन तथा स्वरोजगारका अवसरबारे परामर्श प्रदान गरिएको थियो। कार्यक्रममा सिटीभीटी लेभल एक अन्तर्गत सञ्चालित जनरल कुक तथा आल्मुनियम फेब्रिकेशन सम्बन्धी सिप विकास तालिम सफलतापूर्वक पूरा गरेका सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख एवं वरिष्ठ उद्योग अधिकृत सन्तोष खनालको अध्यक्षतामा भएको कार्यक्रममा होटल तथा रेस्टुरेन्ट व्यवसाय संघका जिल्ला अध्यक्ष पदम बहादुर ढकाल, गिरित तथा आल्मुनियम व्यवसायका लुम्बिनी प्रदेश सदस्य ईश्वरी खनाल, सिलाई कटाई व्यवसायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता विनय कुमार पुरा सैनीले गर्नुभएको थियो। शिवराज नगरपालिकाका मेयर अजय थापाले पछिल्लो समय महिला मात्र नभई पुरूषहरू पनि हिंसाको शिकार हुने गरेको बताउनु भएको छ। बुधबार चन्द्रौटामा आयोजित लैंगिक हिंसा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै लैंगिक हिंसा अन्त्यका लागि सबै पक्षले मिलेर काम गर्नुपर्ने आवश्यकता अवलाउनु भएको छ। उहाँले परियोजनाबाट लक्षित वर्ग प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।
3: हामीले कुरा गर्दै गर्दा समावेशको कुरा गरौँ, सबैलाई जोडेर छ, पीडित महिला पनि हुन्छ कि पुरुष पनि हुन्छ, कि समाजका एउटा रक्तको काङ्ग्रह हो नि हिन्दीको ग्राम हो, र एउटा जुन पुरुष प्रधान देश नेपाल हो भने जुन भनाइले गर्दा पनि अहिलेसम्म त्यो चिज नेपालभित्र पुगेको छ भन्ने कुरा हामी बुझेर गएको छौँ।
0: त्यस्तै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा मगरले परियोजनाको सफल कार्यान्वयनका लागि स्थानीय तहबाट पूर्ण सहकार्य रहने बताउनु भएको छ। उहाँले बढ्दो डिजिटल हिंसाको विषयलाई पनि परियोजनाले प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
3: फिटहरू फैलिरहेका छन्, यसले गर्दा पुरुषहरूमानसिक समस्याहरू, आत्महत्याका कुराहरू पनि बढिरहेका छन्। यो सबै समस्याहरू हुनु लाग्छ मलाई।
0: त्यस्तै वुमेन एक्टकी कार्यकारी अध्यक्ष सिर्जना अधिकारीले संस्थाले विगतदेखि नै महिला अधिकार, सम्मान र अवसर सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै यस परियोजनाले समुदाय स्तरमा लैंगिक हिंसा न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
4: हरेक त्यसले गर्दा नेपालका महिलाहरू कहिले पनि आफ्नो पहिचानसँग कम्प्रोमाइज गर्दैनन्। त्यसले गर्दा स्वाधीनता छिमेकी उनीहरूको चाहिँ भनौँ न एउटा चाहिँ सम्मान, त्यो सम्मान उनीहरूको आफ्नो समाजमा, आफ्नो घरमा, आफ्नो परिवारमा, आफ्ना साथीभाइ, आफ्नो श्रीमानबाट पनि एउटा सम्मानित भएर एउटा डिग्निफाइड लाइफ बचाउन चाहन्छ नेपाली महिलाले।
0: कार्यक्रममा प्लान इन्टरनेशनलका कार्यक्रम विशेषज्ञ झलकमान विश्वकर्माले संस्थाको उद्देश्य तथा गतिविधिबारे जानकारी गराउनु भएको थियो। परियोजना संयोजक सरस्वती कुमारी दुनवारले परियोजनाका लक्ष्य, कार्यक्षेत्र र अपेक्षित उपलब्धिबारे प्रस्तुति दिनुभएको थियो। लैंगिक हिंसा रोकथाम तथा महिला बालबालिका र सीमान्तकृत समुदायको हक अधिकार प्रवर्धन गर्ने उद्देश्यले मौनता तोडौ सामुदायिक नेतृत्वमा लैंगिक हिंसा रोकथाम परियोजना शुरू गरिएको छ। वुमेन एक्टको आयोजना तथा प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा सञ्चालन हुने उक्त परियोजना कपिलवस्तुको शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा कार्यान्वयन हुने जानकारी गराइएको छ। परियोजनाले लैंगिक हिंसा विरूद्ध सचेतना अभिवृद्धि, पीड़ितको संरक्षण, समुदायको सहभागिता वृद्धि तथा समानता र न्यायमा आधारित समाज निर्माणका लागि काम गर्ने जनाइएको छ। कपिलवस्तुको विजयनगर गाउँपालिकामा वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्र संघीय पूँजी कोष यूएनसीडीएफको साझेदारीमा सञ्चालित स्थानीय जलवायु अनुकूलन जीवनयापन परियोजना लोकल क्लिमेट एडप्टिभ लिभिङ लोकल सम्बन्धमा अन्तर्क्रिया तथा अनुगमन कार्यक्रम गरिएको छ। सो अवसरमा नेपालका लागि अस्ट्रेलियन राजदूत साइमन इन्चर्जलाई गाउँपालिका र स्थानीयद्वारा भव्य स्वागत समेत गरिएको छ। कार्यक्रममा राजदूत साइमन इन्चर्ज, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा प्राविधिक बीच परियोजनाको प्रगति, उपलब्धि र प्रभावका विषयमा अन्तर्क्रिया गरिएको हो। यहाँ करिब 2,72,00,000 रूपियाँ बराबरका विभिन्न विकास योजना सञ्चालनमा रहेका छन्। बुधबार विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा लगायतको टोलीले उक्त योजनाको अनुगमन गरेको प्रशासन शाखा प्रमुख बोधराज भूषालले बताउनुभयो। अनुगमन टोलीले परियोजना अन्तर्गत सञ्चालित थरौली भाटा स्टील ट्रस्ट निर्माण, प्रेमनगर हाट बजार तथा लोहरौला हाट बजार, स्तर उन्नति एवं व्यवस्थापन, गेडुवा जोत लिफ्ट सिंचाई पाइपलाइन तथा विद्युत विस्तार र ज्योतिनगर लिफ्ट सिंचाई तथा पाइपलाइन विस्तार योजनाको स्थलगत अनुगमन गरेको प्राविधिक अधिकृत हेमन्त कुमार चौधरीले जानकारी दिनुभएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले परियोजनाले स्थानीयको जीविकोपार्जन र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै जलवायु अनुकूलन र दिगो विकासमा परियोजनाको प्रभाव सकारात्मक रहेको उल्लेख गर्नुभयो।
5: परिवर्तनको सम्बन्धमा जलवायु प्रभाव देशैभरि विश्वभरि फैलिरहेको अवस्थामा हामीले यो लोकल कार्यक्रमले सफलता गरेकै छ। सँगसँगै हामी गाउँपालिकाबाट पनि यो जलवायु अनुकूलनको प्रभावलाई न्यूनीकरणका लागि हामी गाउँपालिकामा पनि विभिन्न खालको सामुदायिक वनहरू, साझेदारी वनहरूलाई हामी सपोर्ट गर्ने कुराहरू र हामी वृक्षारोपणका कुराहरू, परेसाबारी निर्माणका कुराहरू, घर घरमा हामी चाहिँ सकुलका बिरुवाहरू रोप्ने कार्यक्रम हाम्रो कृषि शाखा अन्तर्गत कार्यक्रम सञ्चालनमा छन्।
0: प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले परियोजना अन्तर्गतका योजनाहरू निर्धारित समयमै गुणस्तरीय रूपमा कार्यान्वयन भइरहेको बताउँदै यसले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई लगायतका क्षेत्रमा थप योजनाको लागि गाउँपालिकाले माग गरेको समेत बताउनुभयो। अनुगमनका क्रममा परियोजनाबाट कृषि उत्पादन वृद्धि, बजार पहुँच विस्तार तथा जलवायु परिवर्तनका चुनौतीसँग जुझ्न स्थानीय समुदायको क्षमता अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ। गाउँपालिकाले यस्ता विकास तथा जलवायु अनुकूलनका कार्यक्रमलाई आगामी दिनमा समेत प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साहित्यकार स्वर्गीय भवानी भिक्षुको 117 जन्म जयन्तीको अवसरमा दुईजनालाई सम्मानित गरिएको छ। नव कपिलवस्तु साहित्यिक समाजले साहित्यकार मोहन गेवाली, भवानी भिक्षु साहित्यिक सम्मान तथा कलाकार बालगोविन्द त्रिपाठी कलारत्न पुरस्कारबाट सम्मानित गरेको हो। सदरमुकाम तौलीहवामा समाजले राखेको कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर 3 वडाध्यक्ष प्रकाश कैरे, समाजका अध्यक्ष पशुपति मणि त्रिपाठी, साहित्यकार हरिराज शर्माले दुवैजनालाई प्रशंसा पत्र, दोसल्ला र नगदले सम्मानित गर्नुभएको थियो। साहित्यकार गेवालीलाई 15,555 र कलाकार त्रिपाठीलाई 5,001 रूपियाँ नगद प्रदान गरिएको थियो। साहित्यकार गेवाली लामो समयदेखि साहित्य क्षेत्रमा लागेर विभिन्न कृतिहरू प्रकाशन गर्नुभएको थियो। यस्तै कलाकार त्रिपाठीले हस्तकला पेन्टिङको मार्फत कलाको प्रदर्शन गर्दै आउनुभएको छ। सो अवसरमा साहित्यकारहरूले आफ्नो कला र कृति समेत प्रस्तुत गर्नुभएको थियो। रुल्पममा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। हिजो बिहान 8 बजे माडी गाउँपालिका 2 घरती गाउँको वाङलुङ खोला स्थित सड़कबाट 600 मीटर तल जीप खस्दा 3 जनाको मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। मृत्यु हुनेमा 2 जना पुरूष र 1 जना महिला रहेका छन्। उनीहरूको पहिचान यो समाचार तयार पार्दासम्म खुलिसकेको भने छैन। गाडी फिरालोमा रहेकाले नम्बर खुलेको छैन। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी पञ्चकुमार बाखु घटनास्थलतर्फ पुग्दै रहनु भएको थियो। प्रहरी निरीक्षक श्रेष्ठका अनुसार दुर्घटनामा परेको बोलेरोमा जस्ता पाता पाइप लगायतका सामग्री रहेको थियो। तीनकुने गैरीगाउँ क्षेत्रबाट विस्थापित हुनुभएका एक सुकुम्बासी युवक उपचारका क्रममा हिजो मृत्यु भएको छ। भेषराज दर्जी नामका ती सुकुम्बासी युवक 36 वर्षका रहनुभएको थियो। गत वैशाख 12 गते प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्बासीहरूलाई विस्थापित गरेको थियो। सोही क्रममा दर्जी पनि विस्थापित हुनुभएको थियो। विस्थापित भएपछि दर्जी कृतिपुर स्थित राधास्वामी सत्संगममा आश्रय लिइरहनु भएको थियो। वीर अस्पतालका अनुसार उहाँ वैशाख 18 गते साँझ 7:15 बजे अस्पतालमा भर्ना हुनुभएको थियो। उहाँको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि हिजो दिउँसो 4:26 बजे चिकित्सकले मृत घोषणा गरेको थियो। यसअघि सुकुम्बासी बस्तीका 2 जनाले आत्महत्या गरेका थिए। पछिल्लो 24 घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपज्जन्य घटनामा 5 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट बारा कपिरवस्तु रोल्पामा 5 जनाको मृत्यु भएको छ। मकवानपुर मोरङ सिराहा पर्सा चितवन कपिलवस्तु दाङ पाल्पा कञ्चनपुरमा भएका विपज्जन्य घटनामा अन्य 11 जना घाइते भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। उहाँका अनुसार रौतहट बारा र कपिलवस्तुमा सर्पले डसेर 1 महिला 1 बालक र 1 बालिकाको मृत्यु भएको हो। रोल्पाको गंगादीप गाउँपालिका रातामाटामा खहरे भेल्ले बगाएर 2 बालकको मृत्यु भएको प्राधिकरणले हिज सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा 25 विपज्जन्य घटना भएकामा ती घटनाबाट 63 लाख भन्दा बढ़ीको भौतिक क्षति भएको छ। गुल्मीको सत्यवती गाउँपालिका अन्तर्गत पर्ने खैरेनीदेखि नेटा हुँदै जोहाङ जाने सड़क खण्ड हिजोदेखि बन्द हुने भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पौडेलका अनुसार सत्यवती वडा नम्बर 6 जोहाङ उपल्लो हटिया भन्दा तलको भागमा सड़क ढलानको काम शुरू गर्न लागि हो। सड़क निर्माण कार्य सम्पन्न नहुँदासम्मका लागि सड़क बन्द रहने गाउँपालिकाले जनाएको छ। यहाँ निर्माणको काम गर्नका सड़क पूर्ण रूपमा बन्द गर्न लागि वैकल्पिक सड़क प्रयोग गरेर निर्माण कार्यमा सहयोग गरिदिन गाउँपालिकाले अनुरोध गरेको छ। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा प्रहरीले 1 नाल अवैध भरूवा बन्दुक र त्यसमा प्रयोग हुने विभिन्न बन्दुबस्तीका सामग्री तथा विस्फोटक पदार्थ सहित एकजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयले हिजो सार्वजनिक गरेको जानकारी अनुसार गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका 15 पोटाहा बस्ने 55 वर्षीय उमपरका चौधरीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको विशेष टोलीले चौधरीको घरमा खान तलासी गरेको थियो। उनको घरको कोठामा बिना इजाजत लुकाईछिपाई राखिएको अवस्थामा एक नाले भरुवा बन्दुकको नाल र काठको भाग छुट्टा छुट्टै फेला पारिएको प्रहरीले जनाएको छ। प्रहरी नायक उपरीक्षक मदन थापाका अनुसार पक्राउ परेका चौधरी विरूद्ध हात हतियार खरखजना मुद्दामा नवलपरासी जिल्ला अदालत परासीबाट म्याद थपको अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य अघि बढ़ाइएको छ। जोत्ने क्रममा गोरु बसेपछि मुख जमीनमा गाडेर निर्दय व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्युठानको गौमुखी गाउँपालिका एक बस्ने वर्ष अन्दाजी 36 जालीराम थापा मगरले आफ्नै खेतबारीमा गोरुली जोतिरहेको अवस्थामा गोरु हिँड्न नसकी खेतमा बसेपछि गोरुको नाक मुख माटोमा गाडेर निर्दय व्यवहार गरेको भिडियो बाहिरिएको थियो। भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता 2074 परीक्षद 27 पशुपन्छी प्रति निर्दय व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय प्युठानबाट 5 दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। लुम्बिनीमा मन्त्री परिषद पुनर्गठन, एमालेका 4 र जसपाका 1 गरी 5 नयाँ मन्त्री नियुक्त, जेठ 25 गते शपथ ग्रहण कार्यक्रम तय। कपिलवस्तुमा सर्पको टोकाईबाट एक किशोरीको ज्यान गयो, टिकटक आईडी समेत वेटिङ फर डेथ नामबाट खोलिएको संयोग। सिपयुक्त जनशक्तिलाई उद्यमसँग जोड्नुपर्ने जीसस कपिलवस्तुका प्रमुख आचार्यको जोड, पछिल्लो समय महिलाहरू मात्र नभई पुरूषहरू पनि हिंसाको शिकार हुनु पुगेको मेयर थापाको भनाई। हिजो रोल्पामा जीप दुर्घटना, 3 जनाको मृत्यु। पछिल्लो 24 घण्टामा विपजन्य घटनामा 5 जनाको ज्यान गयो, विस्थापित सुकुम्बासी युवकको मृत्यु। र नवलपरासीमा अवैध भरुवा बन्दुक र विस्फोटक पदार्थ सहित एकजना प्रहरीको नियन्त्रणमा प्युठानमा गोरुको मुख जमीनमा गाडेर निर्दय व्यवहार गर्ने थापा पक्राउ। हवस्त, एफएम ब्यान्डको 89.2 समय गहसँगै वेबसाइट www.butaawaz.com, हाम्रो पात्र र बुतावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुतावाज सुन्दै राख्नुहोला। गर्मीको समयमा आफ्नो स्वास्थ्यको ख्याल गरौं, प्रशस्त पानी पिउँ भन्दै प्राविधिकमा साथ दिने अनिसलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
6: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश। हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ। अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड़ दिऊ। आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरिचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ, तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6।

0: त्यति बेला बिहानको 7 बज्यो।
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारडिङ्गा 2 चिप्रा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
1: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पाइप पर्ने,
2: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
1: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
1: सुविधा युक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
3: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गर्यो भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
1: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारडिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
5: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान, जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं, वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं, वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
7: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
7: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
6: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
7: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
6: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
7: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
6: फिजियोथेरापी विशेषज्ञ सेवा,
7: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्रणाली। फोन 071-531-6 सेवा।
7: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला।
6: फिजियोथेरापी विशेषज्ञ सेवा।
7: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध।

0: के भयो किन कराएको यस्तो
1: दाइ यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र
1: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो हाम्रा विशेषताहरू सिकाइ मैत्री साइन्स ल्याब अत्याधुनिक कम्प्युटर ल्याब एसी युक्त कक्षा कोठा संस्कार र संस्कृतिमा जोड व्यक्तित्व र नेतृत्व विकास फर्दर स्टडीका लागि काउन्सिलिङ रेफरेन्स बुक सहितको ई लाइब्रेरी खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप होटल भिजिट शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा आईओई र आईओएममा राम्रो सफलता आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल बुटोलाट सुक्खा नगर फोन 071-534-570 531-354 र 535-570 दिप भनेकै उज्यालोको प्रतीक

0: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: डिभिजन वन कार्यालय कपिल वस्तु गौतम बुद्ध चन्द्रौताको जनहितमा जारी सन्देश।
4: गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाता, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोधक डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटा कपिलवस्तु। डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
2: गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
1: अध्यक्ष लेमबहादुर गुरुङ, बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 6 बैदौली। सम्पर्क नम्बर 98472-76-639।
5: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब, विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा, रूपन्देही। मोबाइल 97464-0-2490। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30-9:30 टिकट लिइसक्नु पर्नेछ।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
1: अध्यक्ष झलक मल्ल ठकुरी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह, बुङ्ची, कपिल वस्तु। सम्पर्क नम्बर 98570-50-714।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो

0: बस्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
1: अध्यक्ष बिन्द्र बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह, पडरिया, कपिल वस्तु। सम्पर्क नम्बर 98471-63812।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डढेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
0: डढेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
4: समय सामुदायिक वन उपभोक्ता समिति, बुद्धभूमि नगरपालिका 3, कपिल वस्तु। अध्यक्ष धर्मराज गहिरे। सम्पर्क नम्बर 98472-88185।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डढेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
0: डढेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
5: नव प्रभात सामुदायिक वन उपभोक्ता समूह,
6: पारङ्गा 8, बन्डौली, कपिल वस्तु।
5: अध्यक्ष दिल्ली राज रेग्मी। सम्पर्क नम्बर 98570-50885।

0: हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिलवस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 जीपीए ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
2: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
0: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाउँछ।

0: नोने थारू।
1: सम्पर्क नम्बर 9814450450 र 9837131393।
0: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
2: बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिलवस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बाणगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
3: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
0: थप जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 9843-52747 9847-52954 9472-84700 र 9470-83400 अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिलवस्तु।
4: के भयो, किन कराएको यस्तो?
5: दाई यस्तो पनि हुन्छ र?
4: 30 दिनसम्म अनलिमिटेड
6: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: ओहो, आजै यो सुपर भ्यालू प्याक एस्ट्रिक 1-2-3 डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
8: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 9764-0-2490। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30-9:30 टिकट लिइसक्नु पर्नेछ।
9: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाई मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटेल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल, बुटोला 8 सुक्खा नगर, फोन 0175-34-570-531-353-530-530। दिप भनेकै उज्यालोको प्रतीक।
10: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बाणगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यम

0: सीमित सीट का लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू नर्सरी देखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने, दक्ष अनुभवी शिक्षक द्वारा मनोपरामर्श विधि अपनाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने, टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था, लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था, कमजोर विद्यार्थीहरूका लागि फिडब्याक तथा अतिरिक्त कक्षाको व्यवस्था, सुविधा सम्पन्न भौतिक पूर्वाधार, जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था।
1: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि, कक्षा सञ्चालन जेठ 18 गतेदेखि।
0: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य, बारगंगा मावि, बारगंगा 8 लौगाई कपिल वस्तु, फोन 076411118, 98570559, 98570259 र 98470842048।
2: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: ओहो, मुसाको दिना चाहिँ हेर्नु त।
2: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
1: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
2: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
1: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
2: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, खखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
1: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
3: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
4: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौ। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
9: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ। पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौ। स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
10: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
11: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
12: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजे देखि कक्षा सञ्चालन 2083 असार 1 गते देखि
13: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स अकाउन्ट फाइनान्स इकोनोमिक्स चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ म्याथमेटिक्स इङ्ग्लिस नेपाली हेल्थ एन्ड फिजिकल एजुकेसन सोसियोलोजी आदि।
14: सुन्नुहोस् त 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
15: सम्पर्क +2 कार्यक्रम प्रमुख राजकुमार अर्याल सम्पर्क नम्बर 076550122 र 98570050213।
14: सिद्धार्थ क्याम्पस बाढगंगा बुङसी कपिलवस्तु।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा, अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। मानवाधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने। प्रधानमन्त्री र सत्तारूढ़ दललाई विगत हेरेर अघि बढ़न पूर्व प्रधानमन्त्री कार्कीको सुझाव। वातावरण मैत्री र हरित सड़क निर्माणमा सड़क विभागको जोड़। देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढ़ाइने। रूसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुला पत्र। युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान। र यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली जानु भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल तीन दिने भारत भ्रमणमा जानु भएको हो। परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ। भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खनालले देशको प्राथमिकता र अहिले उठेका सबै विषयमा संवाद गर्ने बताउनु भएको छ। भ्रमणको क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा समकक्षी विदेश मन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। साथै बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देश बीचको व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्र र आपसी सम्बन्धलाई थप सुदृढ़ र विस्तार गर्नेबारे विचार विमर्श हुने कार्यसूची छ। परराष्ट्र मन्त्री खनाल पर्सी जेठ 24 स्वदेश फर्किनुहुनेछ। पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज स्वदेश फर्किँदै हुनुहुन्छ। स्वदेश फर्किनु अघि आज बिहान उहाँ अयोध्या पुग्नु भएको छ। भारत भ्रमणको क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको थियो। नेकपा एमाले गएको भदौ 23 र 24 भएको घटना सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पूर्वाग्रही र बदनियतपूर्ण रहेको भन्दै अदालत जाने जनाएको छ। एमाले विज्ञप्ति मार्फत अदालत जानु अघि आयोगलाई प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने र आवश्यक परे कानूनी उपचारका सबै विकल्प प्रयोग गर्ने पनि जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले आज निकालेको विज्ञप्तिमा गएको भदौ 23 र 24 भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन तथ्यगत र कानूनी रूपमा त्रुटिपूर्ण रहेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरूलाई फसाउने उद्देश्यबाट प्रेरित रहेको निष्कर्ष निकालिएको उल्लेख छ। लिली थापा नेतृत्वको समितिले आयोगलाई बुझाएको मूल प्रतिवेदन र आयोगले सार्वजनिक गरेको सार संक्षेप बीच भिन्नता हुन सक्ने आशंका समेत विज्ञप्तिमा गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगका सदस्य थापाको संयोजकत्वमा गठित समितिले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको निष्कर्ष निकालेको छ। साथै नयाँ कानून बनाएर के कार्यवाही गर्ने भन्ने पनि सिफारिश गरेको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेताहरूलाई विगत हेरेर अघि बढ़न सुझाव दिनुभएको छ। सरकारमा आएका नवयुवाले अघिल्ला कुरा तथा इतिहासलाई समेत मनन गरेर देश चलाउँदा राम्रो हुने उहाँको भनाई छ। निर्वाचन आयोगले आज काठमाण्डुमा गरेको केन्द्रीय समीक्षा कार्यशाला उद्घाटन गर्दै उहाँले गएको फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य चुनाव विश्वकै लागि अध्ययन गर्न लायक रहेको समेत बताउनुभयो। चुनावबाट नयाँ दल र नयाँ पुस्ता विजय भएर आएको र नागरिकको मतलाई सम्मान गर्न पूर्व प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा पनि सरकार, आयोग र सरोकारवालाको सहयोगमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको स्मरण गर्नुभयो। त्यस्तै पूर्व गृहमन्त्री ओमप्रकाश रयालले नवयुवा आन्दोलनको भावना अनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई देशमा स्थायित्व कायम हुनुपर्नेमा जोड़ दिनुभयो। पूर्व प्रधान न्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म आधारभूत संरचना र प्रस्तावनालाई अक्षुण राख्दै शासकीय स्थायित्व तथा शक्ति सन्तुलनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँग आज भएको भेटमा उहाँले संविधान संशोधनको क्रममा संविधानको आधारभूत संरचनालाई खण्डित गर्न नहुनेमा जोड़ दिनुभयो। धार्मिक व्यवस्था सम्बन्धी बहसतर्फ संकेत गर्दै उहाँले अहिलेको संवैधानिक व्यवस्था कायम राख्न र धार्मिक मामिलामा कुनै फेरबदल नगर्न सुझाव दिनुभयो। त्यस्तै कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणालीमध्ये कुन उपयुक्त भन्ने बहसमा पूर्व प्रधान न्यायाधीश रेग्मीले हतारमा निष्कर्षमा नपुग्न आग्रह गर्नुभयो। संविधानमै 10 वर्षभित्र आयोगहरूको पुनरावलोकन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै उहाँले राष्ट्रिय मानवाधिकार आयोगलाई मात्र बलियो र स्वायत्त केन्द्रीय आयोगका रूपमा राखी विषयगत अन्य आयोगलाई त्यसकै संरचनाभित्र समेट्न सकिने बताउनुभयो। यसबाट प्रशासनिक भार घट्ने र प्रभावकारिता बढ़ने उहाँको तर्क थियो। प्रदेशमा पनि आयोग गठन गर्न आवश्यक नरहेको उहाँले बताउनुभयो। कार्यदलका संयोजक असीम शाहले रेग्मीबाट प्राप्त सुझावलाई संविधान संशोधन बहस पत्रमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त मेरो
3: ¿En serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
4: ¡Oh, sí! ¡Powerball!
5: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: मूत्राशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943333 4935555।
0: सिधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सड़क विभागले वातावरण मैत्री र हरित सड़क निर्माणमा जोड़ दिएको छ। विभागले सड़क पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलन र हरित प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको हो। विश्व वातावरण दिवसको अवसरमा आज काठमाण्डुमा भएको वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डाक्टर विजय जैशीले विभागको जिम्मेवारी सड़क निर्माणमा मात्र सीमित नरही जलवायु अनुकूलन अर्थात क्लाइमेट रेलिजेन्स र हरित मार्ग निर्माणमा केन्द्रित रहेको बताउनुभयो। सड़कको वरपर हरियाली परिवर्तन गर्न विभागको आफ्नै कार्यविधि रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय विश्व बैंक र एसियाली विकास बैंक एडीबी जस्ता दात्री निकायको पनि हरित सड़कको अवधारणालाई महत्वका साथ अघि सारेको जानकारी दिनुभयो। महानिर्देशक जयसीका अनुसार काठमाण्डौ उपत्यकामा मात्र नभई देशभर नै यस्ता वातावरण मैत्री सड़क निर्माण र हरियाली परिवर्तनको कार्यक्रमहरू विस्तार गरिनेछ। सड़क डिभिजन काठमाण्डुका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुबोध कुमार देवकोटा विकास र वातावरणलाई परिपूरकका रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। आज मात्रै काठमाण्डुका सड़कमा झण्डै 200 विरूवा रोपिएका छन्। आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। आज सूचना निकालेर संघीय मामिला मन्त्रालयले अबको 3 दिनभित्र हाजिर नभए कार्यवाहीको प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको हो। अध्ययन विदा तथा साधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख गराउन मन्त्रालयले आह्वान गरेको हो। नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको यकिन गर्न र 3 दिन

प्रत्यक्ष वार्ताको आह्वान गर्नुभएको छ। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव सहित खुला पत्र लेख्नुभएको हो। पुटिनलाई लेखिएको खुला पत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर पर्खेर मात्रै बस्नु गलत हुने उल्लेख छ। युक्रेन र रूसको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उहाँको तर्क रहेको बीबीसीले जनाएको छ। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम गर्न पनि जेलेन्स्कीको प्रस्ताव छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि दुवै नेताबीच भेट भए धेरै राम्रो हुने बताउनु भएको थियो। रूसी पक्षले पत्र प्राप्त गरेको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ। अब खेल खबर। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा हुने यस वर्षको फिफा विश्वकप फुटबल इतिहासकै सबैभन्दा धेरै प्रदूषण फैलाउने प्रतियोगिता बन्न सक्ने चेतावनी एक प्रतिवेदनले दिएको छ। फिफाज क्लाइमेट ब्लाइण्ड स्पट नामक प्रतिवेदनले प्रतियोगिताको विस्तारित स्वरूप, विशाल भौगोलिक फैलावट र हवाई यात्रामाथिको अत्याधिक निर्भरताले वातावरणीय असर उल्लेखनीय रूपमा बढ़ाउने जनाएको हो। न्यू वेदर इन्स्टिच्यूटले तयार पारेको अध्ययन अनुसार सन् 2026 विश्वकपबाट कम्तीमा 90 लाख टन कार्बन डाइअक्साइड बराबरको हरितगृह ग्यास उत्सर्जन हुनेछ। यो सन् 2010 22 भएका विश्वकपहरूको औसत 47 लाख टन उत्सर्जन भन्दा झण्डै दोब्बर हो। प्रतिवेदनले केही सम्भावित अवस्थाहरूमा यो संख्या 1 करोड़ 50 लाख टनसम्म पुग्न सक्ने उल्लेख गरेको छ, जसले यसलाई खेलकुद इतिहासकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता मध्ये एक बनाउन सक्छ। यसपटक विश्वकपमा 48 टोली सहभागी हुँदैछन् भने 104 खेल खेलाइनेछ। यो अघिल्ला संस्करणहरूको तुलनामा 63% बढ़ी हो। अध्ययनका अनुसार टोली समर्थक र संचारकर्मीको संख्या बढ़ेसँगै यात्रा तथा पूर्वाधारमाथिको दबाव पनि बढ़नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा, अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। मानवाधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने। प्रधानमन्त्री र सत्तारूढ़ दललाई विगत हेरेर अघि बढ़न पूर्व प्रधानमन्त्री कार्कीको सुझाव। वातावरण मैत्री र हरित सड़क निर्माणमा सड़क विभागको जोड़, देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढ़ाइने। रूसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुलापत्र, युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान। र यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी।

0: विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपाल का साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौं मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: के छ हो दुर्नुस भाइ, भाले बोकेर कता? के को भाकल हौ?
2: सुन्तलीको जिउमा दाग आएर हात खुट्टा पनि झमझम गर्दा भन्छ, जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
1: यस्तो पनि हुन्छ?
2: नपाचार भएर हिँड्न न। हेर्नुहोस् त यी,
1: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो खोटो दाग देखिनु, अनुहारको छाला तथा कानको लुती बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
2: तर जान्नेले त यो देउताको करामत भन्छ त?
1: यो देउताको होइन, कीटाणुको करामत हो।
3: भाकल साकल छोडौँ धुर्मु, उहाँले भने आफै जताएर औषधि खान थालिहाल्नु पर्छ कि?
4: कुष्ठरोगको समयमै उपचार गराऊ, अङ्गभङ्ग हुनबाट बचाऊ बचाऊ।
5: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग,

0: पटक बैंक अफ द ईयर 2024 र 2025 को सम्मान सिटीजन्स बैंक विश्वास को नाम सिटीजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: पाल्पा भैरव मेडिकल हल बुटवल को अत्यंत जरूरी सूचना।
2: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नस तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
2: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटल को अगाडि।
1: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ। त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बाढगङ्गा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
5: 24 घण्टा सेवा उपलब्ध छ।
6: नभुल्नुहोला,
7: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076-550-200, मोबाइल 98-570-55-138।
8: नमस्कार, तपाईँले सामुदायिक रेडियो बुद्ध आवाज सुनिरहनु भएको छ। यो समय हो आधुनिक गीत संगीतको। तपाईँ अबको क्रममा नेपाली बजारमा भित्रिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिज को फ्री एक्सेस पनि
2: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: आजै यो सुपर भ्यालु प्याक #123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
5: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
6: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
7: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
8: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिसा बस्दा रगत देखिने छिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिसा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
7: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन भाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
8: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
7: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्दार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214-1591।
8: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
9: सुन्नु न,
10: भन न भन,
9: चाडबाडहरू पनि नजिकैछ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने,
10: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
9: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
10: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
9: तौलीहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
10: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहना सँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौली हवा रोड पश्चिम पट्टि एनसेल टावर भएकै घरमा, प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी, मोबाइल 98215-90-00-95, 98575-56095 र 98174-52311।

0: हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसडी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बाढगंगा 11 ओदारी कपिलवस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
2: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
0: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
3: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारडिङ्गा दुई तिप्रा कपिलवस्तुमा 3 वर्ष डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्ष, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्ष, फिजियोथेरापी डीपीटी 3 वर्ष, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्ष र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
1: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
2: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
1: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
1: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
3: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
1: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारडिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570055057।
4: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
5: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
4: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
5: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
4: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
5: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
4: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
7: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हार्दिक बधाई तथा शुभकामना। हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारदुङका छ लक्ष्मणघाट कपिलवस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
11: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईँहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
10: 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
12: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
11: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बारदुङ्गा छ लक्ष्मणघाट कपिलवस्तु।
13: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध।
14: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
15: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
13: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
15: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
2: हाँ आओ, तुमका टॉयलेट से आवे के देर हो गया संजू, कुछ समस्या हो गया का?
3: कुछ नहीं भवा है सर, टॉयलेट के बगल में सांप देखें, देर लाग के घूम के आवत रहें, एक छिन तक अगोरत के हलचल ना ही किस, मरीगवा सांप हुई कह के जाने के बाद टॉयलेट जाए के आयन।
2: मरीगवा सांप के चलावे के काम तो ना ही की हो?
3: ना ही चलायन सर।
2: विद्यार्थी भाई बहनी लोग, तोहरे सब कहूँ कब्बो मरीगवा सांप देखो तो न चलायो। सांप मरीगवा कहते भरे बिखनाई असर करी ऐसा ना होते, जिंदा मरीगवा या मरीगवा जिस दिखाए वाला सांप का हाथ से ना पकड़े के चाहिए।
4: सर, मरीगवा सांप भेटाई गए पर का करे के चाहिए?
2: सांप मरीगवा जिस दिखाए के बाद पूर्ण रूप से मरा नहीं हो सकत है, अथवा मरीगवा सांप कुछ देर तक डसियो सकत है, वही से सांप मरीगवा है तब वो हाथ से नहीं चलावे के चाहिए, बल्कि लम्बा लाठी से चलाई के मरा है या नहीं यकीन करे के चाहिए।
5: मरीगवा सांपन से सावधान रहा जाए, मरीगवा या मारी गए सांपन का पकड़े या चलावे के काम न करा जाए। मरी गए कुछ देर तक सांप डस सकत है, संभव हो तो सांप के फोटो लिया जाए और पहचान के खातिर विज्ञ से संपर्क करा जाए।
6: सर्पदंश से संबंधी विश्वसनीय और सही जानकारी प्राप्त करे के और नक्चरवे के सर्पदंश उपचार केंद्र कहाँ है पता लगावे के आधिकारिक वेब पेज www.snakebitesnepal.org में देख सका जात है।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मंत्रालय, इपिडियोमोलोजी तथा रोग नियंत्रण महाशाखा र राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपाल का साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौं मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: युनाइटेड अस्पताल बारजिंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
9: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
8: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
9: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
8: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
10: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
11: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
10: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
11: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
11: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
10: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
11: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
10: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
11: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
10: फिजियोथेरापी विशेषज्ञ सेवा,
11: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
10: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
12: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
13: के छ हो धनुष भाइ, भाले बोकेर कता? यस्तो पनि हुन्छ
14: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो फुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
15: तर जान्नेले त यो देउतेको करामत भन्छ त?
14: यो देउताको होइन, कीटाणुको करामत हो।
16: भाकल साकल छोडौँ धुर्मु, उहाँले भने जस्तै जता र औषधि खान थालिहाल्नु पर्छ कि?
17: कुष्ठरोगको समयमै उपचार गरौ, अङ्गभङ्ग हुनबाट बचौं बचाऊ।
18: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
19: अब तपाईँ सामुदायिक रेडियो बुद्ध आवाजबाट सुन्न सक्नुहुनेछ विभिन्न फिल्मी गीतहरू।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउनलाइसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
2: ए दाइ, ढुकाउनुहोस्। यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
3: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
4: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
2: सम्पर्क अनुप किसान सेनेटरी, बाढगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु।
4: प्रोप्राइटर नोने थारू।
3: सम्पर्क नम्बर 98144-49-450 र 98-76-31-393।
5: ए रुक,
6: के भयो, किन कराएको यस्तो?
5: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
7: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
6: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: ओहो, आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
9: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
10: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
11: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
12: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
11: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन हाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
12: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
11: दैनिक BMS डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिङ 4 बुद्ध चोक कपिल वस्तु। मोबाइल 98-4-73-64-666 र 98-2-14-15-291।
12: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिन नै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
13: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
14: नेपाल सरकार विज्ञापन बोर्ड। सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
2: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
1: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि। छिटो ल्याऊ न।
2: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले बस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
1: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
2: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढे बस्नु है।
1: हो, हुन त के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
2: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
3: सर्पबाट टाढा रहनुहोस्। सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 मा व्यवस्थापन शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने दक्ष अनुभवी शिक्षकद्वारा

0: अनु परामर्श विधि अप्लाई प्रोजेक्टर को माध्यम अध्यापन गराइने टाड़ा बाट आउने विद्यार्थीहरुका लागि यातायात को व्यवस्था लाइब्रेरी तथा कंप्यूटर ल्याब को समुचित व्यवस्था कमजोर विद्यार्थीहरुका लागि फिट ब्याग तथा अतिरिक्त कक्षा को व्यवस्था सुविधा सम्पन्न भौतिक पूर्वाधार जिहिन्दार तथा विपन्न छात्र छात्राहरुका लागि समुचित छात्रवृत्ति को व्यवस्था
1: भर्ना कार्यक्रम जेठ 4 गते देखि कक्षा संचालन जेठ 18 गते देखि
0: विस्तृत जानकारी का लागि कुलराज पौडेल प्राचार्य बारगंगा मावि बारगंगा लौगाई कपिल वस्तु फोन 076-4118-9570-50-579 र 98-470-82-48
2: वन हाम्रो जीवन हो तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख वन्य जन्तु र वनस्पति नष्ट हुन्छन् बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो जंगलमा आगो नबालौं कतै डडेलो देख्दा तुरन्तै स्थानीय निकाय वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं वन बचाऊ जीवन जोगाऊ लुथरन वर्ल्ड रिलिफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश
3: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो हाम्रा विशेषताहरू सिकाइ मैत्री साइन्स ल्याब अत्याधुनिक कम्प्युटर ल्याब एसी युक्त कक्षा कोठा संस्कार र संस्कृतिमा जोड व्यक्तित्व र नेतृत्व विकास फर्दर स्टडीका लागि काउन्सिलिङ रेफरेन्स बुक सहितको ई लाइब्रेरी खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप होटेल भिजिट शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा आईओई र आईओएममा राम्रो सफलता आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल बुटोला सुक्खा नगर फोन 071-534-570-531-354-530-570 दिप भनेकै उज्यालोको प्रति
4: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: ओहो, आजै यो सुपर भ्यालू प्याक #123# डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल, नेपालकै लागि।
6: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम जागृति। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

0: जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जित। उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति जागृति
1: नमस्ते साथी, स्वागत छ। आज फेरि तपाईँको आफ्नै रेडियो कार्यक्रम जागृति लिएर हामी तपाईँ समक्ष आइसकेका छौं।
2: स्वागत गर्न चाहन्छु तपाईँ सम्पूर्णलाई आजको यस श्रृंखलामा। श्रोता मित्र, जस्तो कि तपाईँलाई थाहा नै छ कि हामी हरेक हप्ता एचआईभी एड्सको बारेमा जानकारीहरू लिएर आउने गर्छौ।
1: हजुर, यो तपाईँको आफ्नै कार्यक्रम जागृति, अनि म हुँ सधैँ जस्तै सुजना,
2: अनि म तिलक। श्रोता, हामी दुवैको तर्फबाट तपाईँलाई प्रेमपूर्ण अभिवादन छ।
1: अनि तिलक, तिमीले मलाई प्रश्न सोध्नु भन्दा पहिले म नै तिमीलाई एउटा प्रश्न सोध्न चाहन्छु।
2: हुन्छ, सोध न
1: तिलक। जस्तै नयाँ वर्षको शुरूआत हुन्छ अथवा हुने समय आउँछ, हरेक व्यक्तिले कुनै न कुनै संकल्प अवश्य पनि लिएको हुन्छ। तिमी मलाई भन कि तिमीले चाहिँ त्यस्तो कुन संकल्प आफ्नो मनमा लिएका छौ?
2: तिमीले यो एकदमै व्यक्तिगत प्रश्न सोध्यौ, ठिकै छ, तिमीले सोधिहाल्यौ त म पनि बताउँछु।
1: भन न छिटो।
2: भन्छु, हतार नगर न। यस वर्षको लागि मैले संकल्प लिएको छु कि मेरो जीवनमा सबैभन्दा पहिलो र विशेष स्थान म आफ्नो परमेश्वरलाई दिनेछु।
1: आहा, कस्तो राम्रो कुरा बतायो तिमीले। हो, हामीले हाम्रो जीवनमा सधैँ परमेश्वरलाई नै पहिलो स्थान दिनुपर्छ, किनभने यो हाम्रो जीवन परमेश्वरबाट नै दिएको हो।
2: तिमीले एकदमै ठिक भन्यौ, तर कतिपय मानिसहरू पनि हुन्छन् जो आफै माथि नै भरोसा गर्छन् अनि परिणाम उनीहरूको जीवन अप्ठ्यारोमा पर्न जान्छ।
1: हो तिलक, हामीले सबै मानिसहरूको बारेमा त भन्न सक्दैनौ, तर कसै कसैको चाहिँ जीवन यससँग एकदमै मिल्दो जुल्दो हुन्छ। यो त ठ्याक्कै त्यस्तो किसिमका मानिसहरूको जस्तो स्वभाव देखिन्छ जो खालि आफै माथि मात्र भरोसा गर्छन्, तर उनीहरू स्वयंलाई नै थाहा हुँदैन कि तिनीहरू के गर्छन् र के भन्छन् भनेर।
2: हो, तर एउटा कुरा भन्न चाहन्छु।
1: भन त।
2: भरोसा त मानिसलाई आफू माथि हुनै पर्छ, तर यदि धेरै होइन कि उसले यो सोचोस् कि जे उसले बोल्दैछ र गर्दैछ त्यो सबैको नतिजा सही नै हुनेछ।
1: साँच्चै नै तिमीले भनेको एकदमै सही हो, अनि सायद यसै कारणले मानिसहरू कति रोग र अप्ठ्यारा परिस्थितिहरूमा फस्न पुग्छन्।
2: श्रोता, यदि तपाईँ पनि कुनै अप्ठ्यारो अवस्थामा अथवा समस्यामा पर्नु भएको छ भने, अथवा कुनै प्रश्नले तपाईँलाई निराश बनाइराखेको छ भने, जुन एचआईभी एड्ससँग सम्बन्धित छ, यदि हो भने ती प्रश्नहरूको उत्तर तपाईँले हाम्रो विशेषज्ञहरूबाट थाहा पाउन सक्नुहुन्छ।
1: हो मित्र, तपाईँबाट सोधिएका प्रश्नहरूको उत्तर उहाँहरूले अवश्य पनि दिनुहुनेछ। आजको कार्यक्रममा पनि हामीसँग एकजना विशेषज्ञ हुनुहुन्छ।
2: उहाँ एक सल्लाहकार हुनुहुन्छ जसले एचआईभी एड्सको क्षेत्रमा धेरै वर्षदेखि काम गर्दै आइराख्नु भएको छ।
1: हुन्छ त श्रोता मित्र, उहाँसँग कुराकानी गर्नुभन्दा अगाडि हामी एउटा मिठो गीत सुन्नेछौ।

0: हुन्छ मित्र, हामी आजको हाम्रो विशेषज्ञलाई यस कार्यक्रममा स्वागत गर्छौँ। यो कार्यक्रममा तपाईँलाई स्वागत,
1: धन्यवाद।
0: अब हामी प्रश्नोत्तरको क्रमलाई आरम्भ गरौँ।
1: हुन्छ,
0: हामीसँग पहिलो पत्र छ अञ्जनाजीको, जसले हामीलाई सुर्खेतबाट लेख्नु भएको छ। अनि उहाँ लेख्नुहुन्छ कि उहाँको एकजना साथीको हालसालै एउटा अपरेसन भएको छ, के उसलाई एचआईभी एड्स हुने सम्भावना छ?
1: हेर्नुहोस्, जहाँसम्म अञ्जनाजीको कुरो छ, अपरेसनमा जुन पनि सामग्रीहरू जस्तै सुई कैची प्रयोग हुने गर्छन्, ती सबै एचआईभी एड्स संक्रमित हुन पनि सक्छन् र नहुन पनि सक्छन्। दोस्रो कुरा, जुन रगत चढाउने गरिन्छ, जब कसैबाट रगत लिने गरिन्छ, ती सबैको परीक्षण गर्ने गरिन्छ कि कुनै पनि रोग जस्तै एचआईभी, प्रेसर, टीबी छ कि छैन भनेर, र त्यो रगत स्वस्थ छ भने एचआईभीको कति पनि सम्भावना हुँदैन। त्यसैले मलाई लाग्छ, जहाँसम्म उहाँको साथीलाई एचआईभीको सम्भावना छैन, अथवा अर्को शब्दमा भन्नुपर्दा, अपरेसनमा प्रयोग भएका सामग्रीहरू एचआईभी संक्रमित छैनन् भने त्यहाँ एचआईभीको सम्भावना हुँदैन।
0: यसै गरी हामीसँग अर्को पत्र छ विनोदजीको। यो पत्र उहाँले हामीलाई लमजुङदेखि पठाउनु भएको छ, र उहाँ लेख्नुहुन्छ कि उहाँले हाम्रो यस कार्यक्रममा सुन्नु भएको छ कि एचआईभी भाइरस शारीरिक सम्पर्क र रक्त संचारबाट सर्ने गर्छ, अनि उहाँ भन्नुहुन्छ कि कस्तो खालको शारीरिक सम्पर्कबाट यो भाइरस सर्छ त, अनि कसरी यो भाइरस एकबाट अर्कोमा सर्छ त?
1: हेर्नुहोस्, तपाईँलाई थाहा नै छ कि हाम्रो शरीरमा विभिन्न प्रकारका शारीरिक तन्तुहरू छन्, र अर्को कुरा, हाम्रो शरीरमा रगतले महत्वपूर्ण काम गर्छ, अनि अर्को यूनिस्राव र अर्को हो वीर्य। यही तीन कुराबाट एचआईभी भाइरस एकबाट अर्को व्यक्तिमा सर्ने गर्छ, अनि जुन हाम्रो पसिना छ, आँसु छ अनि थुक छ, यी तीन कुराहरूबाट चाहिँ एचआईभी भाइरस सर्दैन। यदि तपाईँले 40 टन थुक पिउनुहुन्छ भने त्यहाँ चाहिँ सम्भावना हुन्छ भनेर कसैले भनेका छन्, तर हुँदैन।
0: तपाईँको मतलब यदि संक्रमित थुक 40 टन पिउँछौ भने सर्ने सम्भावना छैन?
1: हजुर, यदि हामीले संक्रमित थुक 40 टन पिउँछौ भने पनि सर्दैन। त्यसैले यी तीन कुरामा हामी सावधान हुनुपर्छ, वीर्य, रगत र योनि रस।
0: तपाईँले भने अनुसार आँसु, पसिना र थुकबाट एचआईभी सर्दैन। हामीसँग अर्को पत्र पनि छ कविताजीको, उहाँ जान्न चाहनुहुन्छ कि यदि कुनै कम्पनी वा कार्यालयले कोही एचआईभी संक्रमित व्यक्तिलाई नोकरीबाट निकालिदिन्छ भने के त्यो व्यक्तिलाई पुनः त्यही नोकरीमा राख्नको लागि के कुनै कानून छ त?
1: हेर्नुहोस्, कुनै पनि कार्यालय वा कम्पनीलाई रोगको कारण आफ्नो कर्मचारीलाई नोकरीबाट निकाल्ने अधिकार हुँदैन, तर एउटा अवस्थामा चाहिँ यस्तो हुन सक्छ, जब त्यो व्यक्ति रोगको कारण पूर्ण रूपमा काम गर्न असक्षम र अशक्त हुन्छ, तर त्यो व्यक्तिले राम्रोसँग काम गरिरहेको छ भने यस्तो गर्न मिल्दैन र उसलाई पुनः नोकरीमा राख्न सकिन्छ।
0: यदि शारीरिक तवरमा ऊ अशक्त छ भने मात्र उसलाई नोकरीबाट निकालिन्छ, तर एचआईभी पोजिटिभ हुनु कुनै पाप होइन।
1: हजुर, यो कुनै पाप होइन।
0: अनि हामीसँग अनुजीको पत्र पनि छ, उहाँ भन्नुहुन्छ कि उहाँको श्रीमान कामको सिलसिलामा प्राय घरदेखि बाहिर रहनुहुन्छ, अनि उहाँलाई यो डर छ कि कतै कुनै कारण एचआईभी रोग लाग्ने हो कि भनेर।
1: होइन, त्यसो होइन, म अनुजीलाई यही भन्न चाहन्छु कि आफ्नो मनमा कुनै पनि शंका नराख्नुहोस् र आफ्नो श्रीमानलाई विश्वास गर्नुहोस्, तापनि तपाईँको मनमा यस किसिमको शंका

0: र डर उत्पन्न भएको छ भने पनि तपाईँले यो जान्नुपर्छ कि यी तीन चार कारणहरूले गर्दा मात्र एचआईभीको भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ। नम्बर एक, संक्रमित रगतको आदान प्रदानबाट यो एचआईभी भाइरस सर्न सक्छ। दोस्रो कुरा, संक्रमित महिलाले बच्चा जन्माउँदा त्यो बच्चामा पनि सर्छ। अनि तेस्रो कुरा, असुरक्षित यौन सम्पर्कबाट। र चौथो र अन्तिम कुरा, संक्रमित सुईको प्रयोगबाट पनि सर्न सक्छ। यदि यी सबै कुरा तपाईँको श्रीमानले गर्नुभएको छैन भने तपाईँ डराउनु पर्ने कुनै आवश्यकता अथवा कारण नै छैन।
1: अन्त्यमा तपाईँले हाम्रो श्रोताहरूलाई केही सन्देश दिन चाहनुहुन्छ कि?
0: म यही भन्न चाहन्छु कि यो जीवन जुन परमेश्वरबाटको उपहार हो, यसलाई संरक्षण गर्नुपर्छ, बचाउनुपर्छ, किनभने परमेश्वरले हामीलाई आफ्नो योजनामा अद्भुत प्रकारले बनाउनु भएको छ। त्यसैले यो जीवनलाई सधैँ असल प्रकारले जिउने कोसिस गर्नुपर्छ र त्यस्तो हरेक कुराबाट हामी सचेत हुनुपर्छ जसले जीवनलाई अस्वस्थ र असुरक्षित पार्दछ।
1: यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ यस कार्यक्रममा आएर एचआईभी एड्सको बारेमा महत्वपूर्ण जानकारी दिनुभयो।
0: तपाईँहरूले पनि धेरै धेरै धन्यवाद।
1: श्रोता मित्र, यतिन्जेल हामीसँग हुनुहुन्थ्यो एचआईभीसँग सम्बन्धित विशेषज्ञज्यू, जसले यस कार्यक्रम मार्फत तपाईँको प्रश्नहरूको उत्तर दिएर गइसक्नु भएको छ।
2: हुन्छ त श्रोता मित्र, यिनै एचआईभी एड्ससँग सम्बन्धित विभिन्न जानकारीहरू अनि कुराकानीसँगै हाम्रो कार्यक्रमले हामीलाई यति बेला चाहिँ विदा दिइसकेको छ। फेरि पनि तपाईँको मनमा कुनै प्रतिक्रिया अनि यस सम्बन्धी कुनै प्रश्न जिज्ञासाहरू छन् भने हामीलाई पत्रचार गर्न नबिर्सनुहोला। हामीलाई पत्रमा तपाईँले लेखेर पठाउन सक्नुहुनेछ, हामी कोसिस गर्नेछौ। हुन्छ त, अर्को कार्यक्रममा फेरि भेट्ने वाचा गर्दै आजलाई हामी दुवैजना तपाईँबाट विदा लिन चाहन्छौ।
1: नमस्ते।

प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौं। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको

प्रिय श्रोता तपाईहरुले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा संचालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईको सुझाव, सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ, नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 एसएमएस वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा, रूपन्देही। मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
1: कुछ नहीं भवा है सर, टॉयलेट के बगल में सांप देखें, देर लागी के घूम के आवत रहें, एक छिन तक अगोरत के हलचल ना ही किए, मरीगवा सांप हुई कह के जाने के बाद टॉयलेट जाए के आये।
2: मरीगवा सांप के चलावे के काम तो ना ही की हो?
1: नहीं चलाएं सर।
2: विद्यार्थी भाई बहनी लोग, तोहरे सब कहूँ कब्बो मरीगवा सांप देखो तो न चलायो। सांप मरीगवा कहते भरे बिखनाई असर करी ऐसा ना होते, जिंदा मरीगवा या मरीगवा जिस दिखाए वाला सांप का हाथ से नहीं पकड़े के चाहिए।
3: सर, मरीगवा सांप भेटाई गए पर का करे के चाहिए?
2: सांप मरीगवा जिस दिखाए के बाद पूर्ण रूप से मरा नहीं हो सकत है, अथवा मरीगवा सांप कुछ देर तक डसियो सकत है। वही से सांप मरीगवा है तब वो हाथ से नहीं चलावे के चाहिए, बल्कि लम्बा लाठी से चलाई के मरा है या नहीं यकीन करे के चाहिए।
4: मरीगवा सांपन से सावधान रहा जाए, मरीगवा या मारीगे सांपन का पकड़े या चलावे के काम न करा जाए। मरीगे कुछ देर तक सांप डस सकत हैं, संभव हो तो सांप के फोटो लिया जाए और पहचान के खातिर विज्ञ से संपर्क करा जाए।
5: सर्पदंश से संबंधी विश्वसनीय और सही जानकारी प्राप्त करे के और नक्चरवे के सर्पदंश उपचार केंद्र कहाँ है पता लगावे के आधिकारिक वेब पेज www.snakebitesnepal.org में देख सका जात है।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: सुन्नु न,
8: भन न भन,
7: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
8: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
7: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
8: त्यसो भए त जान न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
7: तौलिहावा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
8: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहना सँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल, तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा। प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बी नायरी। मोबाइल 98215-90-0095, 98575-56095 र 98174-52311।
9: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तु द्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
10: बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बाणगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
11: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
9: थप जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-413-52-747 98-470-52-954 98-472-84-00 र 98-470-83-400 अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिल वस्तु।
12: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
13: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
14: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
12: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
14: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
15: दादु, एक कप चाय 30 रुपया कत्रा महँगा, आजकल त कुछ चिजमा फेर पैसा असुल नै हुइन।
16: उठ जे भाई, अब एनसेल में पैसा असूल
15: हो का?
16: हो जे, एनसेल में आप खाली 18 रुपया में एक दिन अलग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती। तब नहीं हुई ते पैसा वसूल, गजब बाटे। अब मैं फिर पैसा वसूल करें। आजू *123# डायल करी या एनसेल ऐप में जाके ई पैक खरीद करी। एनसेल नेपाल के लग।

0: कुष्ठरोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डडेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बाढगंगा 11 ओदारी कपिलवस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
2: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
0: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
3: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड़ दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाढडिङ्गा 2 चिप्रा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा स्वसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएस 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
5: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
4: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
5: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
4: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
5: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
4: सुविधा युक्त अस्पतालमा प्रयोगात्मक अभ्यास को व्यवस्था।
6: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
4: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बाढडिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
0: हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बाढगंगा 6 लक्ष्मणघाट कपिलवस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
2: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
0: 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
1: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अंग्रेजी माध्यममा पठन पाठन शुरू गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
2: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बाढडिङ्गा 6 लक्ष्मण

0: May I come in, sir?
1: आओ आओ, तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
0: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए, एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी।
1: मरेको सर्पलाई चलाउन त चलाएन नि?
0: चलाइन सर।
1: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषय असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
2: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एसपी पछि अब के पढ्ने भन्ने चिन्ता छ
9: या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
10: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 लागि भर्ना खुल्यो।
11: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् एजेट 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
9: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 98574551, 98574549515।
10: लुम्बिनी भिजन कलेज, बाडुङ्गतिन गंगौलिया कपिलवस्तु।
12: सिद्धार्थ क्याम्पसमा कक्षा 11 लागि भर्ना खुल्यो।
11: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
13: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गतेदेखि छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजेदेखि, कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि।
14: पठन पाठन हुने मुख्य विषय होटल मैनेजमेंट कंप्यूटर साइंस अकाउंट फाइनांस इकोनॉमिक्स चाइल्ड डेवलपमेंट एंड लर्निंग मैथमेटिक्स इंग्लिश नेपाली हेल्थ एंड फिजिकल एजुकेशन सोशियोलॉजी आदि।
9: सुन्नुहोस् त 2083 जेठ 29 गते सम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
15: सम्पर्क प्लस टू कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076550122 र 98570250213।
9: सिद्धार्थ क्याम्पस बाढगंगा बुङसी कपिलवस्तु।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। पाँच दिने भ्रमण सकेर राष्ट्रपाका सभापति लामिछाने आज स्वदेश फर्कदै।
0: मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने। पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो। सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका गाड़ीबारे छानबिन गर्न समिति गठन।
1: दुई दिनको सार्वजनिक विदाले बिरामीलाई शास्ति। सरकारले सट्टा विदा मिलाउन भने पनि कार्यान्वयन भएन। सहज उपचार नपाएको सेवाग्राहीको गुनासो।
2: शनिबार आइतबार विदाले चाहिँ इफेक्ट गरेको छ। सरकारी हस्पिटल जाँ भेट्दै छ।
3: दुई दिन बिदा हुन धेरै माफ भन्ने किन यस्तो ठाउँमा नै एक दिन मात्रै गरे हुने हो।
0: रूसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुलापत्र। युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान।
1: र एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने। यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
5: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौं भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
4: कोर्सका विशेषताहरू। 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने। देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने। पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511-77619 वा 98576-21314 सम्पर्क गर्नुहुन अनुरोध छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली जानु भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल 3 दिने भारत भ्रमणमा जानुभएको हो। नयाँ दिल्ली पुग्नुभएका वहाँलाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नेपाल भूटान हेर्ने अतिरिक्त सचिव मनु महावरले स्वागत गर्नुभयो। परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ। भारत प्रस्थान गर्नुअघि आज दिउँसो तिरूवनन्तपुरम राष्ट्रिय विमानस्थलमा मन्त्री खनालले देशको प्राथमिकता र अहिले उठेका सबै विषयमा संवाद गर्ने बताउनु भएको छ। भ्रमणको क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा समकक्षी विदेश मन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। साथै बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्र र आपसी सम्बन्धलाई थप सुदृढ़ र विस्तार गर्नेबारे विचार विमर्श हुने कार्यसूची छ। परराष्ट्र मन्त्री खनाल पर्सी जेठ 24 स्वदेश फर्किनुहुनेछ। यसैबीच सोमबार 5 भारत भ्रमणका लागि नयाँ दिल्ली जानुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने आज राति स्वदेश फर्किँदै हुनुहुन्छ। स्वदेश फर्किनु अघि आज बिहान उहाँ अयोध्या पुग्नुभयो। भारत भ्रमणको क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपाका अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको थियो।
1: नेकपा एमाले गएको भदौ 23 र 24 भएको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेको भन्दै अदालत जाने जनाएको छ। एमाले विज्ञप्ति मार्फत अदालत जानु अघि आयोगलाई प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने र आवश्यक परे कानूनी उपचारका सबै विकल्प प्रयोग गर्ने पनि जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले आज निकालेको विज्ञप्तिमा गएको भदौ 23 र 24 भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन तथ्यगत र कानूनी रूपमा त्रुटिपूर्ण रहेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरूलाई फसाउने उद्देश्यबाट प्रेरित रहेको निष्कर्ष निकालिएको उल्लेख छ। लिली थापा नेतृत्वको समितिले आयोगलाई बुझाएको मूल प्रतिवेदन र आयोगले सार्वजनिक गरेको सार संक्षेप बीच भिन्नता हुन सक्ने आशंका समेत विज्ञप्तिमा गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य थापाको संयोजकत्वमा गठित समितिले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको निष्कर्ष निकालेको छ। साथै नयाँ कानून बनाएर के कार्यवाही गर्ने भन्ने बारे पनि सिफारिश गरेको छ।
0: पूर्व प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई विगत हेरेर अघि बढ़न सुझाव दिनुभएको छ। सरकारमा आएका नवयुवाले अघिल्ला कुरा तथा इतिहासलाई समेत मनन गरेर देश चलाउँदा राम्रो हुने उहाँको भनाई छ। निर्वाचन आयोगले आज काठमाण्डुमा गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उहाँले गएको फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य चुनाव विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनुभयो। चुनावबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आएको र नागरिकको मतलाई सम्मान गर्न पूर्व प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा पनि सरकार, आयोग र सरकारवालाको सहयोगमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको स्मरण गर्नुभयो। पूर्व गृहमन्त्री ओम प्रकाश रियालले नवयुवा आन्दोलनको भावना अनुसार सुशासन कायम र राजनैतिक संस्कार कायम गरी देशमा स्थायित्व कायम हुनुपर्नेमा जोड़ दिनुभएको छ।
1: पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। छानबिन समितिका संयोजक अच्युतम प्रसाद भण्डारीले प्रतिवेदन आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भएको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको समिति गठन भएको थियो। छानबिन समितिले गुरूङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोड़िएपछि गएको वैशाख 9 गुरूङले गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो।
0: सशस्त्र प्रहरी बल नेपालले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका 769 विद्युतीय गाड़ीको सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार विशेष सूचनाको आधारमा मुस्ताङको कोरल नाकाबाट 775, नुवाकोटको पासाङल्यामु सड़क खण्डबाट 2 र धादिङको आदमघाटबाट 2 गरी विद्युतीय गाड़ी नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा रहेका गाड़ीहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया चलेर भित्राइएका हुन् भन्ने विषयमा समितिले विस्तृत अनुसन्धान गर्नेछ। छानबिनको अन्तिम प्रतिवेदन नआएसम्म सबै गाड़ी सशस्त्र प्रहरी बलकै निगरानीमा रहने भएका छनृ
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। आज सूचना निकालेर संघीय मामिला मन्त्रालयले अबको तीन दिनभित्र हाजिर नभए कार्यवाहीको प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अद्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख गराउन मन्त्रालयले आह्वान गरेको हो। नेपाल सरकारका मन्त्रालय आयोग सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको यकिन गर्न र तीन दिनभित्र अभिलेख अद्यावधि गराउन भनिएको छ।
0: पूर्व प्रधान न्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रिंगवीले संविधान संशोधन गर्दा यसको मूलमर्म आधारभूत संरचना र प्रस्तावनालाई अक्षुण राख्दै शासकीय स्थायित्व तथा शक्ति सन्तुलनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँग आज भएको भेटमा उहाँले संविधान संशोधनको क्रममा संविधानको आधारभूत संरचनालाई खण्डित गर्न नहुनेमा जोड़ दिनुभयो। धार्मिक व्यवस्था सम्बन्धी बहस तर्फ संकेत गर्दै उहाँले अहिलेको संवैधानिक व्यवस्थाका न्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रिंगवीले संविधान संशोधन गर्दा यसको मूलमर्म आधारभूत संरचना र प्रस्तावनालाई अक्षुण राख्दै शासकीय स्थायित्व तथा शक्ति सन्तुलनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन

0: फेरबदल नगर्न सुझाव दिनुभयो। यस्तै कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणाली मध्ये कुन उपयुक्त भन्ने बहसमा पूर्व प्रधान न्यायाधीश रेग्मीले हतारमा निष्कर्षमा नपुग्न आग्रह गर्नुभएको छ। संविधानमै 10 वर्षभित्र आयोगहरूको पुनरावलोकन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै उहाँले राष्ट्रिय मानवाधिकार आयोगलाई मात्र बलियो र स्वायत्त केन्द्रीय आयोगका रूपमा राखी विषयगत अन्य आयोगलाई त्यसकै संरचनाभित्र समेट्न सकिने बताउनुभयो। यसबाट प्रशासनिक भार घट्ने र प्रभावकारिता बढ़ने उहाँको तर्क थियो। प्रदेशमा पनि आयोग गठन गर्न आवश्यक नरहेको उहाँले बताउनुभयो। कार्यदलका संयोजक असीम शाहले रेग्मीबाट प्राप्त सुझावलाई संविधान संशोधन बहस पत्रमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। दुई दिनको सार्वजनिक विदाले बिरामीलाई परेको शास्तिसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै
2: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
3: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
4: क्षय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
8: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
9: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा अहिले उठेका सबै विषयमा संवाद हुने भनाई 5 दिने भ्रमण सकेर रासोपाका सभापति लामिछाने आज स्वदेश फर्किँदै मानवाधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने, पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो, सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका 779 गाड़ीबारे छानबिन गर्न समिति गठन लगायतका खबर प्रस्तुत गर्यौं।
10: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले शनिबार र आइतबार 2 दिन सार्वजनिक विदा लागू गरेपछि विशेष गरी बिरामीलाई शास्ति हुँदै आएको छ। स्वास्थ्य सेवा प्रभावित नबनोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि बहिरंग सेवा संचालन गर्न आग्रह गरेको थियो। अस्पतालहरूले आफ्नो कार्यभार हेरी बहिरंग सेवा संचालन गर्न अनि सट्टा विदा मिलाएर भए पनि सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिए पनि कार्यान्वयन भएको छैन। 2 दिन विदा हुँदा अस्पतालमा बिरामीको चाप बढ़ेको छ। साथी विकास तपाईगाईले वीर अस्पतालमा भेटिएका केही बिरामी र बिरामीका आफन्तलाई अहिले तपाईले भोग्नु परेको समस्या के छ भनेर सोध्नु भएको छ।
11: मेरो कृष्ण प्रसाद गर्छु, म त यही काठमाडौँबाटै हो। ग्यास्ट्रिकको लागि दुःख चाहिँ बढी भयो, स्वास्थ्य महँगो भन्दा पनि अब तपाईँको दुःखले चाहिँ समस्या भयो कि अब पालो लिएर आइसकेपछि सहजीकरण हुनु भएन। अब कोही कता अल्मलिया छ, कोही कता अल्मलिया छ, अब कसैलाई तपाईँको यो कता जाने के जाने त्यो एउटा काउन्सिलिङ नै छैन। तल लाइन बस्यो, काउन्सिलबाट आयो, माथि आयो, पालो कुर्दा कुर्दा अब मान्छे जो आयो अगाडि उसको पालो भइरहेछ। त्यो अब समस्यै छ कि एउटा व्यवस्थापन चाहिँ कमजोर छ। चाप भयो तपाईँको कस्तो भयो भने अब एक दिन भयो भने अलिक सहज हुने ठाउँ, एक दिन बढ्यो नि त्यसको लागि चाहिँ अब विधाले नै अब प्रेसर चाहिँ झन्

0: लगभग अब तपाईँको हप्तामा पब्लिक अरू बिदाहरू पढ्दाखेरि त अब दुई दिनको ठाउँमा चार दिन बिदा थप्यो, अब यता आइतबारले गर्दाखेरि झन् चापै बढ्यो, बिदाले झन् समस्या नै बढायो नि।
1: के त पर्याप्त, म आमालाई लिएर त धारिङ आएको, आमाको अब त्यो पेटमा घाउ छ अनि समस्या हामीलाई छिटो भएन, हेर्दै हेर्नुहुन्न, हामी झमेलामा परेर आज दुई दिन भइसक्यो, खाना खान पनि जानु सक्नुहुन्न, आमा चापला के अरे कुनै अवसर पर्छ अब भन्ने बित्तिकै नहिँड्दाखेरि गाह्रो परेन, आज आफूलाई बढी भइरहेछ गाह्रो छ, बार परेन, डाक्टर भेटिँदैन भनेर हामी अब हट्न पर्यो होइन घरमै भयो।
2: मेरो नाम पूर्ण बेडबड बढी, म अब यस्तै भोक्छ अनि उपचार गर्न अब यसो बेला बेलामा यसो बेहोस हुने होइन, अब धेरै समय लाग्दो रहेछ, हो अस्तिको अब चाहिँ बिहिबार ऊ गरेको, अब यहाँ चेक जाँच गरेर हिजो बोलाएको, हिजो पनि ठुलो कामै भएन, ऊ अहिलेसम्म बस्नु परिरहेको छ, समस्या त अब यसै समस्या भएको, अब हामीसँग त्यति दाम हुँदैन, सरकारी भन्यो अब सरकारी पनि त्यही झुलिया छुट्याइ घुमे घुमे गराउने।
3: रोनिसा पौडेल, म कलङ्कीबाट, उपचार गराउन नै त राम्रै छ, अब यस्तो धेरै मान्छेहरू हुन्छन्, लाइन बस्नुपर्छ, एकदम प्याक हुन्छ, त्यही भएर चाहिँ गाह्रो हुने हो, नत्र डक्टरहरू त राम्रो हुनुहुन्छ, अस्तर त गरिहाल्छ, अब एकदम इमर्जेन्सीहरू परेको बेला, अब केही परेको बेला डक्टरहरू
4: अभाइलेबल
3: नहुन सक्नुहुन्छ, त्यस्तो
4: हुन्छ, त्यही भएर गाह्रो त पर्छ। उमेश स्थापित कस्तो मन नपिन्छ यहाँ, अब समस्या भनेको यो बिदाहरूलाई आउनलाई पनि अब एकदमै गाह्रो छ, अब बिदाहरू हेर्ने भनेर अलि अलगै ठाउँ छैन, अब यो सबै एकै ठाउँमा हेर्नु पर्छ, हेर्दाखेरि धेरै जस्तो बिराम पनि परिरहेको छ, अब यहाँ भन्नु पनि के भन्ने होइन, अलिक कठिनाइ छ, अन्तदण्ड भनेको त अब पैसा धेरै खर्च गरिसक्नु पऱ्यो, मेन त्यही हो, अब यो सरकारीमा अब कमी छ होइन, अब बिदाहरू सबै झेकाउनु आउँदा अब त्यहाँ जस्तो सुविधा त के दिउँ, अब सरकारले पनि होइन, अब दिनभरि अब दुई दिन दिएर भने अब होइन मान्छेहरू बढिरहेको छ नि बिरालले गर्दा नि, आइतबार बिराली नभएको भए त्यो पनि हेर्न आउँथ्यो, अलिकति कमी मान्छे हुन्थ्यो, अब दुई दिन दिएर छ भने हस्पिटल केही खुल्दै खुल्दैन, अनि त्यही हेरेर मान्छे पनि बढेछ।
5: कमला उप्रेति शर्मा, बाघुजा, खासै राम्रो छैन, जेमा हामी लाइन लाग्नुपर्छ, टिकट काट्नलाई लाइन लाग्नु पर्यो, जगाउन लाइन लाग्नु पर्यो, बिल तिर्न लाइन लाग्नु पर्यो, एक घन्टाको ब्रेक छ, अब त्यो पर्खेरै बस्नु पर्यो, त्यति बेलासम्ममा अब पालो कुर्नै पर्यो होइन, सबै सिस्टम त्यति राम्रो छैन, तर अब शनिबार आइतबार बिदाले चाहिँ इफेक्ट चाहिँ गरेको छ, बिरामीहरूका लागि नि अब त्यस्तो समस्याहरू अब इमर्जेन्सीमा त हुन्छ, अब अरू पनि त बिरामी हुन्छ नि त होइन, सरकारी हस्पिटल जहीँ भिड त्यही छ, निजी अस्पतालमा उपचार गराउन अब धेरै खर्च लाग्छ होइन, त्यो त अब समस्या त्यस्तै छ, अब यिनीहरूलाई नि अब बिमाहरू बिमामा सबैलाई सहुलियत गराइदिएर चाहिँ गरेको थियो।
6: दुई दिन बिदा हुँदा धेरै माफ गर्ने यस्तो ठाउँमा चाहिँ एक दिन मात्रै गरे हुने हो।
7: दुई दिने सार्वजनिक विदाले बिरामीलाई शास्तिपछि फेरि पनि स्वास्थ्यकै खबर, औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम ग्रुपका औषधिको आपूर्ति र खपत सम्बन्धी विवरण तत्काल उपलब्ध गराउन सम्बन्धित पैठारीकर्तालाई निर्देशन दिएको छ। विभागले सूचना निकालेर नेपालमा आयात हुने प्लाटिनम ग्रुपका क्यान्सर औषधिको मूल्य विवरण, पछिल्ला तीन आर्थिक वर्षको खपत तथ्याङ्क र आउँदो आर्थिक वर्षको अनुमानित आवश्यकता पेश गर्नु भनेको हो। अत्यावश्यक औषधिको सूचीमा समावेश विभिन्न सलाइनको आयात गर्ने देशको मूल्य समेत स्पष्ट रूपमा उल्लेख गर्न विभागले निर्देशन दिएको छ। विभागले यसअघि पनि सम्बन्धित आयातकर्तालाई तीन दिनभित्र आवश्यक विवरण बुझाउन पत्राचार गरेको थियो, तर केही पैठारीकर्ताले अहिलेसम्म विवरण नबुझाएकोले विभागले फेरि ताकेता गरेको हो।
8: सड़क विभागले वातावरण मैत्री र हरित सड़क निर्माणमा जोड़ दिएको छ। विभागले सड़क पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलन र हरित प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको हो। विश्व वातावरण दिवसको अवसरमा आज काठमाण्डुमा भएको वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डाक्टर विजय जैशीले विभागको जिम्मेवारी सड़क निर्माणमा मात्र सीमित नरही जलवायु अनुकूलन अर्थात क्लाइमेट रेजिलेन्स र हरित मार्ग निर्माणमा केन्द्रित रहेको बताउनुभयो। सड़कका वरपर हरियाली प्रवर्धन गर्न विभागको आफ्नै कार्यविधि रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय विश्व बैंक र एसियाली विकास बैंक एडीबी जस्ता दात्री निकायले पनि हरित सड़कको अवधारणालाई महत्वका साथ अघि सारेको जानकारी दिनुभयो। महानिर्देशक जयसीका अनुसार काठमाण्डु उपत्यकामा मात्र नभई देशभर नै यस्ता वातावरण मैत्री सड़क निर्माण र हरियाली प्रवर्धन का कार्यक्रम विस्तार गरिनेछ। सड़क डिवीजन काठमाण्डू का प्रमुख एवं सीनियर डिवीजन इंजीनियर सुबोध कुमार देवकोटाले विकास र वातावरणलाई परिपूरकका रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। आज मात्र काठमाण्डुका सड़कमा झण्डै 200 वटा बिरूवा रोपिएका छन्। आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।
7: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353। के तपाई ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
11: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
10: हाम्रा सेवाहरू
11: ओपीडी सेवा
10: विशेषज्ञ ओपीडी सेवा
11: निशुल्क औषधि वितरण
10: सशुल्क फार्मेसी सेवा
11: फिजियोथेरापी सेवा
10: अकुपंचर सेवा
11: योग परामर्श सेवा
10: क्रियाकल्प सेवा
11: पूर्वकर्म पञ्चकर्म सेवा
10: छार सूत्र सेवा
11: जलौका सेवा
10: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
11: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
10: विस्तृत जानकारीका लागि
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063।
12: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्।
7: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
8: अब बाँकी खबर। सरकारले बाँदर तथा अन्य वन्य जन्तुले कृषि बालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न नागरिकबाट सुझाव संकलन शुरू गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्य जन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। बाँदर बदेल नीलगाई र दुम्सी लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञसँग सुझाव मागेको हो। मन्त्रालयका उपसचिव एवं कार्यदलका सदस्य शीला गेवालीले किसान पालिका सरकारवाला निकाय तथा विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यावहारिक तथा कार्यान्वयन योग्य समाधान खोज्न लागेको बताउनुभयो। यस विषयमा इच्छुकले आफ्नो राय सुझाव प्राविधिक कार्यदलको सचिवालय मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको ईमेल र क्यूआर कोड मार्फत उपलब्ध गराउन सक्ने जनाएको छ। कार्यदलका संयोजक होम छेत्रीले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि नीति कार्यक्रम राहत क्षतिपूर्ति र व्यावहारिक व्यवस्थापनका उपायबारे राय सुझाव संकलन गरिने बताउनुभयो।
7: आज पनि नेप्से परिसूचक घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 11.37 अंकले घटेर 2755.41 बिन्दुमा सीमित भएको छ। कुल 351 कम्पनीको 1,27,32,868.5 अर्ब 62,56,11,823 रूपियाँमा खरिद बिक्री भएका छन्। आज 74 कम्पनीको मूल्य बढ़दा 184 घट्यो भने 11 स्थिर रह्यो। कारोबार रकम भने झण्डै 1 अर्ब बढ़ेको छ। अघिल्लो दिन हिजो 4.70 अर्ब कारोबार भएको थियो। अस्ति सामान्य घटेको शेयर बजार हिजो पनि दोहोरो अंकले घटेको थियो।
8: काठमाडौँ उपत्यका ट्राफिक कार्यालयमा सरूवा भएका शान्तिराज कोइरालालाई त्यहाँबाट विशेष ब्यूरोमा काज सरूवा गरिएको छ। गृह मन्त्रालयले प्रहरीका एसएसपीको सरूवा सच्याएको छ। गएको जेठ 18 गते प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहले गरेको निर्णय अनुसार प्रकाशित सरूवा सूची मन्त्रालयले सच्याएको हो। अब उपत्यका ट्राफिकमा सुरेश काफ्लेलाई ल्याउने निर्णय गरिएको छ। काफ्ले विशेष ब्यूरोमा कार्यरत हुनुहुन्थ्यो। उपत्यका ट्राफिक प्रहरी कार्यालय क श्रेणीको कार्यालय हो। मापदण्डमा एउटा कार्यालयको इन्चार्ज चलाएपछि अर्को इन्चार्जमा पठाउनु अघि एक वर्ष अन्यत्र काम गर्नुपर्ने व्यवस्था छ।
7: नेपाल दर्पणमा अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेनबीच चलिरहेको 4 वर्षभन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गर्नुभएको छ। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष वार्ताको प्रस्तावसहित खुला पत्र लेख्नुभएको हो। पुटिनलाई लेखिएको खुला पत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर पर्खेर मात्रै बस्नु गलत हुने उल्लेख छ। युक्रेन र रूसको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उहाँको तर्क रहेको बीबीसी जनाएको छ। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम गर्न पनि जेलेन्स्कीको प्रस्ताव छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि दुवै नेताबीच भेटवार्ता भए धेरै राम्रो हुने बताउनु भएको थियो। रूसी पक्षले पत्र प्राप्त गरेको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ।
8: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एबाट तथा हङकङ र ओमान समूह बीबाट विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्। नेपालले ओमान र मलेसियाले हङकङसँग सेमी फाइनलमा खेल्नेछ। दुवै सेमी फाइनलका खेल पर्सि आइतबार हुनेछन्। नेपालले समूह ए को विजेता बन्ने क्रममा आफ्नो पहिलो खेलमा चीनलाई 221 रनले र दोस्रो खेलमा हिजो मलेसियालाई 167 रनले पराजित गरेको थियो।
7: र अमेरिका क्यानाडा र मेक्सिकोमा अर्को हप्तादेखि शुरू हुने फिफा विश्वकप फुटबल सन् 2026 फुटबल इतिहासकै सबैभन्दा धेरै प्रदूषण फैलाउने प्रतियोगिता बन्न सक्ने चेतावनी एक प्रतिवेदनले दिएको छ। फिफाज क्लाइमेट ब्लाइण्ड स्पट नामक प्रतिवेदनले प्रतियोगिताको विस्तारित स्वरूप विशाल भौगोलिक फैलावट र हवाई यात्रामाथिको अत्याधिक निर्भरताले वातावरणीय असर उल्लेखनीय रूपमा बढ़ाउने जनाएको हो। न्यू वेदर इन्स्टिच्यूटले तयार पारेको अध्ययन अनुसार सन् 2026 विश्वकपबाट कम्तीमा 90 लाख टन कार्बन डाइअक्साइड बराबरको हरितगिरी ग्यास उत्सर्जन हुनेछ। यो सन् 2010 22 भएका विश्वकपहरूको औसत 47 लाख टन उत्सर्जन भन्दा झण्डै दोब्बर हो। प्रतिवेदनले केही सम्भावित अवस्थाहरूमा यो संख्या 1.5 करोड़ टनसम्म पुग्न सक्ने उल्लेख गरेको छ, जसले यसलाई खेलकुद इतिहासकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता मध्ये एक बनाउन सक्छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
8: परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। 5 दिने भ्रमण सकेर राष्ट्रपा सभापति लामिछाने आज स्वदेश फर्कदै।
7: मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने। पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो। सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका गाड़ीबारे छानबिन गर्न समिति गठन।
8: 2 दिनको सार्वजनिक विदाले बिरामीलाई शास्ति। सरकारले सत्ता विदा मिलाउन भने पनि कार्यान्वयन भएन। सहज उपचार नपाएको सेवाग्राहीको गुनासो।
7: रूसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुला पत्र। युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान।
8: र एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने। यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी।
7: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले, जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्ष रोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो
3: दाई? यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे?
5: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाउ र हुर्काउ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
2: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
1: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिट्टो ल्याऊ न।
2: सर्पलाई चिट्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई दस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
1: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
2: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नु है।
1: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
2: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
3: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: युनाइटेड अस्पताल बारदिङ्गा चार ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
7: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
6: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
7: युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
6: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
8: डिपोर्डिङ हाई स्कूलको प्लस टू तर्फ कक्षा एघारमा साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटेल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दि बोर्डिङ हाई स्कूल, बुटोलाट, सुक्खा नगर। फोन 071-534-570, 531-354 र 530-570। दीप भनेकै उज्यालोको प्रतीक।
0: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं, वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं, वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
9: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौ, कतै घरेलु देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौ। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबर सँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्याण्डको 99.2 समयकाहरूसँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्वपूर्ण रहेको मुख्यमन्त्री आचार्यको भनाई। लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन दाङको भालुवाङमा शुरू। कपिलवस्तुमा ट्र्याक्टर चालकको मृत्यु, चालक के कारणले अल्झिन पुगेको अनुसन्धान हुँदै। तराई क्षेत्रमा केही दिन यता लगातार अत्याधिक गर्मी बढ्दै कपिलवस्तु र बाढगंगाका विद्यालयद्वारा 3 दिन बिदा। ज्येष्ठ नागरिकहरू समाजका अनुभव र ज्ञानका भण्डार भएकाले उनीहरूको सम्मान र संरक्षण सबैको दायित्व भएको उपाध्यक्ष चौधरीको भनाई। विजयनगर 3 मा 135 जना ज्येष्ठ नागरिक सम्मानित। दाङमा कम उमेरमै गर्भवती हुनेर कलिला सुत्केरी बन्ने किशोरीको संख्या बढ्दै सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा। र देशका विभिन्न स्थानमा बर्ड फ्लू संक्रमण फेला, कोशीमा साम्य, काठमाडौँ उपत्यकामा फैलिँदै।
1: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलागीको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा। अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
3: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: अब समाचार विस्तारमा। लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन आजदेखि दाङको भालुवाङमा शुरू भएको छ। सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताउनु भएको छ। उहाँले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवा मैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनु भएको हो। मुख्यमन्त्री आचार्यले युवालाई उद्यमशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। प्रदेश सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै युवा लक्षित कार्यक्रम अगाडि सार्ने तयारी गरेको उल्लेख गर्दै उहाँले युवालाई आधुनिक प्रविधिसँग जोडेर उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा आत्मनिर्भरता प्रवर्धनमा विशेष ध्यान दिने बताउनुभयो।
4: वातावरणीय क्षेत्रको हरेक कुरालाई राज्यले गम्भीर रूपमा लिँदै आएको छ र यसलाई न्यूनीकरण गर्नको निम्ति र यसको रोकथाम गर्नको निम्ति पूर्व तयारीदेखि लिएर आउने जुन विषम परिस्थिति हो त्यसको सामना गर्नको निम्ति विभिन्न सामाजिक संस्थाहरूले खेल्ने भूमिका, त्यसमा युवाहरूको भूमिका, युवाहरूले खेल्नुपर्ने भूमिका र दायित्वको बारेमा पनि मलाई लाग्छ आयोजकहरूले तपाईँहरूलाई धेरै कुराहरू राख्नुहुनेछ।
0: गैर सरकारी संस्था महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष जित कुमारी बेलवासे सुशीलाको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हाले युवा क्षेत्रको समग्र विकासका लागि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने स्पष्ट पार्नुभयो। उहाँले गुणस्तरीय शिक्षा, सिप विकास र नेतृत्व क्षमताको अभिवृद्धि मार्फत युवालाई सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने दिशामा प्रदेश सरकार केन्द्रित रहेको बताउनुभयो।
5: लुम्बिनी प्रदेशमा रहेका प्राकृतिक सम्पदा र अन्य प्राकृतिक सम्बन्धी हामीले पत्ता लगाउन नसकेका र उद्योगसँग जोड्न सकिने, कृषिसँग जोड्न सकिने, अहिलेको प्रविधिसँग जोड्न सकिने र शिक्षासँग जोड्न सकिने र त्यसलाई हामीले व्यवस्थित गर्न सक्नका लागि तपाईँहरूको जुन युवा जनशक्तिको चाहिँ श्रम हुन आवश्यक छ, तपाईँहरूको ज्ञान दिन पनि आवश्यक छ भन्ने मलाई लाग्छ। अहिले संसार प्रविधिसँग जोडिएको छ तर हामीले प्रविधिलाई कसरी प्रयोग गरेका छौँ भन्ने विषयवस्तु रहेको चाहिँ तपाईँहरू हामीभन्दा बढी अध्ययनशील हुनुहुन्छ र यो विषयवस्तु सुन्नुभएको छ भन्ने मलाई लाग्छ। त्यसैले यो जनशक्ति लाभलाई लुम्बिनी प्रदेशमा जनशक्ति लाभलाई हामीले सही सही प्रयोग गर्न सक्यौँ भन्ने अझ सान्दर्शिक हुन्छ।
0: कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनी, युनिसेफका प्रतिनिधि रिद्धि शर्मा लगायतले युवाको सहभागिता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। सम्मेलन जेठ 23 गतेसम्म चल्ने र लुम्बिनी प्रदेश घोषणा पत्र जारी गर्ने बताइएको दाङको देउखुरीबाट हाम्रा सहकर्मी सन्तोष कुमार गुप्ताले जानकारी दिनुभएको छ। बाणगंगा नगरपालिकाकी उपप्रमुख रीता कुमारी चौधरीले महिलाका समस्या, सुझाव र गुनासो प्रत्यक्ष रूपमा सुन्दै समाधानका पहललाई प्राथमिकता दिनुभएको छ। ओडा नम्बर 1 आयोजित महिला संघ उपमेयर कार्यक्रम मार्फत उहाँले स्थानीय महिलाहरूसँग अन्तर्क्रिया गर्दै उनीहरूको गुनासा सुन्नुभएको हो। कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले स्थानीय सरकार स्थापना भएपछि पछिल्लो 9 वर्षको अवधिमा महिला सशक्तिकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको बताउनु भएको छ। महिलाहरूको नेतृत्व तथा निर्णय प्रक्रियामा सहभागिता बढ़दै गएको उल्लेख गर्दै उहाँले अहिले विभिन्न राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रका नेतृत्वदायी भूमिकामा महिलाहरूको उपस्थिति उल्लेख्य रूपमा बढ़ेको बताउनुभयो। उहाँले समाजमा महिलाप्रति हेर्ने दृष्टिकोणमा पनि सकारात्मक परिवर्तन आएको बताउँदै विगतको तुलनामा महिलाहरू आफ्नो अधिकारका विषयमा बढ़ी सचेत र आवाज उठाउन सक्ने अवस्थामा पुगेको बताउनुभयो। अधिकारसँगै कर्तव्यप्रति पनि महिलाहरू जिम्मेवार बन्दै गएको उहाँको भनाई रहेको छ। उपप्रमुख चौधरीले महिलाहरूलाई आत्मनिर्भर र आर्थिक रूपमा सशक्त बनाउन नगरपालिकाले हरेक वर्ष विभिन्न सिपमूलक तथा आयार्जनमुखी तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। अचार बनाउने, सिलाई कटाई, ब्युटिसियन, कृषि तथा पशुपालन लगायतका तालिम मार्फत धेरै महिलाहरू उद्यमशीलतासँग जोड़िएको र सफल महिला उद्यमी समेत उत्पादन भएको बताउनुभयो। कपिलवस्तुको बाणगंगा नदीमा निर्माणाधीन झोलुङ्गी पुलको लट्ठामा अल्झिएर गएराती एक ट्र्याक्टर चालकको मृत्यु भएको छ। बाणगंगा नगरपालिकाको मधुवन धाम र नन्दनगर जोड्ने पुलको लट्ठामा अल्झिदा बाणगंगा 2 राजपुरका 22 वर्षीय सनम चौधरीको ज्यान गएको हो। इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार घटनास्थल नजिकै लु 4/1960 नम्बरको ट्र्याक्टर फेला परेको छ। घटनाको प्रकृति हेर्दा चालक के कति कारणले अल्झिन पुगेको अनुसन्धान भइरहेको छ। घटनापछि ट्र्याक्टर नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढ़ाइएको प्रमुख पौडेलले जानकारी दिनुभयो। अत्याधिक गर्मीका कारण कपिलवस्तु नगरपालिका र बाणगंगा नगरपालिकाका विद्यालय तीन दिन बन्द हुने भएका छन्। तराई क्षेत्रमा केही दिन यता बढ़दै गएको अत्याधिक गर्मीका कारण नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि गर्मी विदा दिएको हो। नगर कार्यपालिकाको कार्यालयको निर्णय अनुसार जेठ 25 गतेदेखि 27 गतेसम्म विद्यालयमा गर्मी विदा दिएको हो। उक्त विदा वर्षे विदाबाट मिलान गरिने नगरपालिकाले जनाएको छ। नगरपालिकाले सबै विद्यालयलाई निर्णय कार्यान्वयन गर्न तथा विदापछि नियमित रूपमा पठन पाठन सञ्चालन गर्न अनुरोध गरेको छ। पछिल्ला दिनमा बढ़दो गर्मीका कारण कपिलवस्तु सहित तराईका विभिन्न जिल्लामा जनजीवन प्रभावित हुँदै गएको छ। यता शिवराज नगरपालिकाले समेत उच्च तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने देखिएकाले दिवा कक्षा सञ्चालन असहज हुने भएकाले अर्को निर्णय नभएसम्मका लागि बिहानी कक्षा सञ्चालन गर्न अनुरोध गरेको छ। बाणगंगा नगरपालिका 11 स्थित हतौसा स्वास्थ्य चौकीमा पोषण मैत्री स्वास्थ्य संस्था घोषणा तथा स्वास्थ्य बालबालिका प्रोत्साहन कार्यक्रम गरिएको छ। बाणगंगा नगरपालिकाको स्वास्थ्य शाखा तथा हतौसा स्वास्थ्य चौकीको आयोजनामा भएको कार्यक्रमलाई कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा सञ्चालित पोषण मार्फत जीवन रूपान्तरण परियोजनाले सहयोग गरेको थियो। वडा नम्बर 11 का वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल प्रमुख अतिथि रहनु भएको थियो भने नगर उपप्रमुख रीता कुमारी चौधरी विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुभएको थियो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष मनदीप सिंह लगायत विभिन्न सरकारवाला निकायका प्रतिनिधि सामाजिक केन्द्रद्वारा सञ्चालित पोषण मार्फत जीवन रूपान्तरण परियोजनाले सहयोग गरेको थियो। वडा नम्बर 11 का वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल प्रमुख अतिथि रहनु भएको थियो भने नगर उपप्रमुख रीता कुमारी

सम्बोधन गर्दै नगर प्रमुख कार्यालयले स्वास्थ्य समाज निर्माणका लागि पोषण सम्बन्धी सचेतना र व्यवहार परिवर्तन अत्यन्त आवश्यक रहेको बताउनु भएको छ। उपप्रमुख चौधरीले बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषणको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। वडाध्यक्ष चौधरीले वडा स्तरबाट स्वास्थ्य तथा पोषण सुधारका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले पोषण मैत्री स्वास्थ्य संस्था घोषणा हुनु स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। कार्यक्रमका अवसरमा निर्धारित 12 सूचक पूरा गरेका 5 स्वास्थ्य बालबालिकालाई सम्मान स्वरूप पुरस्कार प्रदान गरिएको थियो। साथै कार्यक्रम सम्पन्न गर्न विशेष सहयोग पुर्याएको भन्दै कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष मनदीप सिंह तथा वडा सदस्य एवं समाजसेवी बाजबुल लैनलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रममा स्वास्थ्य चौकीका सीअन्मी लक्ष्मी पाण्डेले सञ्चालन गर्नुभएको थियो भने ल्याब असिस्टेन्ट सोनम गुप्ताले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै सीअहेव लीला पाण्डे कार्यक्रमको अध्यक्ष पोषण मैत्री स्वास्थ्य संस्था घोषणा तथा स्वास्थ्य बालबालिका छनौटका आधारबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले पोषण सुधार बाल स्वास्थ्य प्रवर्धन तथा समुदाय स्तरमा स्वास्थ्य जीवनशैली विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए। विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले ज्येष्ठ नागरिकहरू समाजका अनुभव र ज्ञानका भण्डार भएकाले उनीहरूको सम्मान र संरक्षण सबैको दायित्व भएको बताउनु भएको छ। आज ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै उहाँले आगामी दिनमा पनि ज्येष्ठ नागरिक मैत्री कार्यक्रमलाई प्राथमिकता दिने उल्लेख गर्नुभयो। यस्तै वडाध्यक्ष हृदय विकास चौधरीले ज्येष्ठ नागरिकको सम्मान गर्नु भनेको आफ्नै संस्कार र पहिचानको सम्मान गर्नु भएको बताउँदै वडा कार्यालयले उनीहरूको हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर 3 ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ। कार्यक्रममा वडाभित्रका 135 ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो। वडा सचिव सर्वजीत कुमार यादवले 73 वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई झूल र टर्च लाइट वितरण गरी सम्मान गरिएको जानकारी दिनुभयो। ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै उहाँहरूको योगदानको कदर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा वडा सदस्य मोहम्मद सही, कर्मचारी समाजसेवी राजकुमार यादव, सुनिल चौधरी, देवेन्द्र मणि त्रिपाठी लगायतको उपस्थिति रहेको थियो। कपिलवस्तुको बाणगंगा नगरपालिका 3 अवस्थित राजापानी सामुदायिक वनले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम गरी मनाएको छ। वन क्षेत्रको संरक्षण, हरियाली प्रवर्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरूवा रोपिएको थियो। बाणगंगा नगरपालिकाका कार्यपालिका सदस्य कृष्ण सुनारले वातावरण संरक्षणका लागि वृक्षरोपण महत्वपूर्ण अभियान भएको बताउनुभयो। उहाँले वन संरक्षण र वृक्षरोपणलाई निरन्तरता दिन स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो। वनका अध्यक्ष सीतादेवी पौडेलले सामुदायिक वनले वातावरण संरक्षणसँगै जैविक विविधताको संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। उहाँले विश्व वातावरण दिवसको सन्दर्भमा गरिएको वृक्षरोपण कार्यक्रमले वन क्षेत्रलाई थप हराभरा बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा सब डिभिजन वन कार्यालय पटनाका रेन्जर ओम प्रकाश विकले वन संरक्षण र वृक्षरोपण अभियानलाई प्रभावकारी बनाउन समुदाय र सरकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा वनका पदाधिकारी, कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी लगायतको उपस्थिति रहेको थियो। दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिशन टू नेपालको संयुक्त साझेदारीमा सञ्चालित सीवाईसीसी परियोजना अन्तर्गत मायादेवी गाउँपालिकामा विश्व वातावरण दिवस विविध कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा गाउँपालिकाभित्रका मदरसा तथा सामुदायिक विद्यालयमा वृक्षरोपण कार्यक्रम गरिएको हो। सो अवसरमा मायादेवीको रियाजुल उल्लुम आधारभूत विद्यालय, स्वतन्त्र माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय माध्यमिक
विद्यालय आदा

आधारभूत विद्यालय इमिलिया सरस्वती बुद्ध ज्योति आधारभूत विद्यालय जनता आधारभूत विद्यालयमा वृक्षरोपण गरिएको थियो। कार्यक्रममा मदरसा र विद्यालय परिसरमा विभिन्न जातका 1000 भन्दा बढ़ी विरूवा रोपिएको सीवाईसीसी परियोजनाले जनाएको छ। मायादेवी छ मुगाहारी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित वृक्षरोपण कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाई कपिलवस्तुका प्रमुख माधव बन्जालीले वातावरण संरक्षणका लागि वृक्षरोपण प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले विद्यार्थीलाई प्रकृतिप्रति जिम्मेवार बन्न र रोपिएका विरूवाको संरक्षणमा सक्रिय हुन आग्रह गर्नुभयो। कार्यक्रममा दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण तथा सीवाईसीसी परियोजनाका परियोजना संयोजक जितेन्द्र चौधरीले जलवायु परिवर्तनका चुनौती न्यूनीकरण गर्न वृक्षरोपण अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो। वृक्षरोपण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक विद्यार्थी तथा स्थानीय सरकारवालाको सहभागिता रहेको थियो। अर्घाखाँचीका प्रमुख जिल्लाधिकारी तुए नारायण सुवेदीले जाति भेदभाव र छुवाछुत सामाजिक रूपमा अनैतिक अमानवीय र गम्भीर अपराधजन्य कार्य भएको बताउनु भएको छ। अर्घाखाँचीको सन्धिखर्कामा राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनीद्वारा आयोजित 21औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस 2083 अवसरमा सन्धिखर्क नगरपालिका वडा नम्बर 2 भगवती माध्यमिक विद्यालयमा सभ्य समाजको आधार जातीय भेदभाव र छुवाछुतको बहिष्कार विषयक वक्तित्वकला प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्लाधिकारी सुवेदीले यस्तो बताउनु भएको हो। सुवेदीले जातीय भेदभाव र छुवाछुतलाई एक सभ्य समाजको कलंकका रूपमा चित्रण गर्दै भेदभाव र छुवाछुतको अन्त्य अनिवार्य रहेकोमा जोड़ दिनुभयो। कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले जातीय भेदभाव समाजको कलंक भएकोले समाजमा यस्ता काम गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्ने बताउँदै विद्यालय र अन्य सामुदायिक संघ संस्थाबाट यस्तो कार्यको जनचेतनामूलक अभियान चलाउनुपर्ने आवश्यक औलाउनुभयो। मालारानी गाउँपालिकाले पालिकालाई पुनः खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेको छ। यस घोषणासँगै गाउँपालिकाले सबै लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप प्राप्त गरेको र आगामी दिनमा पनि नियमित रूपमा खोप कार्यक्रमको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाएको छ। पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्न स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविका स्थानीय तह तथा समुदायको सक्रिय भूमिका रहेको मालारानी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ। अर्घाखाँची जिल्लामा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोड़ौं रूपियाँ लागतमा निर्माण गरिएका 1500 अस्पताल भवन आवश्यक जनशक्ति र सञ्चालन बजेट अभावका कारण वर्षौंदेखि अल्पत्र अवस्थामा रहेका छन्। निर्माण सम्पन्न भए पनि सेवा शुरू हुन नसक्दा सरकारी लगानी उपयोगविहीन बनेको छ। भूमिका स्थान नगरपालिका मालारानी गाउँपालिका र पाणिनी गाउँपालिकामा निर्माण गरिएका अस्पताल भवन हस्तान्तरण भइसकेको लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन्। करिब 38 करोड़ रूपियाँको लागतमा बनेका संरचना प्रयोगविहीन बनेपछि स्थानीयमा असन्तोष बढ़ेको छ। बाल विवाह रोक्न सरकारको एउटा नारा छ, बिहेवारी 20 वर्ष पारी, तर दाङमा भने 20 वर्ष वारी कलिला किशोरी आमा बन्नेको संख्या उल्लेख्य रूपमा बढ़ेको पाइएको छ। स्वास्थ्य कार्यालय दाङ र बेसको पोषण मार्फत जीवन रूपान्तरण कार्यक्रमको पछिल्लो तथ्याङ्कले 20 वर्षभन्दा कम उमेरमै गर्भवती हुने र कलिला सुत्केरी बन्ने किशोरीको संख्या बढ़दै गएको देखाएको छ। बाल विवाह न्यूनीकरण तथा सचेतीकरण गर्दै आएको बेस संस्था अन्तर्गत बाल बालिकाका लागि न्यायमा पहुँच कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक नरबहादुर चौधरीका अनुसार चालू आर्थिक वर्ष 2082-83 जेठ 19 गतेसम्म
दाङमा 20 वर्ष मुनिका 1,069 जना किशोरी सुत्केरी भएका छन्। सोही अवधिमा 20 वर्ष नपुग्दै गर्भवती हुनेको संख्या 1,845 पुगेको छ। तथ्याङ्क अनुसार कलिला उमेरमा सुत्केरीको संख्या सबैभन्दा बढ़ी गोराही उपमहानगरपालिकामा रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। नयाँ दिल्लीमा रहँदा उहाँले आफ्ना भारतीय समकक्षी डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्चालन, ऊर्जा तथा आपसी हित र चासोको विविध विषयमा विचार विमर्श हुनेछ। परराष्ट्र मन्त्रीको यो भ्रमणबाट नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्री खनाल जेठ 24 गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। करिब दुई महिना यता देशका विभिन्न स्थानमा बर्ड फ्लू संक्रमण फेला परिरहेको छ। गएको चैत्र पहिलो सातादेखि कोशी प्रदेशबाट फैलिएको बर्ड फ्लूले हालसम्म 10 जिल्लाका 55 व्यावसायिक फार्ममा असर पारेको छ। सुनसरी, मोरङ, काठमाडौँ, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलप्रासी, पश्चिम र महोत्तरीमा बर्ड फ्लू भेटिएको पशु सेवा विभागले जनाएको छ। विभागले सार्वजनिक गरेको 18 जेठसम्मको अध्यावधिक तथ्याङ्क अनुसार कोशीमा संक्रमण केही मत्थर देखिए पनि काठमाडौँ उपत्यकामा भने संक्रमणको दर अझै चुनौतीपूर्ण रहेको छ। बर्ड फ्लू पुष्टि भएका स्थानमा हालसम्म 4,79,156 कुखुरा नष्ट गरिएको विभागले जनाएको छ। यस्तै यस अवधिमा 6,94,193 अण्डा नष्ट गरिएको छ। 1,82,775 किलो दाना नष्ट गरिएको छ। उपत्यकाका अन्य जिल्ला र तराईका विभिन्न क्षेत्रमा भएको क्षतिका विवरण पनि चिन्ताजनक देखिएको छ। विभागका अनुसार झापाका 4 फार्ममा 20,090 कुखुरा नष्ट गरिएको छ। नवलप्रासी पश्चिममा एउटा फार्मका 208 कुखुरा र 100 किलो दाना तथा महोत्तरीमा एउटा फार्मका 78 कुखुरा नष्ट गरिएको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। यी जिल्लामा पनि संक्रमण थप फैलिन नदिन विभागले उच्च सतर्कता अपनाउँदै नियमित निगरानी र निसंक्रमणका कार्य जारी राखेको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्वपूर्ण रहेको मुख्यमन्त्री आचार्यको भनाई। लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन दाङको भालुबाङमा शुरू। कपिलवस्तुमा ट्र्याक्टर चालकको मृत्यु, चालक के कारणले अल्झिन पुगेको अनुसन्धान हुँदै। तराई क्षेत्रमा केही दिन यता लगातार अत्याधिक गर्मी बढ्दै कपिलवस्तु र बाणगंगाका विद्यालयद्वारा 3 दिन बिदा। ज्येष्ठ नागरिकहरू समाजका अनुभव र ज्ञानका भण्डार भएकाले उनीहरूको सम्मान र संरक्षण सबैको दायित्व भएको उपाध्यक्ष चौधरीको भनाई। विजयनगर 3 135 जना ज्येष्ठ नागरिक सम्मानित। दाङमा कम उमेरमै गर्भवती हुने र करेला सुत्केरी बन्ने किशोरीको संख्या बढ्दै सबैभन्दा बढ़ी घोराही उपमहानगरपालिकामा। र देशका विभिन्न स्थानमा बर्ड फ्लू संक्रमण फेला, कोशीमा साम्य, काठमाडौँ उपत्यकामा फैलिँदै।

0: जथाभावी नफालौं। याद राख्नुहोस्, डढेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू:
3: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
2: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
3: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
2: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
3: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
2: सुविधा युक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
4: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
2: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570055057।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। गाविएका र नयाँ बनेका मन्त्रालयहरूले आउँदो असार 7 गतेभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने, संविधान संशोधन गर्दा स्थानीय तहको निर्वाचन गर्दा गैर दलीय व्यवस्था गर्नुपर्ने निर्वाचन आयोगको सुझाव, जिल्ला समन्वय समिति पनि हटाउनुपर्ने, निर्वाचनमा दलीय हस्तक्षेप रोक्नुपर्ने,
1: निर्वाचनप्रति प्रारम्भिक संशय निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धी चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित।
0: आज विश्व वातावरण दिवस, 40 माइक्रोन भन्दा पातलो प्लास्टिकमा रोक लगाउन माग, तर बजारमा अझै छ्यापछ्याप्ती, आज बागमती गण्डकीमा पानी पर्ने सम्भावना।
2: गण्डकी बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको अवस्था पनि छ।
0: रासपा सभापति रवि लामिछानेको भारत भ्रमणले विकासको ढोका खोलेको दावी, रासपाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने, केही जिल्लामा सहमति, केही जिल्लामा विवाद।
3: भोलि र पर्सि चाहिँ करिब करिब 90% सकिन्छ अलिअलि।
0: र युक्रेनले रूसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गर्यो। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालको सेमी फाइनलको यात्रा अब ओमानसँग।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: वैदेशिक रोजगारीको बाध्यात्मक लहरका बीच पनि स्वदेशमै उद्यमशीलताको बाटो रोजेर देशको आन्तरिक अर्थतन्त्र निर्माणमा लाग्ने युवाको संख्या पनि उल्लेखनीय छ। नेपालको निजी क्षेत्रले देशको कुल रोजगारी र उत्पादनमा ठूलो हिस्सा गर्दछ। त्यसैले सरकारले बजेट र कार्यक्रम ल्याउँदा सरकारी कर्मचारीको मात्र हित हेर्नु हुँदैन। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुरूप गाविएका र नयाँ बनेका मन्त्रालयले आउँदो असार 7 गतेभित्र संगठन तथा व्यवस्थापन संरक्षण गरिसक्नुपर्ने समय सीमा तोकेको छ। प्रशासनिक खर्च कटौती र सेवा प्रवाहलाई चुस्त बनाउन सचिवले एक अधिकृत र एक कार्यालय सहयोगी मात्र राख्न पाउने, सहसचिवलाई सहयोगी राख्न बन्देज लगाइने र कम्प्युटर अपरेटर पदको नयाँ दरबन्दी सिर्जना नगर्ने नीति सरकारले अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शासकीय सुधार हेर्ने सचिव गोविन्द कार्कीको नेतृत्वमा रहेको कार्यदलले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 को कार्यान्वयनका लागि संगठन तथा व्यवस्थापन सर्वश्रेष्ठ सम्बन्धी मार्गदर्शक सिद्धान्त तयार पारेको हो। मन्त्रालयहरू गाविदा सृजना हुने दोहोरोपन हटाउन 2083 असार 7 गतेभित्र सबै मन्त्रालयलाई आफ्नो संगठन तथा व्यवस्थापन संरक्षण सम्पन्न गर्न समयसीमा तोकिएको हो। मार्गदर्शक सिद्धान्तमा कुनै पनि रिक्त दरबन्दीमा नयाँ स्थायी पदपूर्ति नगर्ने र मन्त्रालय तथा केन्द्रीय निकायहरूमा राजपत्र अंगीकृत नायब सुब्बा र सोभन्दा मुनि कुनै पनि नयाँ दरबन्दी सृजना नगर्ने उल्लेख छ। कामको प्रकृति मिल्ने महाशाखा र शाखाहरूलाई आपसमा गाभी र छरितो बनाउने र सचिवहरूको सुविधामा समेत कटौती गर्ने नीति अख्तियार गर्न भनिएको छ। निर्वाचन आयोगले संविधान संशोधन गर्दा स्थानीय तह निर्वाचन गैर दलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई आयोगले संविधान संशोधन गर्दा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो। आयोगले स्थानीय कार्यपालिका सम्बन्धी संविधानको व्यवस्था संशोधन गरेर गैर दलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेएनजी विद्रोहपछि 6 महिनाभित्रको निर्धारित समयमा प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु सफलता भएको बताउनु भएको छ।
1: निर्वाचनप्रति प्रारम्भिक संशय निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धी चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलता बावजुद आयोगले संविधान र कानूनले दिएको जिम्मेवारीलाई केन्द्रमा राखी सबै सरकारवाला पक्षहरूसँग निरन्तर समन्वय र संवाद गर्दै निर्वाचन सम्पन्न गरेको हो। नेपालको राजनीति एवं निर्वाचन इतिहासमा गत वर्ष फाल्गुन 21 गते सम्पन्न निर्वाचन विशेष रूपमा अंकित हुने अवस्था बनेको छ। विद्रोहपछि निर्धारित 6 महिनाभित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुन सक्नु चान्चुरी उपलब्धि होइन। नेपालको यो निर्वाचनलाई विश्वभरबाट सूक्ष्म ढंगले र अध्ययन विश्लेषण गरेर नियालिरहेको र विद्रोहपछि 6 महिनाभित्र निर्वाचन सम्पन्न हुँदो रहेछ है भनेर विश्वस्त भएको अवस्था र स्थिति पनि हो।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले 5 दिने भारत भ्रमण सकेर आज नेपाल फर्किनु भएको छ। भारत भ्रमणका क्रममा वहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री असीम शाह लगायत नेतासँग भेटवार्ता गर्नुभएको थियो। स्वदेश फर्किएपछि सभापति लामिछानेले नेपाल भारत सम्बन्धलाई अझ राम्रो बनाउन यो भ्रमणले मदत गरेको र सम्बन्ध रिसेट भएको बताउनुभयो। वहाँले लगानी सहकार्य र दुई देश बीचको सम्बन्धका विषयमा छलफल भएको जानकारी दिनुभयो। सीमा विवादबारे बोल्दै वहाँले यस्ता विषय कूटनीतिक माध्यमबाट शान्त र चरणबद्ध रूपमा समाधान गर्नुपर्ने बताउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने भएको छ। केन्द्रीय निर्वाचन आयोगले देशभरका 77 जिल्लामा अधिवेशन गर्न कार्यतालिका नै सार्वजनिक गरेको जनाएको छ। पार्टीको संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनका लागि रासोपाले देशभरका अधिकांश जिल्लामा भोलि र पर्सी अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो। भोलि कोशी प्रदेशका झापा, मोरङ, सुनसरी सहित 8 जिल्ला, मधेसका महोत्तरी र रौतहट, बागमती काठमाण्डौ, भक्तपुर, नुवाकोट सहित 10 जिल्लामा अधिवेशन हुनेछ। त्यसै गरी गण्डकीका 5 जिल्ला, लुम्बिनीका 8 जिल्ला, कर्णालीका 2 र सुदूरपश्चिमका 3 जिल्लामा नयाँ नेतृत्व चयन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रमुख भुवन केसीले सीआईएनलाई जानकारी दिनुभयो।
3: अब हाम्रो भोलिदेखि शुरू भएर अब भोलि र पर्सि चाहिँ करिब करिब 90% सकिन्छ। अलिअलि विवाद भएको अनि कुनै कुनैमा चाहिँ अब अहिले तुरुन्तै तदर्थ समितिहरू नबनिसकेको जिल्लाहरूमा चाहिँ अहिले तुरुन्तै हुँदैन विवाद। अहिले हाम्रो जस्तो तपाईँको बारा, धनुषा होइन, अलिकति त्यहाँ विवाद छ, त्यसलाई हामीले ल्याउनेर अनि 2-3 दिनपछि गर्दैछौँ। अब हाम्रो अहिले अधिवेशन नहुने जिल्ला भनेको त्यतापट्टि हुम्ला र डोल्पा, मनाङ मुस्ताङ, रुकुम पूर्व, अनि अर्को यतापट्टि पूर्वमा पनि अर्को एउटा कुन चाहिँ छ, यिनीहरूमा चाहिँ अहिले तुरन्तै सदस्य हुने हुन्छ, अधिवेशन हुँदैन।
5: नेपाल वायु सेवा निगमको संचालक समिति पदाधिकारी छनौट प्रक्रिया तत्काल अघि नबढ़ाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश दय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजालसले समिति सदस्य छनौट प्रक्रिया अघि नबढ़ाउन अन्तरिम आदेश दिएको हो। सरकारले आवेदन माग गरी प्रतिस्पर्धाबाट नेपाल वायु सेवा निगमका सदस्यहरू र अध्यक्ष चयन गर्ने तयारी गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणले पार्किङको महँगो शुल्क तिर्नु परेको भनी गुनासो बढ़दै गएपछि 15 मिनटसम्म पार्किङमा बस्ने सवारी साधनको शुल्क नलाग्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने सवारी साधनको आवश्यकतालाई हेरेर पिक एण्ड ड्रप गर्दा 15 मिनटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको छ। विमानस्थल कार्यालयका सूचना अधिकारी तेज बहादुर पौडेलले यात्रुको आवश्यकतालाई हेरेर पिक एण्ड ड्रपको समय बढ़ाइरहेको सीआईएनसँग बताउनुभयो।
6: यो जेट भरिलाई नि यो अब एयरपोर्ट अलिक कन्जेस्टेड नै छ, एरिया एकदमै सानै छ, तपाईँहरूलाई पनि थाहा छ होइन। अनि यो जेट भरिको लागि चाहिँ हामीले ट्रायलमा सबै यो टिआईएमा पार्किङ गर्ने सबै सवारी साधनहरूलाई चाहिँ पिकअप ड्रपको लागि चाहिँ 15 मिनट सुरुको चाहिँ छुट दिने भनेर गरेका छौँ यो ट्रायलको लागि। अब जेट पछाडि चाहिँ त्यसको रिजल्ट कस्तो आउँछ त्यही अनुसार चाहिँ एक्सटेन्ड गर्ने कसो गर्ने भनेर चाहिँ निर्णय गर्ने भन्ने कुरो रहेछ।
5: यसअघि 7 मिनटसम्म पिक एण्ड ड्रप गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा सो समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढ़ाइएको हो। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी जिल्लाका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मौसमविद हरिप्रसाद ढकालका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ। साथै यी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने जल तथा मौसम विभागले जनाएको छ। कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई जिल्लामा तातो दिनको अवस्था रहने सम्भावना रहेको मौसमविद हरिप्रसाद ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
2: यति बेला देशभरिकै मौसमको कुरा गर्नुपर्दाखेरि विशेष गरी सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश लगायत देशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको अवस्था छ भने अन्य भूभागमा आंशिक बादल लागेको छ। साथसाथै पानी पर्नेको कुरा गर्नुपर्दाखेरि यति बेला गण्डकी बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको अवस्था पनि छ। मधेस प्रदेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा केही स्थानहरूमा तातो दिन हुने सम्भावना पनि रहेको छ र यो तातो दिन हुने सम्भावना चाहिँ पर्सीलाई पनि क्रमशः जारी नै रहनेछ।
5: सरकारले 40 माइक्रोन भन्दा पातलो प्लास्टिक झोला उत्पादन बिक्री वितरण र प्रयोगमा पटक पटक प्रतिबन्ध लगाए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन, जसले गर्दा वातावरणीय प्रदूषण झन गम्भीर बन्दै गएको वातावरण विज्ञहरूको भनाइरहेको छ। राष्ट्रिय फोहोर व्यवस्थापन आधार रेखा सर्वेक्षण 2022 अनुसार घरदूरीबाट निस्कने फोहोर मध्ये 12% संस्थागत फोहोरको 21% र व्यावसायिक क्षेत्रको 22% हिस्सा प्लास्टिकजन्य फोहोरको रहेको छ। विशेषज्ञहरूका अनुसार नेपालका शहरी क्षेत्रमा दैनिक करिब 350 टन प्लास्टिक फोहोर उत्पादन हुन्छ। प्लास्टिक जलाउँदा डाई अक्सिजन जस्ता विषाक्त ग्यास विसर्जन हुने, जल स्रोत प्रदूषित हुने, जलीय जीव जन्तुको मृत्यु बढ़ने तथा सूक्ष्म प्लास्टिक मार्फत मानव स्वास्थ्यमा समेत असर पुग्ने खतरा बढ़ेको वातावरण विज्ञ रोशना सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
7: ब्यान त भयो, तर यो ब्यानलाई चाहिँ सफल बनाउन दुई तीनटा तहबाट मात्रै सम्भव हुन्छ कि सबै मात्रै सबैजनाले सबैतिरबाट पुस गर्नुभयो भने मात्रै। फर्स्ट त अभियसली प्रड्युसर्सले चाहिँ त्यो म्यान्डेट भन्दा मापदण्डमा रहेर प्रड्युस गर्नुभयो भने एक त समाधान तिनै दोस्रो सरकारले कुनै नीति नियम बनाएको छ भने किन बनाएको छ भनेर सर्वसाधारणले बुझ्न पनि जरुरी छ। राइटको कुरा गर्छौँ भने हाम्रो ड्युटिजको कुरा पनि इक्वली इम्पोर्टेन्ट छ, होइन? हामी राइट्स वाला कुरामा
8: यसमा अलिकति लाग्ने हरेक बच्चालाई पनि स्कुलमा पनि सिकाइन्छ, बच्चाले पनि भन्छ प्लास्टिकको झोला चाहिँ प्रयोग गर्नु हुँदैन, यो त डढ्दैन, यसले त हाम्रो वातावरण बिगार्छ भनेर थाहा छ। ठुलो मान्छेलाई थाहा नहुने अपवाद बाहेक धेरैलाई थाहा छ र पनि हामी प्रयोग गर्छौ नि त।
7: त्यही बिहेभियरल चेन्जको कुरा भनेको कस्तो रहेछ कि मतलब थाहा हुँदा हुँदै पनि एकदम सेट भइसक्यो,
8: रक्सी खानु हुँदैन भनेर थाहा छ र पनि
7: खाइन्छ, होइन? त्यही लेखा हुँदैन डेन्जरस पिक्चर लगाएर प्लास्टिकको पनि त्यही हो। तर इम्प्लिमेन्टेशन कानून बनिरहँदा इम्प्लिमेन्टेशनमा पनि अलिकति तीव्रता स्ट्रिक्ट मोनिटरिङ देखायो भने चाहिँ मान्छे पनि अलिक त्रसित हुन्छ, जनचेतना पनि अलिकति क्रिएटिभ वेमा गर्न सकिन्छ कि, होइन? रेडियोको थ्रु टिभीको थ्रु बुझ्ने भाषामा। अब 40 माइक्रोन भनेको त कस्तो कतिको चाहिँ 40 माइक्रोन हो भने पिक्टोरियल वेमा देखाइदियो भने बा बुझ्नुहुन्छ कि
8: कस्तो खालको हुन्छ 40 माइक्रोन भन्दा तल।
7: यो त टेक्निकको कुरा भयो नि त, म एज एन इन्भाइरोमेन्ट पढेको मान्छे या त्यो विधामा लागेको मान्छेले बुझ्न सकौँला, तर सबैले त बुझ्नुहुन्न। मेरै मम्मी बुवालाई नै राम्ररी भन्यो भने उहाँले अब कुनमा 40 कुन 50 नै कुरा आउँछ।
5: साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गरेको छ। युक्रेनी ड्रोन बलका कमाण्डरका अनुसार ती जहाजहरू युक्रेनको अन्न चोरी गरेर ओसार पसार गर्ने साथै सैन्य सामग्री र इन्धन ढुवानी गर्ने कार्यमा संलग्न रहेको दावी गरिएको छ। जहाजहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एबाट तथा हङकङ र ओमान समूह बीबाट विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्।
0: आर्थिक वर्ष सकिने लाग्दा हुम्लाका बैंकहरूमा सेवाग्राहीको छाप।
9: पहिला भन्दा अहिले बढी समस्या भयो, अनि 2-3 घण्टा भइगयो ब्याङ्कमा कुर्याएको। उपभोक्ता समिति तिनीहरू धेरै हुँदाखेरि अलि गाह्रो छ, पालो पा छैन।
0: हतारोले गुणस्तरीय काम नहुने सम्भावना। रिपोर्ट सँगै कृषिमा महिलाको श्रम धेरै तर आर्थिक निर्णयमा पहुँच कम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर ज्ञान सिप जोड्दा घाँसे मैदान चरण

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढ़ेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। विश्व वातावरण दिवसको अवसरमा ओल्ड भिजन इन्टरनेशनल नेपालको नेतृत्वमा देशभरका करिब 80,000 बालबालिकाहरूले एक बालबालिका एक बिरूवा नामक राष्ट्रिय अभियान अन्तर्गत वृक्षारोपण गरेका छन्। स्थानीय सरकार, विद्यालय र समुदायका सरकारवालाहरूको सहकार्यमा यो अभियान सम्पन्न भएको हो। नेपालको पहाड़ तराई र हिमालका 17 जिल्लामा यो अभियान गरेको ओल्ड भिजनले जनाएको छ। चालू आर्थिक वर्ष सकिन एक महिना सात दिन मात्र बाँकी छ। हुम्लामा आर्थिक वर्षको अन्त्य नजिकै जाँदा बैंकहरूमा सेवाग्राहीको चाप बढ़न थालेको छ। विकास निर्माणका योजना सञ्चालन, उपभोक्ता समिति गठन तथा छिटो छिटो भुक्तानी प्रक्रियाका लागि विभिन्न समूह, संस्था र उपभोक्ताहरू बैंकमा धाउन थालेपछि जिल्लाका बैंकहरूमा पनि भीड़भाड़ देखिन्छ।
2: आर्थिक वर्षको अन्त्यसँगै बजेट खर्च नभए फिर्ता गर्नुपर्ने प्रावधान छ। यही कारण प्राय एजनाहरू आर्थिक वर्षको अन्त्यसँगै कार्यान्वयनका लागि दर्दु फुने गरेको छ। अहिले हुम्लामा पनि यो दृश्य देख्न सकिन्छ। जेठ महिना अर्थात चालू आर्थिक वर्षको 11 महिनासँगै सामान्यतया शान्त रहने ब्याङ्कहरू अहिले सेवाग्राहीले भरिभराउ भएका छन्। सेवाग्राही पार्वती सही:
3: ब्याङ्क जाँदाखेरि अनि धेरै घुइँचो हुँदाखेरि अब पहिला भन्दा अहिले बढी समस्या भयो। अनि 2-3 घण्टा भइगयो ब्याङ्कमा कुर्याएको। उपभोक्ता समिति तिनीहरू धेरै हुँदाखेरि अलि गाह्रो छ, पालो पाएको छैन।
2: संघ, प्रदेश र स्थानीय तहबाट विनियोजित बजेटका योजनाहरू कार्यान्वयनको लागि उपभोक्ता समितिहरू नयाँ खाता खोल्न, रकम भुक्तानी लिन तथा ब्याङ्किङ प्रक्रिया पूरा गर्न ब्याङ्क पुगिरहेका छन्। दैनिक 25 भन्दा बढी नयाँ योजना तथा उपभोक्ता समितिका खाता खोलिने र त्यत्तिकै संख्यामा भुक्तानी सम्बन्धी काम हुने गरेको राष्ट्रिय वाणिज्य ब्याङ्क सिमको शाखाका प्रबन्धक सम्झना अहिरी बताउनुहुन्छ।
4: अस्ति बढ्ने नै भयो नि त पहिला भन्दा, किनकि यतिखेर समूहको खाता टोल नै आउँछ कि। अस्ति एकै दिनमा पनि हाम्रोमा लगभग 20-25 खाता आएको थियो खोल्नलाई, त्यो चाहिँ खाता खोल्ने समूहको खाता। अनि त्यसले गर्दा भिड त हुने नै भयो। अरू नर्मल कस्टमर डेली हुने बाहेक उनीहरू त एक्स्ट्रा आयो नि त, असारलाई लक्षित होला मेन त होइन। हाम्रोमा एक त सरकारी कारोबार भए हुनाले भिड त अरू ब्याङ्कमा भन्दा त धेरै नै हुन्छ। यो टाइममा चाहिँ अरू टाइममा भन्दा भिड चाहिँ हुन्छ। समूहगत खाता धेरै खोलिन्छ अनि त्यसको हामीले फेरि भुक्तानी पनि हेभी हेभी अमाउन्टमा हुन्छ नि त समूहको। त्यसले गर्दा क्यास डिस्पर्स यतिखेर धेरै नै हुन्छ। हाम्रो खाताहरू त स्पेसली सम्बन्धित कार्यालयबाटै सिफारिस भएर आउँछ नि त, हो यो टाइममा लक्षित भएर नै खुल्छ।
2: सरकारी स्वामित्वका ब्याङ्क मात्र होइन, निजी ब्याङ्कहरूमा पनि उस्तै चाप देखिएको छ। सिटिजन ब्याङ्क इन्टरनेशनल सिमकोर शाखाका प्रबन्धक हेमराज हमाल:
5: आजकल अब यो पहिलाको हिसाबले चाहिँ अब हाम्रो अहिले आर्थिक वर्षको अन्तिममा आउँदाखेरि यो विभिन्न कार्यालयबाट मार्फत कसैलाई दिएका सब्सिडी खाताहरू त्यस्तो टाइपको कुनै उपभोक्ता समितिको तिनीहरूको चाहिँ अब पहिलो महिनाभन्दा यो असारमा चाहिँ आइरहेछन्। हामीमा प्रत्येक दिन तीन चारवटा खाताको दलले खोलिरहेका छन्। तर हाम्रो यो गाउँपालिकाको उनीहरूको चाहिँ अकाउन्ट चाहिँ हाम्रो अब राष्ट्रिय वाणिज्य ब्याङ्क नै हुँदाखेरि उहाँहरूको त्यतै हुन्छ होला। कुनै संघ संस्थाहरू, त्यसपछि कृषि भेण्डारी, तिनीहरूको हाम्रो यो कृषकहरूलाई दिने अनुदान, तिनीहरूको खाता चाहिँ हामी खोलिरहेका छौँ। त्यही हो, पहिलाभन्दा अलिकता ठुलो धेरै छ यो जेठ असारमा।
2: सिमकोटमा कृषि विकास ब्याङ्क सहित 4 ब्याङ्क सञ्चालनमा छन्। ती सबै ब्याङ्कहरूमा अहिले अन्य समयको तुलनामा निकै व्यस्तता छ। विकास निर्माणका सामग्री खरिद, ठेक्का व्यवस्थापन तथा सरकारी योजनाका उपभोक्ता समितिहरूका लागि नयाँ खाता सञ्चालन गर्नुपर्ने भएकाले साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कमा पनि सेवाग्राहीको चाप बढ़ेको छ। ब्याङ्कका शाखा प्रबन्धक अमर बहादुर शाही: आर्थिक वर्षको अन्तिम महिना नजिकै जाँदा विकास निर्माणसँग सम्बन्धित आर्थिक गतिविधि तीव्र भएकाले ब्याङ्किङ कारोबारमा उल्लेख्य वृद्धि भएको बताउनुहुन्छ।
6: सरकारी कारोबार त हाम्रो ब्याङ्कमा हुँदैन, त्यही पनि कुनै पनि सरकारी खाता भएको क्लाइन्टहरूले आउने चान्सेस क्यास को मुभमेन्ट चाहिँ हुन्छ हैन र अर्को सरकारी जो ठेका पट्टा छ नि त हजुरको उसको लगानी गर्नको लागि जस्तै अब सम्झौता गरिसकेपछि केही पैसा चाहिँदो रहेछ त्यसको लागि मान्छेहरूले खेर लिने गर्नु हुन सक्छ हैन विड्रलको अलिकति ट्रेन्ड बढेको छ त्यो चाहिँ विकासको लागि अब ठेका पट्टा वा सामान खरिद गर्नको लागि लिएको हुन सक्छ र आउने क्रम पनि अलिकति ठूलो बढेको तर त्यसरी रहसै हुने तरिकाले अलिकति भिडभाडै हुने तरिकाले हामी कहाँ भएको छैन
2: सरकारले प्रत्येक वर्ष साउनदेखि नै विकास योजनाहरू कार्यान्वयन गर्ने नीति लिए पनि अधिकांश योजना आर्थिक वर्षको अन्तिम समयमा मात्र गति लिने प्रवृत्ति अझै कायम देखिन्छ त्यसकै परिणाम स्वरूप असार नजिकिँदा ब्याङ्कहरूमा एकै पटक खाता खुल्ने भुक्तानी लिने र रकम निकासा गर्ने चाप बढ्ने गरेको छ बेलुमाया महतारा सीआईएन रेडियो कर्णाली आवाज सिमकोट हुम्ला
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ कृषिमा महिलाहरू धेरै संलग्न तर पुरूष निर्णयमा हावी
7: यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म अब पात काट्छु बाँध्छु खन्छु टिपटाप गर्छु बेच्ने ठाउँसम्म पुर्याउँछु अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ
0: आमदानीमाथि महिलाको अधिकार कम रिपोर्टसँगै अगुवा किसान संघको विशेष संवाद पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
8: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनशीपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नेपालको कृषि क्षेत्रमा महिलाको योगदान उल्लेखनीय छ खेतबारी खन्ने बिउ रोप्ने गोलबेट गर्ने र उत्पादन संकलन गर्ने बजारसम्म पुर्याउने काममा महिलाहरूको सक्रिय सहभागिता देखिन्छ तर यति धेरै श्रम र जिम्मेवारी वहन गरे पनि अधिकांश धेरै महिलाहरू भने आर्थिक रूपमा स्वतन्त्र बन्न सकेका छैनन् कृषि पेसामा दिनरात खटिए पनि आमदानीमाथिको पहुँच भने पुरूषमा बढ़ी देखिन्छ
9: पाल्पाको तानसेन आठ मदन पोखराकी 27 वर्षीय अनिता ठडराई 13 वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ 15 रोपनी क्षेत्रफलमा टमाटर सिमी करेला काँक्रा र बोडी लगायतका तरकारी उत्पादन हुन्छन् बाली लगाउने गोडमेल गर्ने टिप्ने र बजारसम्म पुर्याउने अधिकांश काम उहाँकै जिम्मामा छ तर तरकारी बिक्रीबाट आएको रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्
7: तरकारी उत्पादन भएपछि कतिमा बेच्ने कहाँ बेच्ने कसलाई बेच्ने भन्ने चाहिँ मलाई थाहा हुन्न वास्ता पनि हुन्न श्रीमान र ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ मैले चाहिँ अब पात काट्छु बाँध्छु खन्छु टिपटाप गर्छु बेच्ने ठाउँसम्म पुर्याउँछु अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ उहाँहरूले सबै गरेपछि मलाई त्यति वास्ता पनि लाग्दैन यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म
9: तिनाउ गाउँपालिका छ कि सरिता जीसीको दैनिकी पनि उस्तै छ उहाँको गोठमा 27 गाई छन् गाईलाई दाना पानी खुवाउने गोठ सरसफाई गर्ने दूध दोएर डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो मासिक 4-5 लाख रुपियाँ बराबरको दूध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरूष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरूषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ
10: पैसा आउँछ अब त्यत्रो 1.5 लाख महिनामा बच्छ अनि त्यो पैसाबाट अब घर खर्च अब आफूलाई कहिले काहीँ सानो तिनो खर्च गर्दा त सुन्न परेन गरिन्छ अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि अब बुढा पनि सल्लाह गर्नु पर्छ श्रीमान सिधै सल्लाह गरेर गरिन्छ अब
9: 44 वर्ष सदस्य लक्ष्मी रावतले पनि एक दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ। पाँच रोपनी क्षेत्रफलमा सिमी बोडी धनियाँ लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ। तरकारी फलफूल दूध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन। जग्गा घर वा अन्य सम्पत्ति धेरै जसो पुरुषको नाममा हुन्छ, जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ।
11: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, केही काम पर्यो भने माथि अनि चलाउँछौ, अनि ठुला ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौ। तरकारीको बिउ लिएर आउन पर्यो भने हामीले मैले श्रीमानसँगै माग्छु अनि लिएर आउने त्यस्तै गर्छौ। के केमा कति कति के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौ।
9: मदन पोखराकी 51 वर्षीय तुलसी जीसी 3 दशक भन्दा लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। 6 रोपनी क्षेत्रफलमा टमाटर सिमी काँक्रा खुर्सानी फर्सी र आलु उत्पादन गर्दै आउनु भएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ। तर खेतीका लागि आवश्यक बिउ मल विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ। बैंकिङ बचत लगानी ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउन नसकिएको उहाँ बताउनुहुन्छ।
11: तरकारीहरू बेचेको पैसाहरू त श्रीमानसँगै हुन्छ, अनि घरमा घर खर्चहरू यताउति गरेर कुल्लो काम गर्दा काम के गर्ने र के नगर्ने भनेर सल्लाह त गर्छौँ चलाउँछौँ। हामीले चाहिँ बारीमा प्याज हाल्ने अनि बिरुवाहरू रोप्ने ओर्ने बिरुवालाई संरक्षण गर्दै लैजाने विषादीहरू पनि छर्नुपर्छ। अनि विषादीहरू छर्दाखेरि आजभोलि अलिक पहिला त अब थाहा नभएर जस्तो पनि छरियो, आजभोलि अब केसी तालले मैले यताउति लिँदै अहिले आजभोलि जैविक झोलमलहरू बनाउने ओर्ने गरेर अनि विषादीबाट अलिक टाढा गर्ने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
9: यी प्रतिनिधि कथाले कृषि क्षेत्रमा महिलाको वास्तविक अवस्था उजागर गर्दछन्। उत्पादन प्रक्रियाको अधिकांश हिस्सा महिलाले थाने पनि बजार पहुँच, मूल्य निर्धारण, आमदानी व्यवस्थापन र आर्थिक निर्णयमा उनीहरूको भूमिका सीमित छ। अर्थात श्रम महिलाको सहभागिता उच्च भए पनि आर्थिक अधिकारमा समानता स्थापित हुन सकेको छैन। रीमा सोमय, सीआईएन रेडियो, मदन पोखरा, पाल्पा।
0: नेपालमा महिला किसानको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढ़ाउने विषयमा साथी लील प्रकाश चन्दले कृषि क्षेत्रका अगुवा महिला किसान बसन्ती चौधरीसँग कुराकानी गर्नुभएको छ।
12: आमदानीमा महिलाको अधिकार भन्नाले महिलाहरूलाई पनि आमदानीको होइन, उनीहरूलाई पनि बराबरी गर्दाखेरि अलि राम्रो हुन्छ, कामकाज गर्दाखेरि होइन, पुरुषहरूलाई मात्रै नहेर महिलाहरूको पनि अलिअलि सरकारले पनि हेरिदिएपछि महिलाको अलिकति राम्रो हुन्छ, कानूनी रूपमा पनि महिलाहरू पनि अगाडि बढ्न सक्छन्।
13: अब यो महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पाउनु किन आवश्यक छ? आफै
12: महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पायो भने उनीहरू पनि अगाडि बढ्न सक्छन् होइन, त्यही गरेर आफ्नो परिवार पाल्न सक्छन्। पुरुष मात्रै काम गरेर घरबार चलाउनु भन्दा होइन, महिलाहरूले पनि आधा आधा गरिदिएपछि राम्रोसँग चल्छ।
13: अब यो आमदानीमा अथवा यो निर्णय प्रक्रियामा महिलाले आफ्नो अधिकार प्रयोग गर्न पाउँदाखेरि घर परिवारमा समाजमा कस्तो खालको असर पर्छ?
12: चाहिँ झगडाहरू अलिक कम हुने, घर परिवार टोल छिमे गाउँलाई पनि अलि सहज हुने होइन, महिलाहरू पनि अलिअलि कमाइरहेछन्, उनीहरू पनि केही गरेर होइन यताउति गरिरहेछन्, घरमा सबै खर्चहरू चलिरहेछ।
13: अनि यो सबै जसरी अहिले तपाईँले गरिराखेको अभ्यास छ, अब अरू दिदी बहिनी तपाईँको सिको त गर्दै हुनुहुन्छ, तर सबै दिदी बहिनीहरूले यस्तो खालको अभ्यास गरिरहनु भएको छैन होला। अब नेपालमा महिला किसानहरूको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढाउनको लागि त्यो नीतिगत रूपमा व्यावहारिक रूपमा कसले के गर्यो भने अझै राम्रो होला भोलिका दिनहरूमा।
12: दिनहरूमा नेपाल सरकारले पनि महिलाहरूको लागि होइन बजारीकरणको राम्रो व्यवस्था गरिदिएपछि अलि राम्रो हुन्थ्यो भन्ने हुन्छ। अब सरकारले पनि अलि हेरिदिएपछि अब हामीहरू अब तरकारी त लगाउँछ, थोरै तरकारी मात्रै बिक्री हुन्छ होइन, फेरि अलि गोरी तरकारी लगा फाल्नु पर्ने हुन्छ, हाम्रो मेहनत खेर जान्छ। यी सरकारले पनि केही महिलाहरूको लागि बजारीकरणको व्यवस्था गरिदिएपछि हामीहरू आफ्नो मेहनतको आमदानीहरू राम्रो पाउँथ्यौँ कि भन्ने हुन्छ होइन। बिउ बिजन किन्दा पनि महँगो छ, हाइब्रिड रेट लगाउँदा बिउहरू अलि पछौटे जातको लगाउँदाखेरि चाहिँ रेटहरू पाइन्न।
0: गाभिएका र नयाँ बनेका मन्त्रालयले आउँदो असार 7 गतेभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने भएको छ। संविधान संशोधन गर्दा स्थानीय तहको निर्वाचन गैरदलीय हुने व्यवस्था गर्न निर्वाचन आयोगले सुझाव दिएको छ। राष्ट्रपतिले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने भएको छ। युक्रेनले रूसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गरेको छ र एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपाली सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 8 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। राष्ट्रपा सभापति लामिछाने भारतबाट स्वदेश फिर्ता गोल्ड मटल जवाब सीमा विवादमा छड्कने जवाब परराष्ट्र मन्त्री खनालको पहिलो भारत भ्रमण शुरू प्राथमिकताका विषयमा कुराकानी गर्ने।
1: निर्वाचन अगाडि हामीले लेखेको कागज पटक पढ्न भनेर अनुरोध गर्न चाहन्छु।
2: नयाँ सरकार बनिसकेपछि हाम्रा प्राथमिकताका विषयहरूमा हामी संवाद गर्छौँ।
1: हामीले यो भन्न खोजेका हौ, हामीले यो गरेका हौ भनेर आधिकारिक रूपमा जानकारी गराइसकेपछि त्योभन्दा थप आधिकारिकता पुग्नुपर्ने आवश्यकता म देख्दिनँ।
0: विधा सकिएर पनि कार्यालयमा हाजिर नहुने कर्मचारीलाई कार्यवाहीको चेतावनी। 3 दिनभित्र हाजिर हुन अन्तिम अल्टिमेटम। सभामुख अर्याल राष्ट्रिय सभाका अध्यक्ष दालद्वारा दोधरा चाँदनी सुक्खा बन्दरगाहको स्थलगत अनुगमन। सिन्धुलीको स्थल बजारका 48 सटर भत्काइयो। शास्त्री कायमै रात्रिकालीन यात्रामा अनिश्चितकालीन प्रतिबन्ध। साथमा प्रमुख खबर संक्षेप। नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण गरेर स्वदेश फर्कनु भएको छ। भारतीय सत्तारूढ़ दलको निमन्त्रणामा सोमबार भारत जानुभएका सभापति लामिछाने महत्वपूर्ण विषयमा सार्वजनिक रूपमा ठोस निष्कर्ष नखुलाई आज साँझ स्वदेश फर्कनु भएको हो। लामिछानेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय भेटवार्तालाई लिएर विभिन्न राजनैतिक वृत्तमा चासो व्यक्त गरिएको छ। भारत भ्रमणबाट फर्केपछि लामिछानेले पत्रकारका प्रश्नमा कूटनीतिक शैलीमा जवाफ दिनुभएको छ। यसअघि भारतले सीमा मिचेको विषयलाई जोड़ तोड़का साथ उठाउने बताउँदै आउनुभएका लामिछानेले अहिले सत्तारूढ़ दलको सभापति बनेपछि आफ्नो अभिव्यक्तिको शैली परिवर्तन गर्नुभएको छ। विगतमा आफैले उठाएको सीमा सम्बन्धी विषयलाई अहिले कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा उहाँले राख्नु भएको छ। त्यो बेला उठाएको विषय अहिले बिर्सनु भएको हो भन्ने पत्रकारको प्रश्नमा लामिछानेले सीमा लगायतका संवेदनशील विषय हल्ला खल्ला वा ढोल बजाएर नभई कूटनीतिक माध्यमबाट समाधान गरिने बताउनु भएको छ। उहाँले आफूले त्यति बेला सस्तो लोकप्रियताका लागि त्यस्तो अभिव्यक्ति दिएको संकेत समेत गर्नुभएको छ।
2: कुनै पनि विषय माध्यम कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्वपूर्ण कुराहरू छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो हल्ला गरे जस्तो एकदमै ढोल बजाएर हुँदैन, तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा गर्नुपर्ने समयमा गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ। कूटनीति हेर्नुहोस् एक्टिभिस्टका रूपमा काम गर्ने कुरा, एक्टिभिस्टले उठाउने विषय, जर्नलिस्टले उठाउने विषय र एउटा देशको सबैभन्दा धेरै जनताले पत्याएको राजनीतिक दलका रूपमा त्यसले उठाउने विषय, त्यसका फरक फरक जिम्मेवारी, त्यसका फरक फरक संवेदनशीलतालाई बुझ्न सकिएन भने कूटनीतिमा त्यसको त्यति धेरै महत्व हुँदैन। लोकप्रियताका लागि त एकदमै सजिलो हुन्छ, तर समस्या समाधान गर्नको निमित्त त्यसका चरणहरू हुन्छन्। कुनै पनि कामका चरणहरू हुन्छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे पनि सभापति लामिछाने आज बोल्नु भएको छ। प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे उठेका प्रश्नमा लामिछानेले परराष्ट्र मन्त्रालयले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताएर पन्छन खोज्नु भएको छ। संसदमा व्यक्त गरिएको धारणा परराष्ट्र मामिलासँग सम्बन्धित विषय भएको र सरकारले आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको उहाँको भनाई थियो। मन्त्रालयले वास्तविकता भनिसकेको अवस्थामा थप आधिकारिकता खोज्न आवश्यक नरहेको लामिछानेले बताउनुभयो।
2: परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक रूपमा आफ्नो आधिकारिक पेज मार्फत आफ्नो आधिकारिक पत्र मार्फत हामीले भनेको के हो, हामीले भन्न खोजेको के हो, जुन विषयमा प्रश्न उठ्यो प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा त्यसको वास्तविकता हाम्रो भनाई यो हो, हामीले यो भन्न खोजेका हौ, हामीले यो गरेका हौ भनेर आधिकारिक रूपमा जानकारी गराइसकेपछि त्योभन्दा थप आधिकारिकता खोज्नुपर्ने आवश्यकता म देख्दिनँ।
1: लामिछानेको भारत भ्रमणलाई कतिपयले प्रधानमन्त्री बन्ने आशीर्वाद दिने प्रयासका रूपमा समेत चर्चा गरेका थिए, तर त्यसलाई उहाँले अस्वीकार गर्नुभएको छ। रासोपा अस्थिरताको पक्षमा नरहेको र चुनाव अघि जनतासँग गरेका प्रतिबद्धतामा अडिग रहेको लामिछानेले बताउनुभयो।
2: हामीले लेखेको कागज एकपटक पढ्न भनेर अनुरोध गर्न चाहन्छु। हामी अस्थिरताको पक्षमा छैनौँ, हामी स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हौ। हामीले गरेको वाचा, बोलेर गरेको वाचा, लेखेर गरेको वाचामा अडिग छौँ, रहिरहन्छौँ। त्यसकारणले यसभित्र प्रतिपक्षले गरेका प्रश्न, प्रतिपक्षले गरेका आशंकाहरू, उहाँहरूको आफ्नो धारणा होला, उहाँहरूको कारण होला, प्रतिपक्षले के कारणले निश्चित प्रश्नहरू गरे भन्ने कुराको जवाब सत्ता पक्षले दिएर साध्य हुँदैन।
1: दुई देशका सत्तारूढ़ दल बीच भ्रमण आदान प्रदान शुरू भएको प्रक्रियाका रूपमा आफ्नो भारत भ्रमणलाई लामिछानेले व्याख्या गर्नुभएको छ। भारतीय जनता पार्टी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ति दिएको उहाँले बताउनुभयो। नेपाल भ्रमणको निम्ति प्रति भारतीय पक्ष सकारात्मक रहेको उहाँको भनाई छ।
2: भारतीय जनता पार्टीका अध्यक्षज्यूलाई र प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई पनि निमन्त्रणा गरेको छु, आफूले उहाँलाई नेपाल आउनको लागि निमन्त्रणा गरेको छु। आवश्यकता अनुसार विभिन्न राष्ट्रका राजनीतिक दलहरूसँगलाई आमन्त्रण गर्ने यो कुरा निरन्तर चलिरहन्छ। तपाईँले भने जस्तै कहिले बोलाउनुहुन्छ भने जस्तै मैले पनि आवश्यकता हुँदा उहाँहरूलाई निमन्त्रणा गरिसकेको छु। एकदमै सकारात्मक पनि दुवैजना हुनुहुन्छ, प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ र भाजपा अध्यक्ष पनि सकारात्मक हुनुहुन्छ। अब हेरौँ समयले कहिले जुराउँछ, दुवैतर्फको जुरेको छ।
1: लामिछाने स्वदेश फर्किएकै दिन परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा निस्कनु भएको छ। नयाँ सरकार गठन भएपछि पहिलो पटक परराष्ट्र मन्त्री स्तरीय भारत भ्रमण शुरू भएको हो, तर प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति भने अझै तय भएको छैन। परराष्ट्र मन्त्री खनालको भ्रमणले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति तय गर्ने वातावरण बन्न सक्ने अड्कलबाजी भइरहेका छन्। यद्यपि रासोपा सभापति रवि लामिछानेले प्रधानमन्त्री अहिले काममै केन्द्रित रहेको बताउनु भएको छ। आवश्यकता अनुसार प्रधानमन्त्री बालेन भारत भ्रमण जाने जवाब उहाँले दिनुभएको छ।
2: प्रधानमन्त्री जाने कुरा समय परिस्थिति हेरेर मात्र हुन्छ, भर्खरै शुरूआत गरेका छौँ, हामीसँग निकै अपेक्षा छ र विशेष गरेर अहिले अहिलेको पछिल्लो म्यान्डेटलाई र हाम्रो संरचना तपाईँले हेर्नुभयो भने सरकार वा पार्टी सञ्चालनमा हामीले जिम्मेवारी बाँडफाँड गरेका छौँ, प्रधानमन्त्रीजीलाई मैले बाँडफाँड गरेको त्यसले गर्दाखेरि यी भेटघाटहरू कयौं औपचारिक अनौपचारिक भेटघाटहरूमा सकेसम्म प्रधानमन्त्रीलाई भन्दा पनि यो चाहिँ पार्टीले यस्तो चाहिँ हुन सक्ने त्यो ठाउँहरूमा जहाँ प्रधानमन्त्री चाहिन्छ त्यहाँ प्रधानमन्त्री नै, जहाँ प्रधानमन्त्री चाहिँदैन त्यहाँ चाहिँ अन्य पार्टीको संरचनाले आवश्यकता पर्दा मैले अथवा अन्य साथीहरूले हरेक ठाउँमा चाहे पार्लियामेन्टमा होस् चाहे अन्य ठाउँमा उपस्थितिमा हामीले सरकारलाई बढी सरकारको काममा नै बढी फोकस गर्ने किसिमको एउटा वातावरण सृजना गरेका छौँ। त्यसले गर्दाखेरि प्रधानमन्त्री जाने भन्ने कुरा त्यसैले तय गरिहाल्छ होला।
1: लामिछाने भारतीय सम्मान र औपचारिक स्वागतका साथ स्वदेश फर्काउनु भएकै दिन परराष्ट्र मन्त्री शिशिर खनाल भारत पुग्नु भएको छ। विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै परराष्ट्र मन्त्री खनालले भारतसँगको सीमा विवादबारे भ्रमणका क्रममा छलफल हुने वा नहुने विषयमा स्पष्ट केही खुलाउनु भएन।
3: अब लामो समयपछि उच्च स्तरीय औपचारिक द्विपक्षीय भ्रमण हुँदैछ। मूल रूपमा नयाँ सरकार बनिसकेपछि हाम्रा प्राथमिकताका विषयहरूमा हामी संवाद गर्छौँ।
4: सीमाको विषयमा हजुरले कुरा उठाउनुहुन्छ हुँदैन
3: स्पेसिफिक बोलिन, हाम्रो पक्कै पनि हाम्रा प्राथमिकताका अब सबै विषयहरूमा हामी संवाद गर्छौँ। नयाँ सरकार आएको छ र त्यसमा अहिले उठेका सबै खाले विषयहरूमा हामी संवाद गर्छौँ।
1: नेपाल भारत सम्बन्ध, सीमा विवाद तथा कूटनीतिक संवादका विषय अहिले पुनः चर्चाको केन्द्रमा रहेका छन्। सत्ता बाहिर रहँदा सीमा र राष्ट्रिय स्वार्थका विषयमा चर्को अभिव्यक्ति दिने नेताहरू अहिले सरकार र सत्तारूढ़ दलको जिम्मेवारीमा पुगेपछि कूटनीतिक संयमता अप्नाउने पक्षमा देखिएका छन्। उनीहरूले बोलेर भन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन्, तर त्यसको व्यावहारिक परिणाम भने अझै सार्वजनिक रूपमा देखिन बाँकी छ। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवाद समाधानका लागि तेस्रो पक्षको आवश्यकता रहेको संकेत गरेपछि भारतले त्यसलाई अस्वीकार गरेको विषय पनि चर्चामा छ। तर भारत भ्रमणबाट फर्किएका लामिछाने तथा भारत प्रस्थान गरेका परराष्ट्र मन्त्री खनालले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुभएको छैन। आगामी दिनमा नेपालले सीमा विवाद लगायतका संवेदनशील विषयमा कस्तो कूटनीतिक रणनीति अप्नाउँछ, छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई कसरी अगाडि बढ़ाउँछ र राष्ट्रिय हितका मुद्दामा कस्तो परिणाम निकाल्छ भन्ने विषय भने चासोका साथ हेरिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री समीसा मोते।
5: सरकारले अध्ययन तथा असाधारण विदाको अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नहुने र सम्पर्कविहीन भएका कर्मचारीहरूलाई कार्यवाहीको चेतावनी दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 3 दिनभित्र आफ्नो व्यक्तिगत विवरण राष्ट्रिय किताबखानामा अध्यावधिक गर्न र सम्पर्कमा आउन अन्तिम अल्टिमेटम दिएको हो। लामो समयसम्म सम्पर्कमा नरहने र कानून उल्लंघन गर्ने कर्मचारीहरूलाई नियमानुसार कार्यवाही प्रक्रिया अघि बढ़ाइने मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले जानकारी दिनुभयो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल सहितको उच्चस्तरीय टोलीले कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुखा बन्दरगाहको स्थलगत अवलोकन गरेको छ। टोलीले बन्दरगाह निर्माण खानामा अध्यावधि गर्न र सम्पर्कमा आउन अन्तिम अल्टिमेटम दिएको हो। लामो समयसम्म सम्पर्कमा नरहने र कानून उल्लंघन गर्ने कर्मचारीहरूलाई नियमानुसार कार्यवाही प्रक्रिया अघि बढ़ाइने मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले जानकारी दिनुभएको छ। प्रतिनिधि

र दैजी छेला उद्योग क्षेत्रका विषयमा जानकारी लिएको हो। अनुगमन टोलीमा उपसभामुख रुबी कुमारी र राष्ट्रिय सभा उपाध्यक्ष लीला कुमारी भण्डारी समेत सहभागी हुनुहुन्थ्यो। भारत सरकारको 2,37,00,00,000 भारतीय रूपियाँ आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको सो बन्दरगाहको हालसम्म 18% काम सकिएको छ। सम्झौता अनुसार 30 दिनभित्र सम्पन्न गर्नुपर्ने यो आयोजना 30 महिनाभित्र सम्पन्न गर्नुपर्ने यो आयोजना अन्तर्गत हाल पर्खाल आवास तथा मलेरिया नालामा पुल निर्माणको काम भइरहेको छ। पूर्व गृहमन्त्री सुधन गुरूङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। समितिका संयोजक एवं पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीले तोकिएको म्याद अगावै आज प्रधानमन्त्री बालेन्द्र शाहलाई 45 पेजको प्रतिवेदन बुझाउनु भएको हो। व्यवसायी दीपक भट्टसँगको व्यापारिक साझेदारी र शेयर लुकाएको आरोप लागेपछि गुरूङले गत वैशाख 9 गते राजीनामा दिनुभएको थियो। समितिले प्रतिवेदन जति सक्दो चाँडो सार्वजनिक गर्न सरकारलाई दबाव दिएको छ। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको सेटेलाइट सेवा खरिद उपकरण व्यवस्थापन र वित्तीय अनुशासनबारे छानबिन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। महालेखा परीक्षकको प्रतिवेदन र विभिन्न उसुरीका आधारमा इन्जिनियर डाक्टर आभास मास्केको समेतमा 4 सदस्यीय समिति गठन गरिएको हो। समितिलाई विगतका सम्झौता प्रविधि रूपान्तरण र उपकरण खरिदमा भएका प्रक्रियागत कमजोरीको अध्ययन गरी 21 दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सुना र नेपाल स्थित संयुक्त राष्ट्र संघका विभिन्न निकायका प्रतिनिधिहरूबीच औपचारिक भेटवार्ता भएको छ। मन्त्रालयमा आज भएको भेटमा विद्युतीय शासन, साइबर अपराध नियन्त्रण, मीडिया क्षेत्र सुधार र डिजिटल साक्षरताका विषयमा छलफल भएको छ। भेटका क्रममा मन्त्री तिमल सुनाले नेपाल प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै गलत सूचना र दुष्प्रचार रोक्न मीडिया नियमन र पत्रकारहरूको क्षमता विकासलाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पार्नु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका छ स्थल बजारमा रहेका 48 व्यावसायिक सटरहरू डोजर लगाएर भत्काइएको छ। 2072 सालको भूकम्पले जीर्ण बनेका भवन र सार्वजनिक जग्गा खाली गराउने सरकारी नीति अनुसार नगरपालिकाले संरचना भत्काएको हो। यता नेपाल भूमि सुकुम्बासी तथा व्यवस्थित बसोबासी संरक्षण समितिले देशका विभिन्न भागमा भइरहेको डोजर अभियानप्रति आपत्ति जनाएको छ। वैकल्पिक व्यवस्था नगरी भत्काई भइरहेको विस्थापन रोक्न माग गर्दै समितिले जेठ 30 र 31 गते काठमाण्डुमा वृहत जनसभासहित आन्दोलन गर्ने चेतावनी दिएको छ। बेमौसमी वर्षा र पहिरोको जोखिमका कारण बीपी राजमार्गको काफे फ्लान्सोक सिन्धुली सड़क खण्डमा रात्रिकालीन बन्दलाई निरन्तरता दिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले यात्रुहरूको माग र दिन लामो भएको अवस्थालाई ध्यानमा राख्दै बन्दको समय 2 घण्टा घटाएर साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म कायम गरेको हो। रोशी खोलामा आउने बाढ़ीका कारण सड़क डाइभर्सन बगाउने जोखिम रहेकाले प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। राष्ट्रिय गौरवको बुढ़ी गण्डकी जलविद्युत आयोजनालाई बहुद्देश्य र लगानी योग्य बनाउन सरकारले प्राधिकरण मोडलमा अगाडि बढ़ाउने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आयोजनाबाट बिजुली मात्र नभई सिंचाई, खानेपानी र पर्यटनको समेत विकास गर्न लागि जानकारी दिनुभएको छ। 1,200 मेगावाट क्षमताको यो आयोजना विक्रमसम्म 2091सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको लागत हाल करिब 4 खर्ब रूपियाँ पुगेको छ भने 96% जग्गा अधिग्रहणको काम सकिसकेको छ। इरानले आफूमाथि कुनै पनि प्रकारको आक्रमण भए त्यसको कड़ा र दृढ़ रूपमा प्रतिकार गर्ने चेतावनी दिएको छ। इरानी विदेश मन्त्री अब्बास अराखचीले इरानले युद्ध नचाहेको स्पष्ट पार्दै सम्भावित आक्रमणको अवस्थामा आफ्नो सार्वभौम सत्ताको रक्षा गर्न जुनसुकै कदम चाल्न तयार रहेको बताएका छन्। यसैबीच पाकिस्तान र इरानका पूर्व गृहमन्त्रीबीच महत्वपूर्ण भेटवार्ता भएको छ। पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी र इरानका गृहमन्त्री सिकन्दर मोमेनीबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध क्षेत्रीय र आन्तरिक सुरक्षाका विषयमा छलफल भएको छ।

0: 16 औं केन्द्रीय राष्ट्रपति रनिङ शील्ड खेलकूद प्रतियोगिताको एथलेटिक्सतर्फ बागमती प्रदेशले सर्वाधिक पदक जितेको छ। दशरथ रंगशालामा आज सम्पन्न खेलहरूमा बागमतीले 11 स्वर्ण, 7 रजत र 5 काँस्य सहित 23 पदक हात पारेको हो। प्रतियोगितामा 8 स्वर्ण सहित सुदूरपश्चिम दोस्रो र 5 स्वर्ण सहित लुम्बिनी प्रदेश तेस्रो भएका छन्। मध्य प्रदेश भने एथलेटिक्समा पदक विहीन बनेको छ। तेक्वान्दोतर्फ 5 स्वर्ण जितै बागमती नै अगाडि रह्यो भने कराटेतर्फ कोशी, लुम्बिनी र सुदूरपश्चिमले सम्मान 3-3 स्वर्ण पदक जितेका छन्।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क। यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण अहिले चर्चामा छ। दिल्लीमा उनलाई भव्य स्वागत गरियो। ठूला नेता र कूटनीतिज्ञहरूसँग बैठकहरू भए। नयाँ राजनीतिक शक्तिलाई भारतले दिएको यो भाव हेर्दा सुखद देखिन्छ, तर कूटनीतिमा जे देखिन्छ त्यो हुँदैन र जे हुन्छ त्यो कतै देखिँदैन। एकातिर रविको स्वागत भइरहँदा अर्कोतिर नेपालको सार्वभौमिकता र अर्थतन्त्रमाथि भारतले कडा प्रहार गरिरहेको छ। के यो स्वागत कूटनीतिक शिष्टाचार मात्र हो या नेपाली नेताहरूलाई मख पारेर आफ्नो स्वार्थ सिद्ध गर्ने भारतको पुरानै चालबाजी? नेपालको चिया निर्यातमा भारतले अघोषित रोक लगाएको छ। पूर्वी नेपालका लाखौं किसानका जीविकोपार्जन जोडिएको चियालाई गुणस्तरको बहाना बनाएर नाकामा रोकिएको छ। नेपालको उत्पादनलाई असफल बनाउने यो भारतीय कूटनीतिको हिस्सा हो। अचम्मको कुरा, दिल्लीमा नेपाली नेताहरूको स्वागत चल्दै गर्दा नाकामा नेपाली उत्पादनको घाँटी निमोठिँदैछ, तर हाम्रा नेताहरू विगतका कुरा छोडिदिऊ भन्दै लम्पसार परिरहेका छन्। सुस्तामा नेपाली भूमिमा भइरहेको निर्माण कार्यमा भारतले सिधा अवरोध पुर्याएको छ। नेपाली नागरिकले आफ्नै भूमिमा विकास निर्माण गर्न पाउँदैनन्। सीमामा एसएसबीको दादागिरी कायमै छ। जब सुस्ता, कालापानी र लिम्पिया भुरा जस्ता संवेदनशील मुद्दामा गरौं कुरा गर्नुपर्ने हो, तब नेपालका उद्यमा नेताहरू भने इतिहास बिर्सने कुरा गरिरहेका छन्। राष्ट्रपा सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणका क्रममा नेपाल र भारतले विगतका कुराहरूलाई छाडेर अगाडि बढ्नुपर्छ भन्दै नयाँ सिराबाट सम्बन्ध विस्तार गर्ने गम्भीर अभिव्यक्ति दिए। बाहिरबाट सुन्दा यो सम्बन्ध सुधार्ने कूटनीतिक बोली जस्तो लागे पनि यसका भित्री कूटनीतिक संकेत निकै घातक र संवेदनशील छ। विगत छोड्नु भनेको नेपालले कालापानी, लिम्पिया धुरा र सुस्ता जस्ता दशकौं पुरानो सीमा विवाद, भारतले मिचेको भूमि र सुगौली सन्धिका ऐतिहासिक प्रमाणहरूलाई बिर्सनु र आफ्ना अडानहरू त्याग्नु हो। छिमेकीको भव्य स्वागतमा मख परेर इतिहास र भूगोललाई नै विगतको टोकरीमा फ्याँकिदिनु कूटनीतिक लाचारीको पराकाष्ठा हो। नयाँ पुस्ताको नेतृत्वबाटै राष्ट्रिय सार्वभौमिकताको यस्ता संवेदनशील मुद्दामा इतिहास बिर्सने कहिले जिम्मेवार अभिव्यक्ति आउनुले देशको स्वाभिमानमाथि गम्भीर संशय र प्रश्न चिन्ह खड़ा गरिदिएको छ। यति मात्र कहाँ हो र सुगौली सन्धिको सकल कागजात र नक्सा बेलायतसँग छ। ऐतिहासिक पक्ष राखेर कुरा गर्नुपर्नेमा भारतले सिधा भनिदियो यो द्विपक्षीय मामिला हो, तेस्रो पक्ष चाहिँदैन। अर्थात भारत आफूसँग भएका नक्कली प्रमाणका आधारमा नेपाललाई थिच्न चाहन्छ र यो गम्भीर विषयमा नेपाल सरकारको लाचारी देखिएको छ। सिंहदरबार अहिले भारतको यो प्रतिक्रियामा पनि पूर्ण रूपमा मौन छ। सरकारको यो विषयमा स्पष्ट अडान राखेर कूटनीतिक नोट पठाउन अझै ढिलाइ गर्नुले थप यो विषयमा संशय पैदा भएको छ। दिल्लीको भव्य स्वागत र विगत बिर्सिने रविको कूटनीतिक बोलीभित्र नेपालमाथि भारतीय दबाव र कालबाजीको स्पष्ट रूपरेखा देखिन्छ। एकातिर नयाँ नेतृत्वबाट मक्ख पारेर ऐतिहासिक सीमा विवाद, कालापानी, निम्पिया धुरास, सुस्ता र बेराजसँग रहेका सुगौली सन्धिका प्रमाणहरूलाई विगत भन्दै सधैँका लागि पन्छाउने भारतीय रणनीति सफल हुँदै गइरहेको छ। अर्कोतिर नेपाली चिया निर्यातमा रोक र सुस्ताको निर्माणमा अवरोध गरेर भारतले नेपालको अर्थतन्त्र र भूगोलमाथि आफ्नो दादागिरी कायम राखेको छ। यस्तो संवेदनशील घड़ीमा नेपाल सरकारको रहस्यमय मौनता र नयाँ नेतृत्वको अदूरदर्शी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान संकटमा पारेको पुष्टि गर्छ। छिमेकीसँग सम्बन्ध सुधार्नु राम्रो हो, तर राष्ट्रिय हित, भूगोल र किसानको जीविकोपार्जनलाई काउमा राखेर गरिएको कूटनीति नभएर सरासर लाचारी र आत्मसमर्पण भएको फेरि पनि छर्लङ्गे पुष्टि हुन थालेका छनृ।

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता एक देव अधिकारी।
1: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क।
2: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन कर्मचारीको खोजी गरेको भन्ने कुरा आएको छ। यो के हो खासमा?
3: यो अध्ययन विदा र असाधारण विदा लिएर विदेशमा पढ्न गएका अथवा स्वदेश नै पनि पढ्न गएका कर्मचारीहरूले आफ्नो विवरणहरू अध्यावधिक नगरेको कारणले गर्दाखेरि हाम्रो अभिलेखमा उहाँहरूको विवरण चाहिँ अध्यावधिक हुन सकेन। उहाँहरूको स्टाटस के हो त अहिले? उहाँहरू फर्किनुभयो अथवा उहाँहरू अध्ययन गरिरहनु भएको छ होइन? आफ्नो जुन उहाँहरूले प्राप्त गरेको समयावधि हुन्छ छात्रवृत्तिको अथवा आफ्नो निजी प्रयासमा जाँदाखेरि पनि उहाँहरूले आफ्नो विदा सकिएपछि, अवधि सकिएपछि, पुरा भएपछि उहाँहरू फर्किनुपर्छ र निजामती सेवा ऐनले त्यो फर्किसके पछाडि पनि निश्चित अवधि चाहिँ कब्लियत गरेर जानुभएको हुन्छ उहाँहरू, उहाँहरूले सेवा गर्नुपर्ने हुन्छ। तर त्यो विवरण चाहिँ राष्ट्रिय किताबखानामा अध्यावधिक भएको देखिएन। त्यसले गर्दाखेरि यसरी बाहिर अध्ययन गर्न छात्रवृत्तिमा अथवा निजी प्रयासमा जानुहुने सबै कर्मचारीहरूलाई आफ्नो विवरण अध्यावधिक गर्नलाई हामीले सबै मन्त्रालय, विभाग, आयोग, निकायका महाशाखा प्रमुखहरू, यो कर्मचारी प्रशासन हेर्ने महाशाखा प्रमुखहरूलाई बोलाएर यो विषयमा चाहिँ जानकारी गराएका छौँ। र यदि अब अध्ययन विदा सकेर पनि उहाँहरू स्वदेश नफर्किएको अवस्था हो भने उहाँहरूलाई बर्खास्त गर्ने प्रक्रिया असुल उप गर्नुपर्ने प्रक्रिया, किनभने छात्रवृत्तिमा पठाउँदाखेरि सरकारको ठूलो व्यवहार चाहिँ खर्च भएको हुन्छ होइन? त्यसलाई चाहिँ आवश्यक कानूनी प्रक्रिया सुरु गर्ने। अब फर्किनु भयो तर उहाँहरूले आफ्नो विवरण अध्यावधिक नगराएको कारणले गर्दाखेरि उहाँ नियमित रूपमा आफ्नो सेवामा सेवारत रहँदा रहँदै पनि उहाँहरूले कतिपयले आफ्नो विवरण चाहिँ राष्ट्रिय किताबखानामा अध्यावधिक गराउनु रहेको भएन, गराउनु भएको रहेछ भने पनि त्यसलाई अध्यावधिक गराउनलाई हामीले सूचित गरेका हौ।
2: जस्तो अब तीन दिनभित्र यो अध्यावधिक हाजिर गर्नु भनिएको छ, अभिलेख अध्यावधिक गराउन अनुरोध गरिएको छ, तीन दिनको समय त यो विदेशमा अध्ययन गरिरहेका कर्मचारीहरूलाई त कम होला नि, फेरि यो समय अपुग भएन?
3: सम्पर्कमा आउनुहोस् भने तीन दिनको समय अपर्याप्त हुँदैन। यो कर्मचारी प्रशासन महाशाखाले आफ्नो मातहतको होइन, एउटा विभागको अथवा एउटा मन्त्रालयको, एउटा निकायको आफ्नो कर्मचारीहरू कुन कर्मचारी डेस्कमा छ छैन, हाजिर भएको छ छैन, होइन, कुन कर्मचारीको नाममा चाहिँ नियमित रूपमा तलब भत्ता भुक्तानी भएको छ, दरबन्दी अनुसार छ छैन, दरबन्दी भन्दा बढी छ, लगायतका यी प्रशासनसँग सम्बन्धित विषयहरू अध्यावधिक गर्नलाई तीन दिनको समय पर्याप्त हुन्छ। अब विदेशमा कोही कर्मचारी अध्ययन गरिरहनु भएको छ, उहाँ छात्रवृत्तिमा जानुभएको छ, उहाँ आफ्नो तोकिएको अवधिभित्र नै हुनुहुन्छ भने उहाँले त्यो अध्यावधिक गरिरहनु परेन। जस्तो कुनै कर्मचारी चाहिँ पढ्न जानुभएको छ, छात्रवृत्ति प्राप्त गरेर उहाँको दुई वर्षको अवधि छ, उहाँ एक वर्ष पूरा हुनुभयो, अझै एक वर्ष बाँकी छ भने त्यो त हाम्रो अभिलेखमा देखिन्छ। तर दुई वर्षको अवधि पूरा भइसकेपछि पनि कर्मचारीहरू नफर्किएको होइन, राजीनामा पनि नदिएको, राजीनामा दिएको भए पनि स्वीकृत नभएको, अथवा ती कर्मचारीहरूलाई हाजिर हुने सूचना जारी नगरेको, अथवा कानूनले निर्देशित गरेका विषयहरू जे गर्नुपर्ने हो त्यो सम्बन्धित अधिकारीले गरेको छैन भने त्यो सम्बन्धित अधिकारी पनि जवाफदेही हुनुपर्छ र कर्मचारीको पनि आफ्नो दायित्व हुन्छ। दुई वर्षको अवधि अथवा तीन वर्षको अवधि विदा स्वीकृत भएको छ भने त्योभन्दा बढीको अवधिमा उहाँ कार्यालयले अथवा मन्त्रालयले फर्केर आउनु भनिरहनु पर्दैन। उहाँ आएर आफ्नो नियमित चाहिँ सेवामा काम गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि यो विषय तीन दिनको समय चाहिँ पर्याप्त हुन्छ। विदेशमा रहेर उहाँहरू गैर हाजिर हुनुभएको कर्मचारीको हकमा पनि उहाँहरूले राजीनामा दिनुपर्ने हो अथवा नियमित गर्नुपर्ने उहाँका विधा विधा रहेका छन् भने त्यसको प्रक्रियाको लागि आफ्नो सम्बन्धित मन्त्रालय निकायमा उहाँ सम्पर्कमा आउनु पर्यो। अब त्यो विधा चाहिँ स्वीकृत गर्ने अवस्था छ भने विधा स्वीकृत हुन्छ। विधा स्वीकृत गर्ने अवस्था सामान्यतया हुँदैन। यदि उहाँलाई तोकिएको अवधि पूरा गरेर उहाँ त्यसरी गैर हाजिर भएर मन्त्रालयलाई निकायलाई सम्बन्धित निकायलाई खबर नगरिकन बस्नु भएको छ, अनियमित रूपमा बस्नु भएको छ भने उहाँहरूलाई कारवाही हुन्छ, बर्खास्त गर्ने प्रक्रिया सुरु हुन्छ र उहाँहरूले त्यसरी अध्ययन गरेको त्यो समयमा सरकारको लागतको हिसाब गरेर त्यसको असुल उपर गर्ने प्रक्रिया पनि सुरु गर्ने भन्ने मन्त्रालयको निर्देशन हो।
2: जस्तो लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखानामा व्यक्तिगत विवरण अद्यावधिक नभएको भन्ने गुनासाहरू जानकारीहरू प्राप्त भएपछि सूचना जारी गरिएको भनेर मन्त्रालयले निकालेको छ। कति छन्, के छन् भन्ने कुरो पनि यहाँहरूकोमा होला त्यसो भए?
3: छ, हामीसँग 7053 जनाको विवरण छ विदेश गएको भन्ने, होइन विदा लिएको, अध्ययन विदा अथवा साधारण विदा लिएको भन्ने त्यो विवरण छ। र त्यसमध्ये हजारको संख्याको हारिमा उहाँहरू अध्यावधिक हुनुहुन्छ, उहाँहरू विदा अवधिमा हुनुहुन्छ। उहाँहरूले असाधारण अथवा अध्ययन विदा लिनु भएको नियमित अवधिमा हुनुहुन्छ। त्यो बाहेकका अरू कर्मचारीहरू त्यसमा चाहिँ अध्यावधिक हुन सकेको छैन। मैले अघि पनि भने अध्यावधिक नभएको कारण के पनि हुन सक्छ भने हाम्रो राष्ट्रिय किताबखानाको प्रणाली चाहिँ यो स्वचालित प्रणाली छैन। त्यहाँ चाहिँ सम्बन्धित मन्त्रालय विभागका सम्बन्धित कर्मचारीले विवरण पठाएपछि म्यानुअल्ली अपडेट गर्नुपर्ने खालको प्रणाली छ। त्यसैले गर्दाखेरि हामीले त्यो प्रणालीलाई पनि स्तरोन्नति गरेर कर्मचारी सूचना व्यवस्थापन प्रणाली भनेर हामीले अहिले सरकारको 100 दिनको कार्यक्रममा पनि छ र त्यसको एउटा डिजाइन आर्किटेक्चर पनि तयार गरेका छौँ। त्यस पछाडि चाहिँ यो समस्या आउँदैन। तर अहिले चाहिँ अब कर्मचारीहरू फर्किनु भयो तर उहाँहरूले आफ्नो विवरण राष्ट्रिय किताबखानामा अध्यावधिक नगराएको पनि हुनसक्छ। त्यसैले त्यस्तो कर्मचारीहरूले पनि आफ्नो विवरण अध्यावधिक गराउनु पर्यो। कर्मचारी व्यक्तिको रूपमा उहाँले आफूले पनि अध्यावधिक गराउनु पर्यो र संस्थाको रूपमा सम्बन्धित सेवा समूह सञ्चालन गर्ने मन्त्रालय निकायले पनि आफ्नो मातहतको कर्मचारीको विवरण अध्यावधिक गर्नु पर्यो भन्ने हाम्रो बनायो।
2: जस्तो अब अध्यावधिक नगराउनेहरूलाई बर्खास्त गर्ने सम्मको र क्षतिपूर्ति असुल्ने सम्मको कारवाहीको चेतावनी मन्त्रालयले दिएपछि अब यो चाहिँ कुन कुन प्रक्रिया पूरा भइसकेपछि यो प्रक्रियामा हामी प्रवेश गर्छौं?
3: अब यसमा चाहिँ हामीलाई निजामती सेवा ऐन र नियावलीले स्पष्ट हामीलाई एउटा गाइडलाइन दिन्छ। सम्बन्धित कुनै कर्मचारीले सेवा जति अवधि उहाँले बाहिर अध्ययन गर्नुभएको छ त्यसको 2 गुणा बढी, होइन 2 वर्षको लागि जानुभएको छ भने न्यूनतम 4 वर्ष सेवा अवधिमा चाहिँ यहाँ कबुलियत गरेर जानुभएको हुन्छ, होइन त्यति वर्ष चाहिँ म सेवा गर्छु भनेर। अब त्यही अनुसारले उहाँहरूले अब आफ्नो त्यो उहाँहरूलाई सँग गरेको सम्बन्धित मन्त्रालयले अथवा जसले पठाएको छ अथवा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्ति उपलब्ध गराएको छ भने नेपाल सरकारको समग्र छात्रवृत्तिको व्यवस्थापन हाम्रो मन्त्रालयले सचिवालयको रूपमा काम गर्छ। मुख्य सचिवज्यूको संयोजकत्वमा एउटा छात्रवृत्ति व्यवस्थापन समिति छ। त्यो समितिले नियमावली बमोजिम ऐन बमोजिम जुन कबुलियत गरेर उहाँहरू जानुभएको हुन्छ त्यसमा विभिन्न शर्तहरू तोकिएका हुन्छन्। उहाँले आफ्नो अध्ययन पूरा गर्नेदेखि लिएर अध्ययन पूरा गरिसके पछाडि सेवामा फेरि बहाल हुने र सेवा प्रवाहमा संलग्न रहने, आफ्नो सेवालाई निरन्तरता दिने लगायतका विषय हुन्छन् र त्यो उहाँले शर्त पूरा गर्नु भएन भने के हुन्छ भन्ने विषय पनि त्यो करार सम्झौतामा हुन्छ। त्यो सम्झौता उल्लङ्घन भएको सन्दर्भमा निजामती सेवा ऐन तथा नियावलीले तोकेका आधारहरू हामी प्रक्रियाहरू पूरा गर्छौं र त्यो आधारबाट हामी चाहिँ कारवाही प्रक्रियालाई अगाडि बढाउँछौं।
2: सम्पर्कमा नरहेका कर्मचारीहरूका लागि यहाँहरूको मन्त्रालयको तर्फबाट अनुरोध के छ?
3: हाम्रो अनुरोध के छ भने जो अध्ययन विदा अथवा असाधारण विदामा रहनुभयो र तपाईँहरूले आफ्नो विवरण राष्ट्रिय किताबखानामा अध्यावधिक गर्नुभएको छैन र उहाँहरूले तत्कालै तपाईँहरूले आफ्नो विवरण अध्यावधिक गरिदिनुहोस् र भविष्यमा आइपर्ने कुनै प्रशासनिक जोखिम कारवाहीको जोखिमबाट यहाँहरू त्यसबाट बस्नुहुनेछ। तोकिएको समयभित्र विवरण अध्यावधिक नगर्ने नगराउने र गैर हाजिर भएर सम्पर्क विहीन भएर रहेका व्यक्तिहरूको हकमा पनि अहिलेको स्टाटस के हो, तपाईँको स्टाटस के हो, त्यो स्टाटस चाहिँ आफ्नो सेवा समूहसँग सम्बन्धित मन्त्रालय अथवा केन्द्रीय कर्मचारी निकायको रूपमा सामान्य प्रशासन मन्त्रालयलाई चाहिँ त्यो विषयमा अध्यावधिक गराइदिनुहोस्। लिखित रूपमा अथवा मौखिक रूपमा इमेलबाट हुन सक्छ, टेलिफोनबाट, व्हाट्सएपबाट हुन सक्छ। हाम्रा नम्बरहरू, हाम्रो प्रवक्ताको नम्बर, सूचना अधिकारीको नम्बरहरू सार्वजनिक गरिएको छ। यदि त्यो गर्नु भएन भने यहाँहरूलाई कानूनले निर्धारण गरेको बमोजिमको कार्यवाही गर्न मन्त्रालयले प्रक्रिया अगाडि बढाउनेछ। अब जसले आफ्नो तोकिएको अवधि पूरा गरेर पनि फर्किनु भएको छैन, गैर हाजिर हुनुहुन्छ, विदेशमै लुकेर अथवा कुनै न कुनै रूपले चाहिँ उहाँ त्यहीँ बस्नु भएको छ, सेवाबाट अलग हुनुभएको छैन औपचारिक रूपमा भनेदेखि त्यो विषय चाहिँ गम्भीर एक प्रकारले प्रशासनिक अपराधको रूपमा सरकारले लिन्छ। किनभने एउटा व्यक्तिलाई विदेशमा अध्ययन गराउनको लागि सरकारले उसलाई पठाउनु पर्ने हुन्छ, अध्ययन विधामा तलबी अध्ययन विधामा उसको पनि तलब चाहिँ भुक्तानी गरेको अवस्था हुन्छ भने फेरि या उसको अनुपस्थितिमा कुनै कमी त्यो काम चाहिँ दिनुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि त्यो गम्भीरतालाई बुझेर यहाँहरूले आफ्नो विवरणहरू चाहिँ समयमा अध्यावधिक गराउन पनि म अनुरोध गर्छु।
1: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: दिस होम 518।
2: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ। आजलाई बिदा दिनुहोस्। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
2: बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिलवस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बाणगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
3: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
1: थप जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-43-52-747 98-470-52-954 98-74-84-700 र 98-70-83-400 अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिलवस्तु।
4: के छ हो दुर्नुस भाइ, भाले बगेर कता के को भाकल हौ?
5: सुन्तलीको जिउमा दाग आएर हात खुट्टा पनि झम झम गर्दा भन्छ, जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउँदा
4: यस्तो पनि हुन्छ।
5: म पाक्छ घर हिँड्न
4: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो चोचो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खार देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
5: तर जान्नेले त यो देउताको करामत भन्छ त?
4: यो देउताको होइन, कीटाणुको करामत हो।
6: भाकल थाकल छोडु धुर्मु, उहाँले भने आफै जता र औषधि खान थालिहाल्नु पर्छ कि।
7: कुष्ठरोगको समयमै उपचार गराऊ, अङ्गभङ्ग हुनबाट बचाऊ बचाऊ।
8: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
10: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डडेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ जीवन जोगाऊ, लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
11: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौ। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
12: न डराओ बाबू न डराओ, सांप का कुछ न करे तो सांप कुछ नहीं करत है। अच्छा वो देखो वो अपन रास्ता चली गवा कुछ की ही तो, और सब सांप विशालु नहीं होते है ना।
13: विशालु है कि नहीं कैसा चिन्ह है अम्मा?
12: हाँ बाबू, नेपाल में मिले वाले विशालु सांप के बारे में सुनो। एक तो होते करेंट जोन प्राय रात के समय में घर भीतर हल सकत है, इकरे दस एक बाद ना ही पिरा सकत है, लेकिन दस एक बाद शरीर के भाग न चले मेर से सांस लिए कठिन हुए मेर से पक्षघात हो सकत है। और ऐसे होते हैं गोहवन अर्थात फेटारा जोन बहुत रिसहा मेर के होते हैं और फाड़ बनावत हैं। गोहवन सांप दिन या रात दोनों ओकत दिखाते हैं और प्राय सवेरे संध्या के दिखाए वाले इकरे दस एक बादो पक्षघात हो सकत है।
13: अच्छा,
12: और दूसरे होते हैं हरियो जात के सांप, इकरे दस एक बाद दस लिहा भाग फूल जात है और बहुत पिरात है, खून पातर हो के रक्त श्राव हो सकत है। और वही मेर से हमरन के देश की तराई के सब भूभाग में मिले वाले गंडाइस जौने के ऊपर बाघ के जिस बुट्टा होत है, इकरे दसाई के बीमरिया कमे मात्रा में मिलत है, लेकिन एकर दसाई एकदम खतरनाक होत है।
14: बसायाम और बाली काटे समय में सांप के कटाई अथवा दसाई के घटना सब बहुत होत है। बाढ़ और प्राकृतिक प्रकोप सब के कारण सांप के वासस्थान नष्ट होत के सांप दसाई के घटना सब अधिक होत मिलत है।
15: ढेर जैसा सांप के दसाई हानिकारक नहीं होत है, तब वो सांप दसिल लीज तो तुरंत निर्वय के उपचार केंद्र में चल जाए चाहिए।
14: विश्वसनीय और सही जानकारी प्राप्त करे और नकचेरे के उपचार केंद्र कहाँ है कहके पता लगावे आधिकारिक वेब पेज snakebitenepal.org में जाए के आवश्यक जानकारी ले सका जात है।
16: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
17: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
18: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
19: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले, जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटा

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा अध्ययन विदा दुरूपयोग गर्ने त्रिविका प्राध्यापकहरूबाट 10 करोड़ भन्दा बढ़ी रकम फिर्ता, छानबिन समितिका संयोजक भन्छन्।
1: सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस्, अरबौं पैसाहरू उठ्ने सम्भावना छ।
0: धवल शमशेर राणा सहितका नेताहरूद्वारा राप्रपा परित्याग, पार्टीको एजेण्डा तुहाउन नेतृत्व नै अग्रसर भएको आरोप।
2: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, विचार मिल्नेहरूसित सरसल्लाह भइरहेका छन् र पोजिटिभ सिग्नलहरू धेरै ठाउँबाट आएको छ।
0: र लेबनन इजरायल युद्ध विराम सम्झौता अस्वीकार्य भएको हिजबुल्लाहको प्रतिक्रिया। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिंग र दाहालबाट सुन्नुहोस्। इरानको समर्थन पाएको हिजबुल्ला समूहका नेताले लेबनन र इजरायल बीचको सम्झौता आत्मसमर्पण र पराजय भएको टिप्पणी गरेका छन्। नईम कासिमको उक्त धारणाले अमेरिकी मध्यस्थतामा भएको युद्ध विरामलाई थप अवमूल्यन गर्छ, जसलाई लेबननका राष्ट्रपतिले सार्थक शान्तिका लागि अन्तिम मौका भनेका थिए। नईम कासिमले लेबननका गाउँहरूमा बम खसाल्ने कार्य जारी रहेसम्म उत्तरी इजरायलमा शान्ति नहुने बताए। युद्ध विराम सम्झौतामा लेबननको सेनाले दक्षिणमा आफ्नो नियन्त्रण बढ़ाउने प्रयास गर्ने भनिएको छ। एक सिख व्यक्तिले एक श्वेत विद्यार्थीको हत्या गरेको मामिलामा प्रहरीको भूमिकालाई लिएर व्यक्त भइरहेका आक्रोशका माझ युकेका प्रधानमन्त्री कियर स्टार्मरले इलोन मस्कले ब्रिटेनमा विभाजन बढ़ाउन खोजेको आरोप लगाएका छन्। मस्कले उक्त घटनाबारे सक्रिय रूपमा पोस्टहरू गरिरहेका छन् र अति दक्षिणपन्थी व्यक्तिका प्रतिक्रियाहरू शेयर गरेका छन्। उनले प्रहरी विरूद्ध निजी स्तरमा अभियोजन गर्न आर्थिक सहयोग गर्ने प्रस्ताव गरेका छन्। स्टार्मरले भने, मस्कले फेरि पनि पछिल्ला केही दिनमा हाम्रो राजनीतिमा हस्तक्षेप गरेका छन्, विभाजन बढ़ाउन खोजिरहेका छन् र ब्रिटेनमा हामी यस्तो होइनौ, हामी तर्कसंगत र सहिष्णु मानिसहरू हौं। प्रधानमन्त्री कियर स्टार्मर छुरा प्रहारपछि मरणासन्न अवस्थामा रहेका हेनरी नोभाकलाई हत्कडी लगाएर पक्राउ गरिएको थियो। उनका हत्याराले नोभाकमाथि जातीय विभेदको झुटो आरोप लगाएका थिए। यो घटनाले हत्या भएको साउथह्याम्पटनमा हिंसात्मक झडपहरू निम्त्याएको छ। दुवै देशलाई प्रभावित पार्ने एउटा साझा नदीमा हालै दुईवटा परियोजना घोषणा गरेर भारतले पानीलाई हतियारको रूपमा प्रयोग गर्न लागेको पाकिस्तानले आरोप लगाएको छ। त्यहाँको विदेश मन्त्रालयले पाकिस्तानको पानी र खाद्य सुरक्षामा खतरा उत्पन्न गराउने कुनै पनि कदम गैर कानूनी एवं अस्वीकार्य भएको जनाएको छ। सन् 1960 यी दुई छिमेकीले सिन्धु जल सन्धिमा हस्ताक्षर गरेका थिए, जसले भारतबाट पाकिस्तानमा बग्ने उक्त नदीका स्रोतहरूको बाँडफाँट गरेको थियो। अघिल्लो वर्ष कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले उक्त सम्झौतालाई निलम्बन गरेको थियो। पछिल्लो पटक भारतले चेनाब नदीमा एउटा सुरुङ र जलविद्युत आयोजना निर्माण गर्ने कुरा अघि सारेको छ। छ दिनदेखि विश्वको सर्वोच्च शिखर सगरमाथामा हराइरहेका एकजना नेपाली शेर्पा जीवितै फेला परेका छन्। बोल्नै नसक्ने र दुईटै हत्केला हिउँले खाएको अवस्थामा फेला परेका दावा शेर्पालाई सगरमाथा आधार शिविरतर्फ घिस्रदै गरेको अवस्थामा हिमाल सफा गर्न गएको एउटा टोलीले खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरेको थियो। र फुटबलको सर्वोच्च निकाय फिफाले खेलाड़ी र समर्थक प्रतिको सम्भावित जोखिमलाई नियन्त्रण गर्न भन्दै पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल विश्वकप आयोजना स्थलमा लैजान प्रतिबन्ध लगाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर निर्धारित समयपछि पनि सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म झण्डै 10.5 करोड़ रूपियाँ असूल गरिएको शिक्षा मन्त्रीले जनाएका छन्। उक्त रकम केवल 44 जना प्राध्यापकबाट फिर्ता गराइएको बताइएको छ। देशकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयमा लामो समयदेखि अध्ययन विदा सुविधाको दुरूपयोग हुँदै आएको जानकारहरू बताउँछन्। यस विषयमा छानबिन गर्न करिब 1.5 वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकारले समिति गठन गरेको थियो। सुशीला कार्की नेतृत्वको सरकारका बेला प्रतिवेदन बुझाएको उक्त समितिका संयोजक जीवन काफ्रेलाई नै वर्तमान सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्ने क्रम शुरू भएको हो। सामाजिक सञ्जालको एउटा पोस्टमा शिक्षा मन्त्री सस्मित पोखरेलले प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेको विषयलाई उच्च शिक्षाको क्षेत्रमा सुशासन, जवाफदेहिता तथा संस्थागत अनुशासन कायम गर्ने अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा हामीले छानबिन समितिका संयोजक जीवन काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा अध्ययन विदा सुविधाको दुरूपयोग कसरी भइरहेको थियो भनेर सोधेका छौं।
1: त्रिभुवन विश्वविद्यालयको हामीले तलबी अध्ययन विधा दिने प्रोभिजन छ। अधिकतम 5 वर्षसम्म अध्ययन विधा दिन्छौ, तलब सहित दिन्छौ। र हामीले के एक्सपेक्ट गर्छौ भने उहाँहरू बाहिर गइसकेपछि, अध्ययनमा गइसकेपछि उहाँहरूले जानेको विद्वताहरू हाम्रो क्लासरूममा, हाम्रो युनिभर्सिटीमा आएर सपोर्ट गर्नुहुन्छ भन्ने हिसाबले दिइरहेको हुन्छौँ। तर अब केही प्राध्यापकज्यूहरू अब विभिन्न कारणले गर्दाखेरि उहाँहरू नफर्किनु भएको चाहिँ छ। त्यसमा नफर्किँदा नि एउटा शर्त छ, उहाँहरूले त्यति बेला खाइपाएको तलब सहित 10% ब्याज सहित पैसा फिर्ता गर्न पर्ने उहाँले कबुलियत गरेर जानुभएको हुन्छ। उहाँहरू फर्किनु पनि भएको छैन र कबुलियत अनुसार फिर्ता पनि नगरेको केस भएको कारणले गर्दा यो व्यतिथि आएको छ।
0: अब तपाईँहरूले रकम फर्किने क्रम जारी रहेको भनेर भन्नुभएको छ, तपाईँको हिसाबले असुल उपर हुन बाँकी रकम कति छ अथवा त्यो नोक्सानीको आकार कति छ?
1: अब अहिलेसम्म 61 जनाले चाहिँ म पैसा फिर्ता गर्न इच्छुक छु भनेर चाहिँ हामीलाई, हाम्रो कमिटीलाई चाहिँ निवेदन दिनुभएको छ। र हामी सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस् होइन, डेटाबेस फाइनल आउँदाखेरि एउटा होला, अरबौं पैसाहरू उठ्ने सम्भावना छ यसमा।
0: काफीजी, अब शिक्षा मन्त्रीले चाहिँ यसलाई यो शैक्षिक संस्थामा सुशासन कायम गर्ने विषयसँग जोडेर व्याख्या गर्नुभएको छ। यो फिर्ता भएपछि सकिने कुरा हो कि यो सुविधाको दुरूपयोग गर्नेहरूलाई अरू कारवाही पनि हुन्छ, त्यस्तो सुझाव पनि दिनुभएको छ तपाईँहरूले?
1: यो अहिलेसम्म भएका केसहरूलाई हामीले सल्भ गर्ने र आगामी दिनमा यस्ता कुराहरू नहुनको लागि के गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकियो भने अहिलेसम्मको समस्या नै समाधान हुन्छ र आगामी दिनमा यस्ता खालका समस्याहरू त्रिभुवनले बेहोर्न पर्दैन।
0: त्यो भनेको चाहिँ अहिले जसरी रकम फिर्ता गर्नेहरू जति छन् अथवा जति रकम फिर्ता गर्न बाँकी नै रहेकाहरू छन् उनीहरूलाई अरू कारवाही चाहिँ हुँदैन?
1: दुईटा कुरा गर्नुपर्ने थियो, एउटा चाहिँ उहाँहरूले आफूले कबुलियत गरे अनुसारको टाइममा आएर सर्भिस गर्नुपर्ने थियो एउटा, त्यो गर्नु भएन भने उहाँले लिएको तलब मान अनुसार 10% ब्याज सहित फिर्ता गर्ने, दुईटा मध्ये एउटा चाहिँ उहाँले गर्न सक्नुहुन्छ, अहिलेको नियमले त्यही भन्छ होइन, त्यो नियम अनुसार अरू थप कारवाही हुने छैन।
0: अन्त्यमा काफेजी, समग्रमा यो अहिले जुन क्रम देखियो रकम फिर्ता गर्ने क्रम, यसले चाहिँ त्रिभुवन विश्वविद्यालयको हकमा अथवा उच्च शैक्षिक संस्थाहरूको हकमा के अर्थ राख्छ समग्रमा?
1: तीनटा आयाम जस्तो लाग्छ। एउटा चाहिँ हामीले अब हाम्रो प्राध्यापकहरू बाहिर गइसकेपछि पक्कै पनि त्रिभुवनलाई भ्याकुम हुन्छ, पार्ट टाइम कन्ट्राक्ट टिचरहरू राख्नुपर्छ, त्यसको समस्याहरू गाँजिएकै छ, एउटा प्रागिक क्षति बेहोरिराखेका छौँ। अर्को कुरा भनेको आर्थिक क्षति यत्रो भइरहेछ। तेस्रो कुरा चाहिँ नैतिक कुरा चाहिँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अध्ययन विदा लिनुहुन्छ अनि त्यसलाई मिसयुज गर्नुहुन्छ भन्ने जुन कुराहरू बाहिर उठ्दाखेरि, त्यो हिसाबले गर्दा नैतिक कुराहरूमा पनि समस्या छ। यो कुरालाई हामीले अहिले सल्भ गरौँ र आगामी दिनमा हामीले समितिले दिएको एउटा सल्लाह सुझाव छ, त्यसलाई कार्यान्वयन गरेर जानु हो भने भोलिका दिनमा यस्ता समस्याहरू आउँदैनन्, सधैँको लागि यो समस्याबाट सल्भ गर्न सक्छौ भन्ने हाम्रो चाहिँ अपेक्षा छ।
0: उनी थिए त्रिभुवन विश्वविद्यालय सम्बद्ध एउटा छानबिन समितिका संयोजक जीवन काफे। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ। एउटा प्रसंग संक्षेपमा, परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार खनाल भारतीय समकक्षी एस जयशंकरको निम्तोमा भारत जान लागेका हुन्। उनले त्यहाँ जयशंकरसँग द्विपक्षीय बैठक गर्नेछन्। भ्रमणका बेला दुई देशका अधिकारीहरूबीच व्यापार, लगानी, कनेक्टिभिटी र ऊर्जा लगायतका क्षेत्रमा सहकार्य एवं जनस्तरीय सम्बन्धबारे कुराकानी हुने मन्त्रालयले बताएको छ। खनाल आइतबार स्वदेश फर्कनेछन्। अब अर्को प्रसंग, धवल शमशेर राणा सहितका कतिपय पार्टी पदाधिकारी र नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्यागको घोषणा गरेका छन्। पार्टी संचालन तथा अन्य विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग केही समय यता असन्तुष्ट रहँदै आएका राणा सहितका नेताहरूले अन्ततः पार्टी छाड्ने निर्णय गरेका हुन्। राजसंस्था पुनर्स्थापनाको अजेण्डा बोकेको राप्रपामा फूट र एकीकरणको श्रृंखला नौलो भने होइन। एक रिपोर्ट। आज काठमाडौँमा पार्टी परित्यागको घोषणा गर्ने क्रममा नेता राणाले आफूहरू नयाँ पार्टी गठनको तयारीमा जुटेको बताए। यद्यपि त्यसको एजेण्डा राप्रपाको भन्दा खासै भिन्न भने नहुने उनले बीबीसीसँग भने।
2: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, एउटा दोहोरो रूपले उभिने र एजेन्डामा अडिग हुने एउटा राष्ट्रता बोकेको एउटा दल नेपाली जनताले खोजेको छ, त्यो स्पेसलाई हामीले फुलफिल गर्नको लागि अगाडि बढेको छौँ। भविष्य के हुन्छ त अब राम्रै होला।
0: पार्टी परित्याग गर्नेहरूले नेतृत्वमाथि आत्मकेन्द्रित भएको, विधान अनुसार नचलेको र संस्था पुनर्स्थापनाको आन्दोलन तुहाउन अग्रसर भएको तथा पार्टीको एजेण्डा लत्याउँदै गणतन्त्रलाई सुदृढीकरण गर्ने एजेण्डा बोकेको, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको साझेदार बनेको जस्ता आरोप लगाएका छन्। नेतृत्वको भनाई र गराई नमिलेकै कारण पार्टी मतदाताबाट दण्डित हुँदै गएको उनीहरूको तर्क छ। यद्यपि बीबीसीसँग प्रतिक्रिया दिने क्रममा पार्टी अध्यक्ष लिङदेनले भने ती आरोपहरूलाई भ्रामक भने।
4: धवलजी नै आफै चाहिँ त्यो गणतन्त्र भनौ जे भनौ हामी जुन सरकारमा गयौं त्यो सरकारमा जानुपर्छ भन्ने प्रस्तावक हुनुहुन्थ्यो भन्ने मात्र होइन, त्यो सरकारको न्यूनतम साझा कार्यक्रमको हाम्रो पार्टीको तर्फको ड्राफ्टम्यान हुनुहुन्थ्यो।
0: पार्टी परित्याग गरेका नेता राणाले अध्यक्ष लिङदेनको भनाईलाई अस्वीकार गरेनन्, तर सरकारमा सामेल हुने प्रक्रियामा आफ्नो भूमिका भने सीमित रहेको दावी गरे।
2: त्यो ड्राफ्ट गर्ने क्रममा म थिएँ, तर त्यो निर्णय गर्ने क्रममा शीर्षस्थ नेताहरूले नि गरे है, हामीले मैले निर्णय गरे होइन, मेरो अब्जेक्सन जेमा थियो अब्जेक्सनहरू थियो त्यो निर्णयमा सिग्नेचर उहाँकै छ मेरो छैन।
0: महामन्त्री राणा सहितले पार्टी परित्याग गरिरहँदा पार्टी अध्यक्ष लिङदेनले भने नेतृत्व र पार्टी सञ्चालन कार्यको समीक्षा महाधिवेशन मार्फत हुनु उपयुक्त हुने तर्क गरे।
4: अब निकट भविष्यमा महाधिवेशन हुँदैछ, नेतृत्वको हिसाबले मैले केही गल्ती कमी कमजोरी गरेको रहेछु भने त्यो समीक्षा त्यही महाधिवेशनमा हुन्छ।
0: नेता राणाले भने अब राप्रपासँग कुरा मिल्ने कुनै सम्भावना नरहेको बताए।
2: अब हामी राप्रपामा पहिले नेताहरूले पार्टी फोड्ने फेरि पार्टी मिल्ने भनेर होइन, हामी फरक नाम फरक चिन्ह र चाहिने राप्रपामा नफर्किने गरी हामी निस्क्या हो।
0: राणा पक्षधरहरूले यस कदमलाई पार्टी परित्यागको पहिलो चरणका रूपमा अर्थ्याएका छन्। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। शान्तिको अन्तिम मौका भनिएको दक्षिण लेबननका लागि एउटा प्रस्तावित युद्ध विरामलाई हिजबुल्लाह लडाकु समूहले अस्वीकार गरेको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनन बीच उक्त नाजुक युद्ध विरामलाई नवीकरण गर्ने र हिजबुल्लाहका गतिविधि रोक्न कैयौं सुरक्षा जोनहरू स्थापना गर्ने सहमति भएको घोषणा गरेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
3: हिजबुल्लाका नेता नईम कासिमले उक्त सम्झौतालाई आत्मसमर्पण र पराजयको संज्ञा दिँदै लेबननका गाउँमा बमबारी भइरहेको अवस्थामा उत्तरी इजरायलमा आक्रमण नरोकिने बताएका छन्। दक्षिण लेबननमा इजरायली हमलामा कम्तीमा 9 जना मारिएपछि हिजबुल्लाले उत्तरी इजरायलमा बुधबार रकेट हमला गरेको थियो, जसको केही घण्टापछि वाशिङटनमा उक्त सम्झौता घोषणा गरिएको थियो। संयुक्त विज्ञप्तिमा उक्त सम्झौता इरानको समर्थन पाएको, हिजबुल्ला समूहले पूर्ण रूपमा आक्रमणहरू रोक्ने सहितका शर्तहरूमा निर्भर हुने भनिएको थियो। अमेरिका, इजरायल र लेबननले कुनै राज्य वा गैर राज्य पक्षले लेबननको भविष्य बन्धक बनाउने विषय अस्वीकार्य रहेको जनाएका थिए। लेबननका संचार माध्यमहरूमा बिहिबार पनि देशको दक्षिण भागमा आक्रमणहरू भएका र कम्तीमा एउटा हमलाले क्षति निम्त्याएको भनिएको छ। हिजबुल्ला लेबननको सबैभन्दा शक्तिशाली राजनीतिक समूह हो। इरानको समर्थनका कारण उसले लेबननको सेनाभन्दा शक्तिशाली सशस्त्र बल निर्माण गरेको छ र इजरायलसँग श्रृंखलाबद्ध लड़ाई गरेको छ। इजरायल, युके र अमेरिका सहित कैयौं देशहरूले हिजबुल्लालाई आतंकवादी संगठनको सूचीमा राखेका छन्। इजरायल र लेबनन बीचको सम्झौता इजरायली सीमा र त्यहाँबाट उत्तरमा झण्डै 30 किलोमिटर पर इजरायलको स्थल सेनाको नियन्त्रणमा रहेको लिटानी नदी बीचको क्षेत्रबाट हिजबुल्लालाई हटाउने शर्तको कार्यान्वयनमा निर्भर रहने भनिएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: यति बेला रातिको 9 बज्यो।
7: दाजु, एक कप चाय 30 रुपया कत्रा महँगा। आजकल त कुछ चिजमा फेर पैसा असुल नै होइन।
8: उठ जे भाई, अब एनसेल में पैसा असुल।
7: हो का
8: हो जे हेन्सेल में आप खाली 18 रुपया में एक दिन लग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती तब नहीं हुई ते पैसा वसूल गजब बाटे अब मई फेन पैसा वसूल करें आज एस्ट्रिक 123 हैश डायल करी या एनसेल ऐप में जाके ई पैक खरीद करी एनसेल नेपाल के लग
9: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो
10: हेर न भतिज म त पास भएर निकै समस्यामा पुछु त दिशा गर्दा मासु बाहिर निस्किन्छ रगत पनि आउँछ अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि
11: ह्या काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि तपाईँ हुनुहोस् तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ
12: हाम्रा सेवाहरू पायस मलद्वारमा मासु पलाएको दिशा बस्दा रगत देखिने चिलाउने फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने भिख निस्कने फिसर मलद्वारमा चिरा परेको दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने
11: महिलामा हुने समस्या महिनावारी गडबडी सेतो पानी बग्ने तल्लो पेट दुख्ने आङ खस्ने यौनाङ्ग चिलाउने बाझोपन तथा यौन चाहना नहुने पुरुषमा हुने समस्या शीघ्र पतन उत्तेजनामा कमी यौन दुर्बलता यौन चाहना नहुने पेट सम्बन्धी समस्या ग्यास्ट्राइटिस ग्यास्ट्रिक अल्सर गानोगोला अपच कब्जियत आइबीएस जन्डिस मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा पुरानो भन्दा पुरानो बाथ युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको हात खुट्टा झमझमाउने अत्याधिक पोल्ने सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार
12: छाला सम्बन्धी समस्या नयाँ तथा पुरानो एलर्जी अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो दुबी छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श
11: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय चार बुद्ध चोक कपिल वस्तु मोबाइल 98473664666 र 98214-15291
12: सुन्नुहोस् त हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस फिस्टुला र फिसरको सफल उपचार गरिन्छ
13: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30
14: के छ हो दुनुस भाइ भाले बोकेर कता
15: के
14: को भाकल हौ
15: सुन्तलीको चिउमा दाग आएर हात खुट्टा पनि झमझम गर्छ भन्छ जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे त्यसैले भाले चढाउन
14: यस्तो पनि हुन्छ
15: म पातेर घर हिँड्ने न
14: यो त कुष्ठरोगको लक्षण जस्तो छ शरीरमा यस्तो रातो खोसो दाग देखिनु अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु शरीरमा गिर्खार देखा पर्नु दागमा छुँदा थाहा नपाउनु मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन् तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्
15: तर जान्नेले त यो देउताको करामत भन्छ त
14: यो देउताको होइन कीटाणुको करामत हो
16: भाकल साकल छोडौँ धुर्मु उहाँले भने आफै जताएर औषधि खान थालिहाल्नु पर्छ कि
17: कुष्ठरोगको समयमै उपचार गराऊ अङ्गभङ्ग हुनबाट बचाऊ बचाऊ
18: जनहितका लागि जारी सन्देश नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग
19: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो यसको समाधान छ प्रकृतिमा आधारित उपायमा मिचहा प्रजाति नियन्त्रण गरौं स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ अग्नि रेखा बनाऊ एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ आगो प्रतिरोधी कृषि वन अपनाऊ चरीचरणको दिगो व्यवस्थापन गरौं जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन् डढेलो होइन दिगो संरक्षण रोजौं लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
20: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
21: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
20: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
22: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, डेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
21: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कणेल।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
3: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
3: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
2: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
3: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
2: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
3: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
2: फिजियोथेरापी विशेषज्ञ सेवा,
3: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
4: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही। मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
5: आइपुगे सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउनु पाए हुन्थ्यो।
6: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ। बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
5: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बिहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
7: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
5: एम्बुलेन्स र अरू चार पाँच सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
6: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
5: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
7: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौँ नत्र ढिलो हुन्छ।
8: सर्पले डसिहालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टीभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउ, जीवन रक्षा गरौं।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: हे भगवान्, यो टोयलेट भोरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
11: दाई ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
12: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
13: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
11: सम्पर्क अनुप किसान सेनेटरी, बाढगङ्गा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
13: प्रोप्राइटर नोने थारू।
12: सम्पर्क नम्बर 98144750 र 98773193।
14: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
15: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
16: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
17: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
15: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
17: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
16: सुन्नुहोस् त,
15: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
18: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
19: अनुरोधक
20: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 98470383438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
21: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
22: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
21: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
22: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: कता हो काका लखर लखर गर्दै?
24: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
23: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
24: ल होइन, सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
23: हजुर, हाम्रा सेवाहरू।
24: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
1: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौ, आय आर्जनलाई संरक्षणसँग जोडौं, वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं, वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट सुरु गरौं डढेलो रोप्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीबीएस 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू:
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
1: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पाइक पर्ने,
2: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
1: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
1: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
3: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
1: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570557।
4: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
5: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
6: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि, छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजे देखि, कक्षा सञ्चालन 2083 असार 1 गते देखि।
7: पठन पाठन हुने मुख्य विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
8: सुन्नुहोस् त, 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
4: सम्पर्क +2 कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076550122 र 98570050213।
8: सिद्धार्थ क्याम्पस बारगङ्गा बुङसी कपिलवस्तु।
9: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
10: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
10: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
9: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
13: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
14: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
15: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
13: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
15: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
14: सुन्नुहोस् त,
13: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
16: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
17: यतिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz सँगै ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुशी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल, पहाड, तराई, गाउँ बस्ती, पाखा पखेरा, शहर कुना कन्दरा, आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डोलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश, जागर, उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

0: कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ। अनि अर्को कुरा, तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्वक बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ। मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

हजुर अब एकैछिन पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्, खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि

गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः तस्मै श्री गुरवे नमः। समादरणीय सूत्र श्रोता, कार्यक्रम अध्यात्म दर्शन में यहाँहरुलाई स्वागत छ। कार्यक्रम अध्यात्म दर्शन संगे उपस्थित भएको छु म तपाईहरुकै प्रिय व्यक्ति आचार्य कमल। कार्यक्रम अध्यात्म दर्शन सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz को आकाशीय ध्वनि तरंगमा प्रत्येक दिन बिहान 5 बजेदेखि करीब करीब 5:30 बजेसम्म तपाईहरुले सुन्दै आइराख्नु भएको छ। कार्यक्रम अध्यात्म दर्शनमा हामी विशुद्ध रूपमा आत्मिक छलफल आत्मिक सत्संग गर्ने गर्दछौं, जसले जीवन रूपान्तरणको लागि ठूलो भूमिका खेलोस् र प्रत्येक जीव मात्रको कल्याण होस्, प्रत्येक व्यक्ति व्यक्तिको चेतना जागृत होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् र सबैले परम तत्वलाई आनन्दको रूपमा बोध गर्न पाउन भन्ने उद्देश्य साथ यो कार्यक्रम सञ्चालित छ। यसै उद्देश्यको साथमा आज पनि हामी फरक प्रसंग लिएर तपाईहरुमा आज उपस्थित भइसकेका छौं। प्रसंग प्रारम्भ गर्नुभन्दा पूर्व सुन्छौं एउटा सुमधुर भक्ति संगीत।

आत्म स्वरूप, संसार को स्वरूप तथा वैराग्य को स्वरूप। आत्म स्वरूप सबभन्दा प्रथम बुझ्छौ। सर्वप्रथम यो विचार गर्नुहोस् कि तपाईँ को हो। तपाईँ आफ्नो आनन्द चाहनुहुन्छ कि अरू कसैको? तपाईँ भन्नुहोला म को हुँ यो त जान्दिन, तर यति जान्दछु कि म केवल आफ्नै आनन्द चाहन्छु। यदि तपाईँ माइक तत्व भएको भए माइक पदार्थबाट तपाईँलाई आनन्द प्राप्ति हुने थियो, तर तपाईँ ईश्वरको हुनुहुन्छ। यसैले ईश्वरीय दिव्यानन्दबाट मात्रै तपाईँ आनन्दमय हुन सक्नुहुन्छ। यो तर्कसम्मत सिद्धान्त हो। साथै अनादिकालदेखिको अनुभवले पनि यही भन्छ कि यदि माइक आनन्दबाट दिव्य जीवलाई दिव्य आनन्द मिल्ने भए अनन्तानन्त युगदेखि अहिलेसम्म माइक सुख पाउँदा पाउँदै पनि हामी यसरी दुखी, अशान्त, अतृप्त, अपूर्ण रहने थिएनौ। यो अनुभव प्रमाणले नै हामी माइक होइनौ भन्ने कुरा बोध गराउँछ। तैपनि यस तत्वको विषयमा गम्भीर विचार गर्नु आवश्यक छ। कोही सिधा प्रत्यक्षवादीहरू छन्, उनीहरू भन्छन् इन्द्रिय आदि झैं आत्मा पनि देहको परिणाम हो। पृथ्वी, जल, तेज, वायु, आकाश यिनै चार तत्वबाट देह अब म अर्थात आत्म तत्व बनेको हुन्। अर्थात अर्थ र काम दुई पुरुषार्थ छन्। प्रत्यक्ष प्रमाण नै प्रमाण हो। फेरि प्रत्यक्षवादीहरूमा पनि कोही शरीरलाई त कोही चक्षु आदिलाई कोही प्राणलाई आत्मा मान्दछन्। त्यस्तै सांसारिक विषय सुखलाई नै स्वर्ग र वियोग आदि, दुःखलाई नै नरक आदि मान्दछन्। उनीहरूको भनाई पनि रहेको छ यावत जीवेत सुखम जीवेत ऋणम कृत्वा घृतम पिबेत। अर्थात जहिलेसम्म बाँच्छौ सुखपूर्वक बाँच, ऋण गरेर भए पनि घिउ खाऊ। भस्मी भूतस्य देहस्य पुनरागमनम कुत, मरेपछि शरीरसँगै म पनि समाप्त हुनेछु। म मोटो छु, म दुब्लो छु आदि व्यवहार ज्ञान देखेर म देह हुँ भन्नु अज्ञानता हो, किनभने बाल्यादि अवस्थाको परिवर्तन हुँदा पनि म त्यही हुँ भन्ने ज्ञान सधैँ रहिरहन्छ, त्यसमा परिवर्तन हुँदैन। यदि म बालक हुँ भने युवा अवस्थामा म जो बालक थिएँ त्यही बालक नै म युवा हुँ भन्ने ज्ञान रहनुपर्ने हो। बाह्य पृथ्वी आदि महाभूतहरूमा चैतन्य नदेखिने भएकाले चैतन्यलाई भूतहरूको धर्म भन्न सकिँदैन। यदि देहाकारमा परिणत भूतहरूकै धर्मलाई चैतन्य मान्ने हो भने पनि यो ठिक होइन, किनकि मृता अवस्थामा देह रहे पनि चैतन्य रहँदैन। यदि समुदायभूत अवयवीलाई चैतन्य भन्यो भने एउटा अवयव नष्ट हुँदा सबै अवयव नष्ट भएर जानुपर्ने हो। यदि एक एक अवयवलाई चैतन्य भन्ने हो भने पनि परस्परमा सधैँ विरोध रहनेछ, र यस्तो कुरा कसैको अनुभवमा आउने पनि थिएन। देह रहेकै बेला ज्ञानेच्छादि प्रकट भएको देखेर देहमा आत्मभाव मान्नु अज्ञानता हो, किनकि कास्थादि नहुनाले यदि अग्नि प्रकट रूपमा देखिएन भन्दैमा यसको अभिप्राय अग्नि तत्व नै छैन भन्ने होइन। यदि भौतिक पदार्थहरूको अनुभवलाई चैतन्य भन्ने हो भने फेरि ती त विषय हुन् भन्ने आपत्ति आउँछ। जसरी अग्नि सबैलाई दहन गर्न समर्थ छ तर आफैलाई जलाउन समर्थ छैन, नटुवा आफ्नै काँधमा बस्न सक्दैन, त्यसै गरी यदि चैतन्य भौतिक धर्म हो भने त्यसले भौतिक पदार्थलाई विषय बनाउन सक्दैन। जसरी प्रकाशको अभावमा दीपकको उपलब्धि हुँदैन, किनकि उपलब्धि दीपकको धर्म होइन, त्यसै गरी आत्मा देह धर्म होइन। यसका अतिरिक्त अनुभवद्वारा पनि विचार गर्नुहोस्। जब तपाईँ जागृत अवस्थामा रहनुहुन्छ तब म देख्छु, म सुन्छु, म सुँग्छु आदि भन्नुहुन्छ, अर्थात तपाईँ मानव इन्द्रियहरू नै हो। तर जब तपाईँ स्वप्नावस्थामा स्वप्न देख्न थाल्नुहुन्छ तब यद्यपि शरीन्द्रियहरू तपाईँको खाटमा लडिरहेका हुन्छन्, तैपनि तपाईँ सपनामा कुन आँखाले देख्नुहुन्छ, कुन कानले सुन्नुहुन्छ, कुन नाकले सुन्नुहुन्छ इत्यादि थाहा हुँदैन। यसबाट सिद्ध हुन्छ कि तपाईँ इन्द्रिय होइन, बरु मन हुन सक्ला। तर जब तपाईँ गहिरो निद्रा सुसुप्ति अवस्थामा पुग्नुहुन्छ त्यसबेला केही पनि अनुभव गर्नुहुन्न। नकिञ्चित हमेविदस, अर्थात मैले केही पनि थाहा पाइन, यस्तो अनुभवले सिद्ध गर्छ कि त्यस अवस्थामा दुःखको अभाव स्वरूप सुखको नै अनुभूति हुन्छ, जसले गर्दा सुखम अहमाप्सस, अर्थात म आनन्दसित सुते भनिन्छ। अब यसको भावार्थ के हो भने त्यस अवस्थामा अहम अर्थको अनुभव हुँदैन, कारण अहमको अर्थ सधैँ इच्छा युक्त हुन्छ र सुसुप्ति अवस्थाको अनुभवमा इच्छाको अभाव हुन्छ। सुसुप्तिमा अविद्यायुक्त चैतन्य अज्ञानको अनुभव गर्ने कर्ता हुन्छ र अन्तःकरण युक्त चैतन्य जागृतमा स्मार्त स्मरण गर्ने हुन्छ। यसको भावार्थ के हो भने गहिरो निद्रामा मनको पनि अभाव हुन्छ, अत तपाईँ मन आदि पनि होइन,
साथै मेरो मन छ, मेरो आँखा छन्, मेरा कान छन्, मेरो शरीर छ भनेर व्यवहारमा पनि बोलिन्छ र अनुभव पनि गरिन्छ। त्यसो भए जुन मेरो हो त्यो म हुन सक्दैन, म त सदा मेरो भन्दा भिन्न नै हुन्छ। यदि तर्कयुक्त मसँग सोध्ने हो भने यति धेरै उत्तर पर्याप्त हुनेछ कि जो मेरा होइनन् त्यो नै म हो। तात्पर्य के हो भने म प्राकृत पदार्थ होइन, बाँकी अन्तःकरण एवं इन्द्रिय आदि सबै प्राकृत हुन्। म भनेको आप्त वाक्यहरूका अनुसार चिन मात्रम श्री हरे रसम सूक्ष्मक्षरमव्ययम् अर्थात म ईश्वरको अंश हुँ। यस विषयमा गीता र रामायणले पनि भनेका छन्, ममीवांशो जीव लोके जीव भूत सनातन ईश्वर अंश जीव अविनाशी। अब यो कुरा सिद्ध भयो कि म भनेको इन्द्रिय मन आदि होइन, अनादिकालीन नित्य ईश्वरीय अंश हो। हाम्रो सुख ईश्वरीय सुख हो, संसारमा हाम्रो सुख तर्क र अनुभव दुवैको विरुद्धमा हुन्छ। कारण मन आदिले अनन्त युगदेखि मलाई प्रतिक्षण धोका दिन चाहन्छन्। अबको पटक मलाई फलानु वस्तुबाट सुख प्राप्त हुनेछ, त्यो वस्तु प्राप्त पनि हुन्छ परन्तु सुख प्राप्त हुँदैन। म यदि मन बुद्धिको सजातीय भएको भए तिनको बहकाउमा आउन सक्छु, किन्तु म दिव्य तत्व हो। अत जबसम्म नित्यानन्द प्राप्त हुँदैन तबसम्म महत्तम माइक पदार्थ पाए पनि म आनन्दमय हुन सक्दैन। अब आउनुहोस् संसारको सूक्ष्म र स्थूल रूपमाथि विस्तृत विचार गरौं, किनकि यही मन अडिएको छ र बुद्धिको पनि यो कुरा निश्चय जस्तो गरेको छ कि संसारमा अवश्य सुख छ, अवश्य पाइन्छ। त्यसैले त हामी सुखका लागि प्रतिक्षण प्रयत्नशील भइरहेका हुन्छौं। अब संसारको स्वरूप कस्तो छ त्यो पनि बुझौं। संसरति इति संसार, गच्छति इति जगत। यो भनाइ अनुसार नित्य निरन्तर गतिशीलताको नाम नै संसार हो। संसार मायाद्वारा बनेको छ, माया एउटा ईश्वरीय अनादि शक्ति हो। वेदले पनि भन्छ, मायाम तु प्रकृतिम विद्यान माइनम तु महेश्वरम। अर्थात माया खेलवाड अथवा भ्रम होइन, अपितु एउटा शक्ति हो। अजामे काम लोहित शुक्लकेशाम बन्ही प्रजा सृजमानाम स्वरूपा। यस वेद मन्त्रका अनुसार दैवी हेसा गुणमयी मम माया दुरत्या गीताको यस उक्ति अनुसार सो दासी रघुवीर की समुझे मिथ्या सोपी इत्यादि रामायणका अनुसार पनि माया ईश्वरीय शक्ति हो। मायाद्वारा यो संसार बनेको हो। मन एवं सांसारिक पदार्थ सजातीय भएका कारण एक अर्काका सहयोगी हुन्। ईश्वर त दिव्य हो, त्यसैले मनको आकर्षण स्वभावतः ईश्वरतर्फ हुँदैन।

का रूपमा रहन्छ। स्थूल संसार त्यसलाई भनिन्छ जो त्यस वासनात्मक जगतको विषय स्वरूप हो। यी दुईमा सूक्ष्म वासनात्मक जगत बलवान छ किनकि स्थूल संसारका पदार्थहरू नभए तापनि यो वासनाको जगतले चिन्तनद्वारा आफ्नो काम गर्छ। उदाहरणको लागि एउटी पतिपरायण स्त्रीका पति इङ्ल्याण्डमा छन्, पत्नी चाहिँ दिनरात पतिकै वियोगको ज्वालामा जलिरहन्छन्। किन्तु यदि स्थूल जगत पनि सँगै छ भने सूक्ष्म वासना जगत अझ बलवान हुन जान्छ। यस्तो पनि हुन्छ कि स्थूल पदार्थको साक्षात्कार हुने बित्तिकै सूक्ष्म संसार वासना रूपमा स्वयं प्रकट हुन जान्छ। यसको प्रमुख विज्ञान के हो भने अन्तरङ्ग वासना नित्य अन्तकरणमा रहन्छ। कहिले कहिले त सूक्ष्म पदार्थ बिना पनि बलवान भएर वासनाले अशान्त बनाउँछ र कहिले काहीँ अन्तरङ्ग वासनाको भान नहुँदा नहुँदै पनि स्थूल पदार्थको दर्शन आदिद्वारा वासना प्रकट हुन जान्छ। फेरि यो त अनुभव सिद्ध कुरा हो कि अन्तरङ्ग वासनाले बाह्य स्थूल पदार्थको अभावमा पनि बलवान बनेर दुखी बनाउने काम गर्छ। तर यदि केही गरी अन्तरङ्ग वासना समाप्त गरिदिने हो भने बाह्य स्थूल पदार्थले अलिकति पनि अशान्त बनाउन सक्दैन। पदार्थहरूबाट त्यसै बेलासम्म अशान्ति हुन्छ जबसम्म ती पदार्थहरूको वासना अन्तःकरणमा विद्यमान रहिरहन्छ। प्रमुख स्थान वासनाले नै दिएको छ। यदि वासना पटक्कै नहुने हो भने बाह्य जगतका पदार्थहरू भए पनि नभए पनि बराबर हुन्छ। यति अवश्य हो कि बाह्य जगतका पदार्थहरूबाट आफ्नो परमानन्द प्राप्तिको प्रयोजन सिद्ध हुँदैन भन्ने कुरा यदि बुद्धिमा निश्चय भयो भने अन्तरङ्ग वासना आफै समाप्त हुनेछ। अत सर्वप्रथम बुद्धिद्वारा संसारमा कहीँ पनि आनन्द छैन भन्ने विचार निश्चयलाई सुदृढ गराउनु पर्छ। सर्वप्रथम यो विचार गरौं कि संसारका कुनै पनि पदार्थमा आनन्द छैन। तपाईँ भन्नुहोला कि हामीलाई जब धन पुत्र पति पत्नी आदिबाट आनन्द प्राप्त हुन्छ तब संसारमा आनन्द छैन भनेर हाम्रो बुद्धिले कसरी मान्ने? किन्तु गम्भीरतापूर्वक विचार गर्ने हो भने बुद्धिले आफ्नो निश्चय बदल्नेछ। ठिकै छ, त्यो कुन चाहिँ वस्तु हो जसमा आनन्द छ भन्ने कुरा नै पहिले निश्चय गर्नुहोस्। यदि कुनै एउटा वस्तुमा आनन्द हुने भए एक त त्यो आनन्द सबैलाई प्राप्त हुनुपर्ने, दोस्रो त्यस आनन्दको वियोग नहुनुपर्ने अर्थात् त्यसमा दुःखको अधिकार नहुनुपर्ने। तर यी दुवै कुरा कुनै पनि पदार्थमा लागू हुँदैनन्। उदाहरणका लागि रक्सीलाई नै लिउँ। रक्सीको नामबाट एउटा घोर पियक्कड रक्सीहालाई आनन्द आउँछ, तर पिएपछि त आनन्दै आनन्द होला, तर त्यही रक्सीबाट एकजना धर्मात्मा पण्डितलाई ठूलो अशान्ति हुन्छ। यदि खानासँगै रक्सीहाका अगाडि रक्सी राखिदिने हो भने ऊ कति खुसी हुन्छ, जबकि कर्मकाण्डी पण्डितलाई यसबाट दुखै दुःख हुन्छ। तब रक्सीमा रक्सीहाको अनुभवमा आउने सुख छ कि पण्डितजीको अनुभवमा आउने दुःख छ? तपाईँ भन्नुहोला कि पण्डितजीले रक्सी खानन् देखेरै अशान्त भइरहेका छन्। यदि खाँदा हुन् त उनलाई पनि रक्सीहालाई जस्तै आनन्द नै प्राप्त हुने थियो। तर त्यसो भन्नु पनि भ्रम मात्रै हो, किनभने यदि पण्डितजीलाई रक्सी खुवाइदिने हो भने त उल्टी हुनेछ र सायद धर्मका कारण जीवनभर दुखी पनि भइरहनेछन्। कल्पना गर्नुहोस्, उमेश नाम गरेको एउटा व्यक्ति छ, उसकी पत्नी र एउटा छोरो पनि छ, एउटा साथी छ, एउटा नोकर छ, एउटा छिमेकी छ र एउटा ऋणी छिमेकी पनि छ। उमेशको अचानक मृत्यु भयो। उसकी पत्नीले सुनी र सुन्ने बित्तिकै दुःखले मूर्छित भएर लडी। छोराले सुन्यो, ऊ मूर्छित त भएन तर अत्यन्त अधीर भएर रुन थाल्यो। साथीले सुन्यो, ऊ अधीर भएर रोएन तर दुई चार थोपा आँसु झरी नै हाल्यो। नोकरले सुन्यो, उसको आँसु त आएन तर उसलाई अलिअलि वेदना अवश्य भयो। उमेश संसारबाट विदा भयो भन्ने कुरा जब छिमेकीले सुन्यो उसलाई दुःख पनि भएन सुख पनि भएन। उसले घरधन्दा गर्दै गरेकी आफ्नी पत्नीलाई भन्यो, सुन्यो त्यो छिमेकी उमेश थियो नि, त्यसको त भर्खरै मृत्यु भएछ। त्यो सुनेर पत्नी चाहिँलाई न दुःख भयो न सुख, किन्तु शिष्टाचारका लागि उसले यति अवश्य भने राम राम, कस्तो बिजोग भएछ। उसको बच्चा अहिले सानै छ, पत्नी युवती नै छ, तर भगवानको इच्छा यसो भन्दै उसले आफ्नो काम गरिदिए, काम छोडिन। अब अर्को छिमेकीलाई हेर्नुहोस्, उसलाई उमेश मरेको कुरा सुनेर बडो सुख भयो, किनभने ऊ उमेशको ऋणी थियो। उसले सोच्यो, ठिकै छ, ऋणबाट मुक्ति त पाइयो। एकैछिनपछि उमेश जीवित भयो। वास्तवमा ऊ मरेको थिएन, अभिनय गरिरहेको थियो। ऊ जीवित भएको सुनेर उसकी पत्नी पुनः खुसीले बेहोस भई। छोराले सुन्यो, ऊ खुसीको आँसु बगाउन थाल्यो। साथीले सुन्यो, ऊ विशेष खुसी भयो। तर छोरो भन्दा कम नोकरले सुन्यो र ऊ पनि अलिअलि खुसी नै भयो। जब छिमेकीले पनि सुन्यो उसले फेरि आफ्नो पत्नीलाई भने, थाहा छ त्यो मरेको छिमेकी त फेरि जीवित भएछ नि। पत्नीले भने, ए राम्रै भएछ, बिचराको गृहस्थी कसले सम्हाल्थ्यो। ऋणी छिमेकीले सुन्यो उसलाई भने ठूलो कष्ट भयो, अब उसले ऋण लिएको पैसा तिर्नु पर्ने भयो। अब बताउनुहोस् उमेशमा सुख छ कि दुःख?

अथवा दुवै छैन। यदि सुख छ भने जति पत्नीलाई प्राप्त छ त्यति सुख छ, अथवा त्योभन्दा कम छ। जति छोरालाई प्राप्त छ त्यति सुख छ, अथवा त्योभन्दा कम छ। अथवा जुन साथीलाई प्राप्त छ त्यो नै सुख हो। अथवा बताउनुहोस्, जुन ऋणी छिमेकीलाई दुःख प्राप्त भयो त्यति दुःख हो। अथवा भन्नुहोस्, जुन छिमेकीलाई न सुख प्राप्त भयो न दुःख, त्यो चाहिँ के हो? कुन चाहिँ स्थिति उमेशमा छ? सबैका अनुभव भिन्न भिन्नै छन्। अत यसबाट के सिद्ध हुन्छ भने, उमेशमा न सुख छ न दुःख। स्वार्थपूर्तिका दृष्टिले उमेशमा जसले जति सुख मानेको थियो त्यसलाई ठिक त्यही आफूले माने अनुसारको र त्यति नै मात्राको सुख प्राप्त भइरहेको छ। अनि ऊ ज्ञानतावश उमेशबाट सुख प्राप्त भइरहेको छ भन्ने ठानिरहेको छ।

0: आज कृष्ण षष्ठी 6 जून 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि।
2: काठमाडौँमा मात्रै 1488 जना सुकुम्बासी अझै पनि होल्डिङ सेन्टरमै। 512 पालिकामा रासोपाको अधिवेशन सम्पन्न। सकियो सदन गुरूङको छानबिन। प्रतिवेदन बालिनको हातमा। बजार सुनसान, न लगानी न व्यापार। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको सार्वजनिक सम्पत्ति जोगाउने अभियान शीर्षकको शुभ समाचार।
0: संघीय सरकारले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण अभियानलाई तीव्र बनाउँदै त्यस्ता क्षेत्रमा बसोबास गर्ने तथा संरचना निर्माण गर्ने व्यक्तिको अभिलेख संकलन गर्ने निर्देशन दिएपछि स्थानीय तहहरू अहिले सक्रिय भएका छन्। सरकारी तथा सार्वजनिक सम्पत्तिको सुरक्षा संरक्षण र व्यवस्थित उपयोगलाई प्रभावकारी बनाउने उद्देश्यसहित देशभर अभियान अगाडि बढ़ाइएपछि अर्घाखाँचीका स्थानीय तह पनि सक्रिय बनेका हुन्। जिल्लाका विभिन्न स्थानीय तहले सार्वजनिक गरेको जग्गाको पहिचान लगत संकलन तथा संरक्षण प्रक्रिया अगाडि बढ़ाएका हुन्। सन्धिखर्क नगरपालिका, भूमिस्ता नगरपालिका र मालारानी गाउँपालिकाले सार्वजनिक तथा सरकारी क्षेत्रको विवरण संकलन गरी संरक्षण अभियानलाई अगाडि बढ़ाएको बताएका छन्। सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीय सरकारको साझा दायित्व भएकाले यसको कार्यान्वयनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। यस्तै मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले जिल्लाका 6 स्थानीय तहको संयुक्त बैठक बसेर सार्वजनिक सम्पत्ति संरक्षणलाई प्रभावकारी बनाउने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन र भविष्यका पुस्ताका लागि संरक्षण गर्न सबै स्थानीय तह एकजुट भएका छन्। स्थानीय तहले सार्वजनिक स्थल, सड़क छेउ, खोला किनार, चौतार तथा सरकारी जग्गामा निर्माण गरिएका घर, टहरा तथा अन्य व्यावसायिक संरचना हटाउन सार्वजनिक अपील समेत गरेका छन्। प्रेस विज्ञप्ति मार्फत सूचना जारी गर्दै स्थानीय सरकारहरूले स्वेच्छाले संरचना हटाउन आग्रह गरेका छन्। अन्यथा कानून बमोजिम हटाउने उनीहरूको चेतावनी छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 41 दिनदेखि होल्डिङ सेन्टरमा सुकुम्बासी, मजदूरी न व्यवस्थापनको टुङ्गो शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। सरकारले सुकुम्बासी बस्ती भत्काएको 39 दिन बितिसक्दा पनि पुनर्स्थापनाको प्रक्रिया ढिलो हुँदा प्रभावितहरू अन्यलमा छन्। सरकारले अस्थायी राहत स्वरूप बैंक खाता खोल्न लगाएर मासिक भाडा दिने भने पनि व्यवस्थापन कहिले हुन्छ भन्ने स्पष्ट योजना अहिलेसम्म सार्वजनिक गरिएको छैन। डिजिटल प्रोफाइल संकलन र प्रमाणीकरणको काम जारी रहेकाले सुकुम्बासीहरू बसोबास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवामा समस्यामा परेका छन्। सरकारले अतिक्रमित जग्गा खाली गर्ने भन्दै सुकुम्बासी बस्ती भत्काउन शुरू गरेको 41 दिन बितिसकेको छ। राधा स्वामी आश्रम किर्तिपुरमा 12 वैशाखदेखि बसिरहनु भएकी 50 वर्षीय प्रमिला राई अझै अन्यलमा रहनु भएको छ। अहिलेसम्म बस्ने र खाने बन्दोबस्त भएका फोहोरको व्यवस्थापनमा सरकारको कुनै ठोस योजनाबारे जानकारी नभएको उहाँले बताउनुभयो। प्रमिलाका अनुसार जग्गाबारे बुझ्नका लागि केही दिन अघि फारम लिएर कर्मचारी पुग्नु भएको थियो तर अहिले बैंक खाता खोल्न आए तापनि कहिले व्यवस्थापन हुन्छ भनेर सोध्दा जवाफ आउँदैन उहाँले भन्नु भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले घटहरा खाली गर्न निर्देशन दिँदै 11 वैशाखमा 6 बुझे सूचना जारी गरेर 10 देखि 15 दिनभित्र प्रमाणित भूमिहीनका लागि उचित बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको सुनाएको थियो। यसबारे प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलले अहिले आफूले केही बोल्न नमिल्ने बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले 17 जेठमा संसदमा सांसदहरूको प्रश्नको जवाब दिने क्रममा 35 वर्षमा नभएको समाधान 35 मिनटमै नखोज्न आग्रह गर्नुभएको थियो। उहाँले सुकुम्बासीलाई जग्गा दिने र बसोबासको व्यवस्था गर्न काम भइरहेकाले समय लाग्ने बताउनु भएको थियो। जति समय लाग्छ त्यो लाग्छ, हतार गरेर हुँदैन, 35 वर्षमा नभएको चीज 35 मिनटमै नखोजौं, केही समय लाग्छ उहाँले भन्नुभएको थियो। प्रधानमन्त्रीले नै अनिश्चित कुरा गरेपछि प्रमिला थप अन्यल बढ़ेको बताउँछिन्। उनकी 27 वर्षीय छोरीको कलेजोमा समस्या छ, जन्डिसले गर्दा उसको कलेजो बिग्रिएको छ। डाक्टरले 2-3 वर्षसम्म औषधि खुवाउनुपर्छ भनेका छन्। छोरीलाई औषधि खुवाउने पैसा जुटाउन सकिएन, कतिलाई विन्ती गरिसके कसैले पनि सुन्दैनन्। उहाँले सुनाउनुहुन्छ।
0: आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ रासोपाले 512 पालिका र 4246 वडाको अधिवेशन सकायो शीर्षकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीले 512 पालिकामा अधिवेशन सकेर नयाँ नेतृत्व चयन गरेको छ। त्यस्तै 4246 वडामा पनि अधिवेशन सकिएको छ। पार्टीका केन्द्रीय सदस्य रामकुमार आरके ढुंगानाका अनुसार जेठ 2 र 3 गते वडा भेला तथा वडा अधिवेशन सञ्चालन भएको थियो। त्यस्तै 9 र 10 जेठमा पालिका अधिवेशन भएको थियो। सो अवधिमा सञ्चालन नभएका पालिका तथा वडामा 16 र 17 जेठमा अधिवेशन गरिएको रासोपाले जनाएको छ। केहीमा भने तदर्श समिति बनाइएको छ। शनिबार र आइतबार रासोपाको जिल्ला अधिवेशन हुँदैछ आज र भोलि। पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवेशन हुने जिल्लाहरूमा निर्वाचन समिति गठन गरिसकेको नेता ढुंगानाले जानकारी दिएका छन्। राष्ट्रपाको पहिलो केन्द्रीय महाधिवेशन आगामी असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुने तय गरिएको छ। आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ।
2: पूर्व गृहमन्त्री सुदन गुरूङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। समितिका संयोजक एवं पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीले तोकिएको म्याद अगावै प्रधानमन्त्री बालेन्द्र शाहलाई 45 पेजको प्रतिवेदन बुझाउनु भएको हो। प्रतिवेदनमा पूर्व गृहमन्त्री गुरूङको 17 पेज लामो बयान, उहाँको सम्पत्ति विवरण र सम्बन्धित क्षेत्रबाट जुटाइएका पर्याप्त प्रमाणहरू समेटिएका छन्। समितिले यो प्रतिवेदन जस्ताको तस्तै र जतिसक्दो चाँडो सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ। हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँगको व्यापारिक साझेदारी र शेयर लुकाएको आरोप लागेपछि गुरूङले गत वैशाख 9 गते मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि सरकारले जेठ 22 गते प्रतिवेदन बुझाउने गरी 3 सदस्यीय समिति गठन गरेको थियो।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण सकेर स्वदेश फर्कनु भएको छ। भारतीय सत्तारूढ़ दलको निमन्त्रणामा सोमबार भारत जानुभएका सभापति लामिछाने महत्वपूर्ण विषयमा सार्वजनिक रूपमा ठोस निष्कर्ष नखुलाई साँझ हिजो स्वदेश फर्कनु भएको हो। लामिछानेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित उच्चस्तरीय भेटवार्तालाई लिएर विभिन्न राजनैतिक वृत्तमा चासो व्यक्त गरिएको छ। भारत भ्रमणबाट फर्केपछि लामिछानेले पत्रकारका प्रश्नमा कूटनैतिक शैलीमा जवाफ दिनुभएको छ। यसअघि भारतले सीमा मिचीको विषयलाई तोडमोडका साथ उठाउँदै बताउँदै आउनुभएका लामिछानेले अहिले सत्तारूढ़ दलको सभापति बनेपछि भने आफ्नो अभिव्यक्तिको शैली परिवर्तन गर्नुभएको छ। विगतमा आफैले उठाएको सीमा सम्बन्धी विषयलाई अहिले कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा उहाँले राख्नु भएको छ। त्यो बेला उठाएको विषय अहिले बिर्सनुभयो भन्ने पत्रकारको प्रश्नमा लामिछानेले सीमा लगायतका संवेदनशील विषय हल्लाखल्ला वा ढोल बजाएर नभई कूटनीतिक माध्यमबाट समाधान गरिने बताउनुभयो।
6: कुनै पनि विषय माध्यम कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्वपूर्ण कुराहरू छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो, हल्ला गरे जस्तो, एकदमै ढोल बजाएर हुँदैन। तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा, गर्नुपर्ने जसरी र सरलबद्ध तरिकाले गर्नुपर्ने हुन्छ। कूटनीति हेर्नुहोस्, एक्टिभिस्ट का रूपमा काम गर्ने कुरा एक्टिभिस्टले उठाउने विषय जर्नलिस्टले उठाउने विषय एउटा देशको सबैभन्दा धेरै जनताले पत्याएको राजनीतिक दलका रूपमा त्यसले उठाउने विषय त्यसका फरक फरक जिम्मेवारी त्यसका फरक फरक संवेदनशीलतालाई बुझ्न सकिएन भने कुटनीतिमा त्यसको त्यति धेरै महत्व हुँदैन। लोकप्रियताका लागि त एकदमै सजिलो हुन्छ तर समस्या समाधान गर्नको निमित्त त्यसका चरणहरू हुन्छन्, कुनै पनि कामका चरणहरू हुन्छन्।
0: प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे पनि सभापति लामिछानेले प्रतिक्रिया दिनुभएको छ। प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे उठेका प्रश्नमा लामिछानेले परराष्ट्र मन्त्रालयले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको जवाफ दिनुभयो। संसदमा व्यक्त गरिएको धारणा परराष्ट्र मामिलासँग सम्बन्धित विषय भएको र सरकारले आफ्नो आधिकारिक धारणा प्रश्न पारिसकेको उहाँको भनाइ थियो। मन्त्रालयले वास्तविकता भनिसकेको अवस्थामा अब आधिकारिकता खोज्न आवश्यक नरहेको लामिछानेले बताउनुभयो।
6: परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक रूपमा आफ्नो आधिकारिक पेज मार्फत आफ्नो आधिकारिक पत्र मार्फत हामीले भनेको के हो हामीले भन्न खोजेको के हो जुन विषयमा प्रश्न उठ्यो प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा त्यसको वास्तविकता हामीले भनाई यो हामीले यो भन्न खोजेका हौ हामीले यो गरेका भनेर आधिकारिक रूपमा जानकारी गराइसकेपछि त्योभन्दा थप आधिकारिकता बुझ्नुपर्ने आवश्यकता म देख्दिनँ।
0: लामिछानेको भारत भ्रमणलाई कतिपयले प्रधानमन्त्री बन्ने आशीर्वाद लिने प्रयासका रूपमा समेत चर्चा गरेका थिए तर त्यसलाई उहाँले सिधै अस्वीकार गर्नुभएको छ। राष्ट्रपा अस्थिरताको पक्षमा नभएको र चुनाव अघि जनतासँग गरेका प्रतिबद्धतामा अडिग रहेको उहाँको स्पष्ट थियो।
6: हामीले लेखेको कागज एकपटक पढ्न भनेर अनुरोध गर्न चाहन्छु। हामी अस्थिरताको पक्षमा छैनौँ, हामी स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हौं। हामीले गरेको वाचा बोलेर गरेको वाचा लेखेर गरेको वाचामा अडिग छौं रहिरहन्छौं। त्यसकारणले यसभित्र प्रतिपक्षले गरेका प्रश्न प्रतिपक्षले गरेका आशंकाहरू उहाँहरूको आफ्नो धारणा होला उहाँहरूको कारण होला प्रतिपक्षले के कारणले निश्चित प्रश्नहरू गरे भन्ने कुराको जवाब सत्ता पक्षले दिएर साध्य हुँदैन।
0: दुई देशका सत्तारूढ़ दलबीच भ्रमण आदान प्रदान शुरू भएको प्रक्रियाका रूपमा आफ्नो भारत भ्रमणलाई लामिछानेले व्याख्या गर्नुभएको छ। भारतीय जनता पार्टी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्त दिएको उहाँले जानकारी दिनुभयो। नेपाल भ्रमणको निम्त प्रति भारतीय पक्ष सकारात्मक रहेको उहाँको भनाई छ।
6: भारतीय जनता पार्टीका अध्यक्षज्यूलाई र प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई पनि निमन्त्रणा उहाँहरूलाई नेपाल आउनको लागि निमन्त्रणा गरेपछि आवश्यकता अनुसार विभिन्न राष्ट्रका राजनीतिक दलहरूसँगलाई आमन्त्रण गर्ने यो कुरा निरन्तर चलिरहेको रहन्छ। तपाईँले भने जस्तै कहिले बोलाउनुहुन्छ भने जस्तै मैले पनि आवश्यकता हुँदा उहाँहरूलाई निमन्त्रणा गरिसकेको छु। एकदमै सकारात्मक पनि दुवैजना हुनुहुन्छ, प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ र भाजपा अध्यक्ष पनि सकारात्मक हुनुहुन्छ। अब हेरौँ समयले कहिले जुराउँछ, दुवैतर्फको जुरेको छ।
0: खाने स्वदेश फर्किएकै दिन परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा निस्कनु भएको छ। नयाँ सरकार गठन भएपछि पहिलो पटक परराष्ट्र मन्त्री स्तरीय भारत भ्रमण शुरू भएको हो। तर प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति भने अझै तय भएको छैन। परराष्ट्र मन्त्री खनालको भ्रमणले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति तय गर्ने वातावरण बन्न सक्ने अड्कलबाजी भइरहेका छन्। यद्यपि राष्ट्रपा सभापति लामिछानेले प्रधानमन्त्री अहिले काममै केन्द्रित रहेको बताउनु भएको छ। आवश्यकता अनुसार प्रधानमन्त्री बालेन शाहले भारत भ्रमणमा जाने उहाँले जवाफ दिनुभएको छ।
6: प्रधानमन्त्री जाने कुरा समय परिस्थिति हेरेर मात्रै हुन्छ, भर्खरै शुरूआत गरेका छौँ, हामीसँग निकै अपेक्षा छ र विशेष गरेर अहिलेको पछिल्लो म्यान्डेटलाई र हाम्रो संरचना तपाईँले हेर्नुभयो भने सरकार र पार्टी सञ्चालनमा हामीले जिम्मेवारी बाँडफाँड गरेका छौँ। प्रधानमन्त्रीजीले मैले बाँडफाँड गरेको त्यसले गर्दाखेरि यी भेटघाटहरू कयौं औपचारिक अनौपचारिक भेटघाटहरूमा सकेसम्म प्रधानमन्त्रीलाई भन्दा पनि यो चाहिँ पार्टीले नै यस्तो चाहिँ हुन सक्ने त्यो ठाउँहरूमा जहाँ प्रधानमन्त्री चाहिन्छ त्यहाँ प्रधानमन्त्री नै, जहाँ प्रधानमन्त्री चाहिँदैन त्यहाँ चाहिँ अन्य पार्टीको संरचनाले आवश्यकता पर्दा मैले अथवा अन्य साथीहरूले हरेक ठाउँमा चाहे पार्लियामेन्टमा होस् चाहे अन्य ठाउँमा उपस्थितिमा हामीले सरकारलाई बढी सरकारको काममा नै बढी फोकस गर्ने किसिमको एउटा वातावरण सृजना गरेका छौँ। त्यसले गर्दाखेरि प्रधानमन्त्री जाने भन्ने कुरा त्यसैले तय गरिहाल्छ होला।
0: भारतीय सम्मान र औपचारिक स्वागतका साथ स्वदेश फर्कनु भएकै दिन परराष्ट्र मन्त्री विदेश वा भारत जानुभएको छ। भारत जानुअघि विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै उहाँले भारतसँगको सीमा विवादबारे भ्रमणका क्रममा छलफल हुने वा नहुने बारेमा स्पष्ट खुलाउनु भएन।
7: अब लामो समयपछि उच्च स्तरीय औपचारिक द्विपक्षीय भ्रमण हुँदैछ। मूल रूपमा नयाँ सरकार बनिसकेपछि हाम्रा प्राथमिकताका विषयहरूमा हामी संवाद
8: गर्छौँ। सीमाको विषयमा हजुरले कुरा उठाउनुहुन्छ हुँदैन
7: स्पेसिफिक बोलिन हाम्रो पक्कै पनि हाम्रा प्राथमिकताका सबै विषयहरूमा हामी संवाद गर्छौँ। नयाँ सरकार आएको छ र यसमा अहिले उठेका सबै खाने विषयहरूमा हामी संवाद गर्छौँ।
0: नेपाल भारत सम्बन्ध, सीमा विवाद तथा कूटनैतिक सम्वादका विषय अहिले पुनः चर्चाको केन्द्रमा रहेका छन्। सत्ता बाहिर रहँदा सीमा र राष्ट्रिय स्वार्थका विषयमा चर्को अभिव्यक्ति दिने नेताहरू अहिले सरकार र सत्तारूढ़ दलको जिम्मेवारीमा पुगेपछि कूटनीतिक संयमता अपनाउने पक्षमा देखिएका छन्। उनीहरूले बोलेर भन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन्। तर त्यसको व्यावहारिक परिणाम भने अझै सार्वजनिक रूपमा देखिन केही समय लाग्ने देखिन्छ।
2: निजामतीमा पनि अध्ययन विदाको दुरूपयोग सम्पर्कमा छैनन् 7,059 कर्मचारी शीर्षकमा अनलाइन खबरमा खबर छ। निजामती कर्मचारीले पनि अध्ययन विदाको दुरूपयोग गरेको पाइएको छ। निजामती किताब खानाका अनुसार तलबी अध्ययन विदा, बेतलबी अध्ययन विदा, असाधारण विदा र बेतलबी गरी 7,059 कर्मचारीले विदा लिएका छन्। तर कति कर्मचारी काममा फर्के वा फर्केनन् भन्ने अभिलेख छैन। विदा लिएका कर्मचारी आद्यवादी गर्न आएका छैनन्। उनीहरू विभिन्न समयमा विदा लिएका कर्मचारी हुन्। धेरै पुराना पनि छन्। निजामती किताब खानाका महानिर्देशक समर कुमार पोखरेलले भन्नुभयो, सबैभन्दा धेरै कर्मचारी अध्ययन विदामा गएका छन्। किताब खानाको तथ्याङ्क अनुसार तलबी अध्ययन विदा लिएका 4,132 कर्मचारी काममा फर्किए वा फर्किएनन् भन्ने अभिलेख छैन। बेतलबी अध्ययन विदामा बसेका 1,445, असाधारण विदामा बसेका 1,449, असाधारण तलबी विदामा बसेका 7 र बेतलबी विदामा बसेका 18 कर्मचारी कहाँ छन् अत्तोपत्तो छैन। अध्ययन गर्दा कोही विदेशमा छन्, कोहीले राजीनामा दिएका छन्, कोही काममा फर्किएका पनि हुन सक्छन्। तर आद्यवधि गर्न आएका छैनन् महानिर्देशक पोखरेलको भनाइ छ। अघिल्लो वर्षसम्म 9,634 कर्मचारीले आद्यावधि गरेका थिएनन्। किताब खानाले ताकेताक गरेपछि यो वर्ष घटेर 7,000 आइपुगेको हो। निजामती सेवा ऐन र निजामती सेवा नियमावली अनुसार कर्मचारीले 3 महिनादेखि 5 वर्षसम्म अध्ययन विदा पाउने नियम छ। अध्ययन पूरा भएपछि सेवामा फर्किने कबूलियत गरिएको हुन्छ। निजामती सेवा ऐनको 40 गमा अध्ययन, तालिम र अध्ययन भ्रमण पूरा गरेपछि सेवा गर्नुपर्ने अवधि तोकिएको छ। अध्ययन गर्ने, तालिम लिने वा अध्ययन भ्रमणमा जाने निजामती कर्मचारीले पूरा गरेपछि अध्ययन, तालिम वा अध्ययन भ्रमणमा जानुभन्दा अघि कार्यरत रहेको मन्त्रालय वा कार्यालयमा काममा फर्किनुपर्नेछ। 3 महिनासम्म विदामा बसेमा फर्किएर 1 वर्ष, 3 महिनादेखि 6 महिनासम्म विदामा बसेमा 1.5 वर्ष, 6 महिनादेखि 9 महिनासम्म विदामा बस्नेले फर्किएर 2 वर्ष सेवा गर्नुपर्ने भनिएको छ। हालसम्म 7,059 कर्मचारी काममा फर्किएर सेवा गरे वा गरेनन् भन्ने अत्तोपत्तो नभएको जनाइएको छ। नफर्किएका धेरैजसो कर्मचारी विदेशमै लुकेर बस्ने गरेको पाइएको छ। अध्ययन विदामा गएर नफर्किएमा विदामा बसेको अवधिमा लिएको सेवा सुविधा असुल गर्ने नियम रहेको छ। त्यसै गरी नियमावलीको नियम 62 असाधारण विदाको व्यवस्था पनि छ। यो नियम अनुसार कर्मचारीले सेवा अवधिमा 3 वर्षसम्म विदा पाउनेछन्। नियम 62 को कमा बेतलबी विदाको व्यवस्था छ। यो नियम अनुसार भने एकैपटक वा पटक पटक गरी 5 वर्षसम्म विदा बस्न पाउने भनिएको छ। सरकारले विदामा बसेर नफर्किने कर्मचारीलाई 3 दिनको अल्टिमेटम दिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन